0: तत्काल भएको तपाईहरुले पाउनु भयो कि भएन
1: अह पाइएन किनकि त्यही दिन पनि हेर्नु भयो भने अब यो जनजी आन्दोलन देखिकै क्रममा हेर्नु भयो भने हाम्रो पुलिस निकायबाट हाम्रो प्रहरीको निकायबाट मेटल बुलेट्सहरु किन चलाइरहेको छ भन्ने चाहिँ एकदमै ठूलो

0: बाट वचन र बचाउ यौनचन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्नी हिंसाको गुठीमा हुन सक्छन्। हिंसा छिमेकी आफन्तको साथीभाइ परिचित नातेदार परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद पनि गराउ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको एक कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह, गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी फेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: कत्तेरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त
0: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
1: भन को थियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एथमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी अर्थ सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: न्यू स्टार कलरिया तथा झोडामाई अक्सिड प्रिन्टिङ प्रेस पूर्वदूत कुम्बी नगरपालिका पाँच सल्लेरी स्कूल खुम्बु। विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोडामाई अक्सिड प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग। हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेण्डर, ब्रोसर, बिल, लेटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, होर्डिङ बोर्ड, फोटो, जस्ट प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सुजी कम्पनीको फ्रिज, डिफ्रिज, वासिङ मेसिन, माइक्रोओभन, नुहाउने गिजर, ग्यास सिलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, छेस्किनी, तालछा, वाल, मिक्सर, नर्मल सर्वर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिण्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पाँच पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089, 0385203060, मोबाइल नम्बर 9860321426 र 9841909250। न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल।

0: हाम्रो के दोस्तर पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्ती गएका त होइन सर।
1: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबु आमालाई पक्रिनु न सर, हामीलाई छाड्दिनु।
1: तिनका बाबु आमा पक्राउ परिसके, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश। आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
4: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखि हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग

I'm not going to be able to do that.

0: FM 101.2 MHz उज्ज्वल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुर्कुन्डा नगरपालिका 5 सोलुखुम्बु
3: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ शून्य एफएम शून्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: धूम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घटेको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
4: बिन्दु भएन, औषधी हालेको।
1: नहुन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाम्रो त पऱ्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन।
6: को रकम रवारी साबुनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तुहरू लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भेन्चर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
7: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय फिराक गर्छ।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य दंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: शुभप्रभात
3: बसा, आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
4: पालो पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
8: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

को कहिले बग्छु बेगुमारी मरणको छाल जस्तो सहारा नमल रसाल जस्तो धरती भारी फुल बसाल

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापनको।
3: नमस्कार सेनसेनिका दिदी।
4: नमस्कार नमस्कार, बुझेको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत व गृह महानुभाव यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निशुल्क को सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख् अनुरोध कर सेवा प्राप्ति में कोटी को प्रलोभन नगरी आपको सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आई में गुनासो सुने अधिकार कार्यालय प्रमुख सुजी संपर्क राख् सकने
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
2: एक यूनिट रगत तीनजनासम्म को ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्ति हरेक तीन तीन महीना में रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूह का मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरूमध्येकै ठूलो दान महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: तीन दिन भयो।
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुनु सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
5: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
2: नेपाल
7: सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखि तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन डाक्टर साहब
4: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
3: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
4: झाडा पखाला दशा होइन यो त फोहोरको कारण हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बच्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
4: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
3: हजुर
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
3: हवस् डाक्टर साहब हजुरले भने यसै गर्छु
0: नेपाल सरकार विज्ञापन

0: तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: मरेंगे क्या हो?
1: ये तो रगत ही रगत भो चाम तो हेन नहीं सकदी
0: तेरी खा कस्तो जेब्रा क्रस बाटो बाटो काट पर्ने खराब बीच बाटो को बाटो काटे
1: अरे तो धन्य हेलमेट होना मोटरसाइकिल चलाने बाचो बाटो काटने मं मरियो कि बाचियो कहीं ठेगान छ
0: जेब्रा क्रसिंग बाटो काटे भाई
1: हो तो भर तो बाटो काट्दा जेब्रा क्रस मात्र बाटो काटौ भनेक
2: हो बाटो काट्दा जेब्रा क्रस काटौ जेब्रा क्रस में अनिवार्य रूप में सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थान में हिड़न प्रेरित गरौ
2: नेपाल सरकार विज्ञापन
1: खै जन्मदाता दिनुस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
0: मलाई त थाहा नै थिएन
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: ए बाबु आदेर सत्ताज बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुगे त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने जुन हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार

समस्या पारिवारिक कलह दीर्घ रूपको शिकार निरन्तरको सफलताले मन खुशी नहुने रमाइलो लाग्नु पर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वासमन नलाग्ने आत्मविश्वास शून्य जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुकी पूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नटुटेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समय नै महत्व गरौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: पोट देखिए
0: यदि तपाईको दशामा सुनसाद पोटारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका ओडानमा सुर सुनसरीमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768
0: अङ्कमा 9852555768

0: होइन एकै छ कि गाउँले कतै नि
1: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
0: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
1: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
0: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल सेन्टमा जापानिज भाषा पढ्ने अनि जापान जाने
1: होइन ए इन्स्टिच्युटमा चाहिँ के पढ्ने त अरू छैन त पढ्ने ठाउँ
0: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
1: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुने रहेछ
0: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
1: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
2: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
0: 9850 17979
2: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल टुच्चेपाटी काठमाडौँ

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कलकत्तामा बेच्ने जस्तो लक्षण छ त, कतै लागौसो त भाइ, के भएको तिमीलाई? भाइ भन त
3: खै दिदी, के हुनु? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि न भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरको हिसाब छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: बारिशमा लज सृजना गरी धुमेचोटी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नगोषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन सभ्य समाज निर्माणमा हात्ती बालो लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको स्वामित्व प्रयासमा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभको चौथो त्रैमासिक वैशाख जेठ असार

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।

0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त।
0: ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।

0: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलुदुत कुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809609094 र 9863668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
8: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: পর প্রিন্ট মুজুকর্ক রকম ভাগ তোবারী সাবন কুমার একিম গণে সমান দিয়ে সূচনা আদরণীয় সেবাগ্রহী মহানুভাব হরু তপাইলে আপনো সওয়ারী সাধনকো বার্ষিক রূপমা বুঝাউনু পনি সওয়ারী কর নবীকরণ বস্তুর লগায়ত অন্য কর সম্বন্ধী বিতরণ হেরণকা লাগে সম্বন্ধিত ইয়াতায়াত কার্যালয়মা গেড় কর প্রিন্ট মান্য ব্যাঙ্ক ভৌচর গণ অগি সওয়ারী কর তথা বস্তুর একিম গণ তথা কর বুঝায় পছি প্রাপ্ত হুই বিমা আপনি বুঝাইকো করকো রকম র আপনি সওয়ারী নম্বর একিম গণ হুন এসেই সূচনা মারফত অনুরোধ গরিছ
1: উত্তর প্রদেশ সরকার আন্তরিক মামলা তথা কানুন মন্ত্রণালয় ফিরাত
2: মেরো তো হাত খুট্টা অরুণাচল ঝনঝন করছ তিনাশীয় ভঙ্গায়ন বনায় ইউরোপ পনি কেটি হো কেকে খুব ইউরোপ বারকো জিন্দগী পনি দুঃখই দুঃখভাব বিতাউনু পর্নে উপচার কতা গরাউনে হোলা
3: এ দিদি मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
4: यहाँ नसा च्यापिएको हड्डी खिलेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो
6: ओहो दिदी कुट्न मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
5: बुढो मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
6: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
8: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
7: नेपाल सरकार

0: काठमाडौँ एफएम 101.2 MHz उज्ज्वल भविष्यको लागि हाम्रो अभियान
1: स्टुडियो टाइम
2: 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM, 6 PM,
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: भनेको सुनसरीको जनजीवन सामान्य बन्दै सप्तरीमा पनि कर्फ्यू हट्यो। गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता।
5: प्रतिमानी आरोही निर्मल पूजाको शव निकालियो। हिम पहिरोमा परेका छ मध्ये पाँचजना नेपालीको शव पहिचान। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो।
4: असन्तुष्ट पक्षको राष्ट्रिय भेला अघि कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलायो। दुई पक्षलाई जोड्न देश र कांग्रेस जोड्ने अभियान घोषणा। इतर समूहको दबावमूलक रणनीति हुन सक्ने राजनीतिक विश्लेषक बरालको भनाई।
6: विभाजन हुँदै हुँदैन भन्न पनि सकिँदैन, तर उहाँहरूको यसो हेर्दाखेरि यो दबाव दिने त्यस्तो प्र्याक्टिस हो जस्तो लाग्छ।
5: दक्षिण कोरियाको तापक्रम अहिलेसम्मकै उच्च 42 डिग्री सेल्सियस पुग्यो। अत्यधिक गर्मीका कारण हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने।
4: र काठमाडौँमा 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। विवादास्पद लगानी योजनाका कारण फिफाका अध्यक्ष इन्फान्टिनोको पद धरापमा।
7: मेरो कपडा प्याकिङ गरिदिउँ त स्याम्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
8: अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
9: गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31-84। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। दिवानगंज घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ। गएको आइतबार राति दुई समुदायका बीचमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर दिवानगंजका ओम प्रकाश मेहताको ज्यान गएपछि सुनसरीको दिवानगंज र हरिनगर क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शनको क्रममा आगजनी र तोडफोड र हिंसा भड्किएपछि सुनसरीका अरू पालिकाहरूमा पनि हिंसा भड्किएको थियो। सुनसरीको इनरुवाज, भोकराहा, नरसिंह कोशी गाउँपालिकामा हिंसा भड्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले 9 वटा पालिकामा कर्फ्यू जारी गरेको थियो। सुनसरीमा प्रदर्शन बढ्दै गर्दा मधेस प्रदेशमा पनि हिंसा भड्किएको थियो। प्रदर्शनका क्रममा सिराहाको गोल बजारमा परेको गोलीलाई गणेश यादवको ज्यान गएपछि थप हिंसा भड्किएको थियो। गृहमन्त्री सुदन गुरूङसँग भएको सम्झौतापछि हिंसा रोकिएको छ। कर्फ्यू हटेसँगै सुनसरीको सीमा क्षेत्रमा सामान्य जनजीवन शुरू भएको छ। दैनिक जनजीवन सामान्य भए पनि डर भने कायम रहेको स्थानीय बासिन्दा बताउँछन्। आजदेखि लामो दूरीका गाड़ी पनि चलेका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोधे बरसाइन नगरपालिकामा जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निकाल्नु भएको सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट कर्फ्यू हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। यसैबीच गृहमन्त्री सुदन गुरूङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधि बीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्। आज जनकपुरधाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारी बीच झण्डै 1.5 घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो। हिजो निर्णय भएको हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका 13 बुँदे मागहरूमा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ। सरकार ती मागहरूप्रति सकारात्मक रहेको र माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको उहाँले बताउनुभयो।
4: पाकिस्तानको ब्रोड पीकमा हिम पहिरोमा परि ज्यान गुमाएका विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा निम्स दाईको शव निकालिएको छ। बिहिबार आरोहणका क्रममा हिम पहिरोमा परि बेपत्ता भएका निर्मलको शव हिजो भेटिएको थियो। तर प्रतिकूल मौसमका कारण आज मात्रै उहाँको शव निकालेको पाकिस्तानी निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पाकिस्तानको आरोहण सम्बन्धी अग्रणी संस्था अल्पाइन क्लब अफ पाकिस्तान एपीसीका अनुसार निम्सको शव 5,700 मिटर उचाइमा फेला परेको थियो। पूर्जा सहित हिम पहिरोमा बेपत्ता भएका 10 जना मध्ये 8 जनाको शव उद्धारकर्ताहरूले फेला पारेका छन्। नेपाली आरोहीहरू पूर्वबहादुर गुरूङ युक्ता र ग्यालु शेर्पाको शव घटनास्थलबाट सुरक्षित ठाउँमा झारिसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बीबीसीका अनुसार नेपाली आरोहीहरू निर्मल पूर्जा, किली पेम्बा शेर्पा किलु र निमा शेर्पाको शव उद्धारकर्ताले आज फेला पारेर अहिले क्याम्प एकतर्फ ल्याइरहेका छन्। थप एउटा शव भएको ठाउँ स्थलगत उद्धारकर्ताहरूले फेला पारे पनि शनाखत भने हुन सकेको छैन। हराइरहेका नेपाली आरोही मध्ये नवाङ थिन्दु शेर्पा र पाकिस्तानका सोहेल साखीको अवस्था अज्ञात छ। हराइरहेका आरोही ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र चीनका ह्याङ झोङको शव भने भेटिएको छ। नेपाली आरोहीहरूका शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादमा रहेको नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। विश्वको 12 अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा बिहिबार 6,600 मिटरको उचाइमा गएको विनाशकारी हिम पहिरोमा परि आरोहीहरूको निधन भएको हो। यसैबीच कीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिएको छ। अन्नपूर्ण गाउँपालिका वड़ा नम्बर 3 दानामा जन्मिएका पूर्जाको निधनमा भोलिका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ। अध्यक्ष भरत कुमार पुनले निकाल्नु भएको विज्ञप्तीमा पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा निर्मल पूर्जा सहित उहाँको टोलीका सदस्यको निधन भएकोमा दुःख व्यक्त गरिएको छ।
5: गएको वैशाख 1 गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएका विपद घटनामा परि 196 जनाको ज्यान गएको छ। 4 जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 4,053 वटा विपद घटना दर्ता भएका छन्। जसबाट 5,188 परिवार प्रभावित भएका छन् भने 1,218 जना घाइते भएका छन्। वैशाख पछिको समय सर्पदंश विपदको मुख्य कारण घातक कारण बनेको छ। सर्पदंश र 716 वटा घटनामा 54 जनाको ज्यान गएको छ भने 68 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25 लिक लागेर 22, पहिरो र आगलागीबाट 20-20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको ज्यान गएको छ। अत्यधिक वर्षा, डुंगा पल्टिएर वन डढ़ेलो, हिउँ पहिरो र विस्फोटन लगायतका घटनाबाट थप 9 जनाले ज्यान गुमाएका छन्। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 वटा विपदका घटना भएका छन्। जसबाट 1 जनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन्।
4: आज मध्य नेपाल र पश्चिम तराईका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै बर्दियाको तारातालमा 121 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कोसी बागमती र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्म पानी परिरहेको छ। आज राति कोसी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराई भूभाग मध्य प्रदेश र लुम्बिनी प्रदेश तराईका केही ठाउँमा ठूलो तथा एक दुई ठाउँमा आरी घोप्टे वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच मनसून पूर्ण रूपमा सक्रिय देखिएको हुँदा भोलिसम्म देशैभरि वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। भोलिसम्मका खास गरी दुलीखेल रोशी मूलकोट खण्ड र पूर्वी पृथ्वी राजमार्गको नौबिसे मलेखो मोगलिन जुगेडी खण्डमा अत्यावश्यक भएमा मात्र स्थिति बुझेर मात्रै यात्रा गर्न मौसमविदले सुझाव दिएको छ।
5: सार्वजनिक विदाको दिनमा पनि राहदान विभागमा सेवाग्रहीको भीड़ लागेको छ। विशेष गरी दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिन राहदानी बनाउनेहरूको भीड़ बढ़ेको हो। विदाको दिनमा समेत बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म राहदानी वितरणको व्यवस्था मिलाइए पनि सेवाग्रहीले भने समयमै राहदानी पाउन नसकेको गुनासो गरेका छन्। रोल्पाका तिलक बहादुर घरतीले राहदानी नपाएर ईपीएसको आवेदनको म्याच सकिने चिन्ता बढ़ेको बताउनुभयो। राहदानी विभागका निर्देशक दीपक बंजारेले भने राहदानीको अभाव नभएको तर नयाँ प्रणालीमा आएको प्राविधिक त्रुटिका कारण सेवा वितरणमा केही ढिलाइ भएको स्वीकार गर्नुभएको छ। उहाँका अनुसार विभागले दुई कार्य दिनभित्र अर्जेन्ट राहदानी उपलब्ध गराउने व्यवस्था गरेको छ भने अहिले दैनिक 1500 राहदानी छपाएर वितरण भइरहेको छ। विभागले राहदानीको चापलाई ख्याल गरेर साँच्चीकै अत्यावश्यक परेकाहरूलाई मात्र अहिले आवेदन दिन आग्रह गरेको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा नेपाली कांग्रेसको आन्तरिक विवाद र फूटको सम्भावना बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
11: एनडीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
11: आधार दरमा मात्र 0.5% प्रिमियम भाव
12: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
11: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
12: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
11: न्यून सेवा शुल्क न्यून ब्याज दर
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
14: का एसी कूलर फ्रिज कुकर इन्डक्सन हेयर फ्रायर लगायत अन्य घरेलु सामग्री घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचकको पानी लागिसकेको छ। बेचक अप्लायन्सेस बेचकको पानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले हिंसा भड्किएपछि त्रसित बनेको सुनसरीको जनजीवन सामान्य बन्दै सप्तरीमा पनि कर्फ्यू हट्यो। गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता कृतिमान्य आरोही निर्मल पूजाको शव निकालियो। हिम पहिरोमा परेका 6 मध्ये 5 जना नेपालीको शव पहिचान गएको वैशाखदेखि आजसम्म विगतबाट 196 जनाको ज्यान गयो। सार्वजनिक विदाको दिनमा पनि राहदान विभागमा सेवाग्राहीको भीड़ लगाएको खबर प्रस्तुत गरे।
4: बाँकी खबर नेपाली कांग्रेसले साउन 24 गतेका लागि केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। असन्तुष्ट पक्षले साउन 29 देखि 31 गतेसम्म घोषणा गरेको राष्ट्रिय भेला अघि नै कांग्रेस संस्थापनले कार्य समिति बैठक बोलाएको हो। असन्तुष्ट पक्षले 29 गतेसम्म पार्टी एकताको कुनै सहमति नभए नयाँ राजनीतिक दल गठन गर्ने तयारी समेत अघि बढ़ाएको छ। यसैबीच नेपाली कांग्रेसका नेताहरू नयन सिंह महर र रंजित कर्णको अगुवाईमा देश र कांग्रेस जोड्ने अभियान शुरू भएको छ। पार्टीभित्र बढ़दो मतभेद अविश्वास र आन्तरिक किचोलोले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाण्डुमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचलोका कारण नागरिकका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरिएको बताउनुभयो। वहाँका अनुसार यही साउन 20 गते बिहान 11 बजे सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशभरका 753 पालिका 330 प्रदेश सभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष भेला आयोजना गरिनेछ। अभियानको उद्देश्य कुनै व्यक्ति वा गुटको स्वार्थ नभई कांग्रेसलाई नागरिकसँग जोड्नु रहेको उहाँले जिकिर गर्नुभयो।
5: विशेष महाधिवेशनपछि शुरू भएको नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पार्टी विभाजनतर्फ थप उन्मुख हुन थालेको छ। अहिले डाक्टर शशांक कोइराला नेतृत्वमा संस्थापन इतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्रता दिएसँगै कांग्रेसमा विभाजनको खतरा बढ़ेको हो। इतर समूहले नेता कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेलाको तयारी स्वरूप 551 सदस्यीय मूल आयोजक समिति सहित विभिन्न 16 समिति गठन गरेर संगठनात्मक गतिविधिलाई औपचारिक रूपमा अघि बढ़ाएको छ। साथै कृष्ण शर्माले राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराललाई नेपाली कांग्रेस विभाजन हुने लागेको हो त भनेर सोध्नु भएको छ।
6: विभाजन हुँदै हुँदैन भन्न पनि सकिँदैन, तर अहिलेको उहाँहरूको यसो हेर्दाखेरि यो दबाब दिने प्रेसर ट्याक्टिस हो जस्तो लाग्छ। अब कोही नपाएर शशांक कोइराला जस्तो मान्छेलाई जो हिज इज नट क्यापेबलै छैन, ऊ योग्यै छैन, उसको नेतृत्व देखिसक्यो, उसले के गर्नै सक्दैन, खालि विशेषज्ञको छोरो मात्रै भनेर माथिले दिँदैन भोट, अब सपोर्ट गर्दैनन्, त्यो खालि त्यो उसलाई एउटा बलिको बोको बनाउनलाई त्यहाँ अगाडि उभिएको हो। तर के भने एउटा बार्गेनिङ लागेन भने साह्रै भएन भने हामी अर्कै गर्छौ भन्ने पारेको हो। तर अहिले फर्दर टाइम चाहिँ फुटिहाल्छ भन्न सकिँदैन। यदि फुटिहाल्यो भने पनि जहिले अब शशांक कोइराला केही नेतृत्वमा अर्को बढायो भने पनि त्यो टिक्ने पार्टी नै होइन, त्यो त्यसै हराएर जान्छ पछि गएर।
15: तर नेपाली कांग्रेसभित्र लामो समयदेखि योगदान गरेका दिग्गज नेताहरूको ठूलो पंक्ति इतर समूहमा भएकाले भोलि पार्टीको भविष्य त्यति नराम्रो नै होला भनेर भन्न सकिने स्थिति पनि त छैन।
6: अब हेर्नु दिग्गज भनेको तिनीहरू दे आर द लिडर अफ द पार्टी, हिजोको नेताहरू हुन्, अब उनीहरूको क्षमता देखिसकेका छ सबैको, त्यो अनुहार जति देख्नुहुन्छ त्यहाँ ती सबैको अनुहार जति देखेको छ, उनीहरूको मोबिलाइजिङ क्यापेसिटी जनतामा जाने जनताको विश्वास आर्जन गर्ने म त्यो देख्दिनँ। सबै अब उनीहरू स्याक्रिफाइस गरेर मात्रै भयो भनेर स्याक्रिफाइस गरेर विश्व बरु जेल जाने पनि अहिले चिन्ह पाएर पनि बसेका छन्, कोही हिजोका मान्छेहरू आएर माथि पुगेका छन्। त्यो सिनियरिटी मात्रै मानिँदैन राजनीतिमा, हाम्रो एकाडेमिक संसारमा जसले राम्रो गर्छ, जो योग्य छ, जसले बोल्न सक्छ, जो जनतामा भित्छ, त्यो मान्छे अगाडि बस्छ, व्यक्तित्व त्यो। अब यिनीहरूको नेतृत्व पनि देखिसक्यो भने पहिले गरेका हुन्, कतिले त्यसो नगरेको होइन, तर के भनेदेखि तिनै नेताले फेरि आएर भोलि नयाँ पुस्तालाई हाँक्छन्, उनीहरूको आकांक्षा पूरा गर्छन् भन्ने चाहिँ मान्छेमा 100% छैन। बाहिरबाट हेर्दा सिनियर नेता यहाँ त्यहाँ हिजो गरे, हिजो कलेज सकेको हामीले पनि त गरेका छौँ, पञ्चायत व्यवस्था 17 सालपछि हामी युनिभर्सिटी पढाएर पनि हामीले पनि योगदान गरेका छौँ, अरूले पनि गरेका छन्, कति जेलले हत्तडी भए, कोही मरेर गए, अझै पनि कोही नपाएर दुःख पाएका छन्, तर केही उनीहरूले केही पनि पाएनन्। तर के त्यो मात्रै भनेर हुँदैन त राजनीतिमा।
15: अब यसको राष्ट्रिय असर चाहिँ के हुन्छ यदि नेपाली कांग्रेस
6: राष्ट्रिय असर के पनि हुँदैन, पहिले शेरबहादुर देउवा फुटेर गिर्जापुर र फुट्दा पनि केही भएन, गणेश बहादुर फुटेर गए उनले पार्टी गर्छु भनेर चुनाव हराउन लागे केही भएन, त्यो हुनुसक्छ अगाडि कोर्स लागिसक्यो। अब अहिले आएर चाहिँ अलि दिन चाहिँ अर्को पार्टी होला, सिट कसले जितिहाल्ला, त्यो त अर्को कुरा हो। तर यो बिलिएर बिलिन हुँदै जाने अब माधव नेपाल फुटेर अब एमाले त उसले त मेन पार्टी त चलेकै छ, माधव नेपाल त्यत्रो ठुलो नेता 15-16 वर्ष महासचिव भएको पार्टीको नेता हो, ऊ होली भन्दा धेरै वर्ष गोली भएको त्यो नेता हुँदाखेरि त त्यो पार्टी चढेर अहिले प्रचण्डसँग चाँडगाँठ गर्नु परेको छ, मिल्नु परेको छ, त्यस्तो भइरहन्छ राजनीतिमा। जुट्ने फुट्ने भइरहन्छ, फेरि जुट्छन् फेरि फुट्छन् फेरि आउँछन्, के भएर त्यो भोलि फरक पर्दैन।
15: अहिले जुन रूपमा चाहिँ विभाजनको दिशातिर उन्मुख गतिविधिहरू भइरहेका छन्, यसलाई चाहिँ रोक्नका लागि र पार्टी एकता कायम राख्नका लागि दुवै पक्षले कस्तो भूमिका निर्वाह गर्छ?
6: अब दुई पक्षले के गर्ने, सरेन्डर गर्नु पर्यो गगन थापाले उहाँहरूलाई, त्यो उहाँहरूको भनाइ चाहिँ फेरि यस्तै 11 जनाकै कतिजना चाहिँ सबै मन लगाएर ल्याउने अनि मेजोरिटी उनीहरूले पुर्याउने के अरे केन्द्रीय समितिमा, त्यस्तो पनि कायम हुन्छ भनेको। अब चुनाव लडेर चाहिँ जुटे त भयो भने महाधिवेशन हुँदैछ, त्यहाँ लड्नु जुटो जित्छन् आउँछन्, उनीहरू पनि भाग लिनु होइन, या उनीहरूलाई पहिले नै टिका लगाएर सबैलाई दिनुपर्ने चाहिँ केन्द्रीय समितिको सदस्य हाम्रो 80% हुनुपर्ने भन्ने उहाँहरूको माग छ। अब त्यत्रो ठुलो जनताको उयो नेपाली कुराहरूको उत्साह गगन थापा पनि त्यत्रो पपुलर लिडर त हो। भन्ने विश्व प्रकाश शर्मा उनीहरूले युनानी मर्ली त्यत्रो मान्छेले उसलाई पनि त बनाएको हो त्यत्रो महाधिवेशन गरेर राखे हो होइन विशेष महाधिवेशन त्यस कारणले त्यहीतिरबाट यस्तो कुरालाई अलिकति अहिलेको समयमा मेरो गोरुको 12 रुपियाँ भन्नु मिल्दैन क्या अलिकति लचिलो पनि हुनुपर्छ
15: भनेको दुईटै पक्ष लचिलो हुनुपर्छ
6: लचिलो उसले त कतिलाई म एकोमोडेट गर्छु राख्छु भनेकै छ तर उहाँले यति राख्नुपर्छ यति संख्या भनेपछि 100-150 मान्छेको नाम दिएपछि त्यो कसरी हुन्छ त
4: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल नेपाल दर्पणमा खबरकै सिलसिला नेपालको अतिक्रमित भूमि लिपुलेखबाट भारत र चीनले पुनः व्यापार शुरू गरेका छन् अगस्त 1 तारीक अर्थात हिजोदेखि लिपुलेख हुँदै दुई देश बीच सीमा व्यापार पुनः शुरू भएको भारतीय संचार माध्यमहरूले जनाएका छन् लिपुलेख नेपाली भूभाग हो यसको उत्तरतर्फ चीनको तिब्बत छ लिपुलेख भन्दा झण्डै 17 किलोमिटर पश्चिम लिपिया धुरा पर्छ जसलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय बिन्दु मान्दै आएको छ नेपालले लिपुलेखबाट दुई देश बीच व्यापार गर्ने सहमतिको विरोध गर्दै आएको छ भारत र तिब्बत बीच लिपुलेख हुँदै शताब्दीयौं पुरानो व्यापारिक सम्बन्ध रहेकोमा सन् 1962 भारत चीन युद्धपछि स्थगित भएको थियो पछि सन् 1992 पुनः शुरू भएको लिपुलेख नाकाबाट हुने सीमा व्यापार कोरोना महामारीका कारण सन् 2019 फेरि स्थगित भएको थियो झण्डै 7 वर्षपछि पुनः शुरू भएको व्यापार शुरू भएको दिन हिजो 16 जना भारतीय व्यापारीको समूह तिब्बततर्फ प्रस्थान गरेको छ उनीहरू यसअघि कोरोना महामारीको बेला अकस्मात नाका बन्द हुँदा रोकिएको सामानको अवस्था बुझ्न कुनै सामान नली तिब्बत गएका हुन् लिपुलेख नाकाबाट मुख्यतया भारतको उत्तराखण्डको पिथौरागढ़ जिल्लाको ब्यास दारमा र चौदास उपत्यकाका व्यापारीहरूले व्यापार गर्छन्
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
16: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ
17: जमीनका ढाँचाहरू फाट्नु रूख र बिजुलीका खम्बाहरू ढल्कनु मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्
16: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: आप जो एकमात्र डीटीएच के बाद जिस हो
1: देश हो खुशी को कनेक्शन
0: दांत को सामान्य उपचार देखी जटिल दंत उपचार अब एवटे विश्वासिलो गंतव्य ब्रह्मदेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर
2: ब्रह्मदेंट में उपलब्ध संपूर्ण दंत उपचार सेवा नियमित दांत जांच स्केलिंग तथा पॉलिशिंग फिलिंग रूट कैनल दांत निकालने डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक संपूर्ण उपचार अनुभवी दंत चिकित्सक
0: दांत संबंधी संपूर्ण जानकारी का लागि आज संपर्क गर्नुहोस्
2: ब्रह्मदेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल संपर्क 01-5454-6660 व्हाट्सएप 98-65-44-24-96
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपाल जापान कूटनीतिक सम्बन्धको 70 वर्षगाँठको अवसरमा टोकियोमा सम्पन्न एफएनजे ग्लोबल मीडिया सम्मेलन 2026 नवोदित टोकियो घोषणा पत्र जारी गरेको छ। नेपाल पत्रकार महासंघको समन्वय र जापान शाखाको आयोजनामा भएको सम्मेलनले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सम्मेलनले विधान संशोधन मार्फत प्रवासमा रहेका महासंघका सदस्यहरूलाई नेतृत्व छान्ने अर्थात चुन्ने र चुनिने पूर्ण अधिकार सुनिश्चित गर्न माग गरेको छ। यसका साथै गैर आवश्यक नेपालीहरूलाई राजनीतिक बाहेका अन्य संवैधानिक अधिकार सहज रूपमा उपभोग गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। विदेशमा कार्यरत नेपाली पत्रकारको योगदानको कदर गर्दै एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय समेत सम्मेलनले गरेको छ। महासंघीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा विश्वभरका वैदेशिक शाखाका प्रतिनिधिको सहभागिता रहेको थियो।
3: काठमाडौँ उपत्यकामा विभिन्न ठाउँमा श्रृंखलाबद्ध रूपमा चोरी तथा लुटपाट गर्ने कर्म समूहका पाँचजना

0: प्रश्न गरेका थिए। उनीहरूले शुरूमा बाटो सोध्ने बहानामा कुराकानी गर्ने र लगत्तै मोटरसाइकलबाट आएर लछार पछार गर्दै घाटीमा लगाएका सुनका सेती तथा पैसा लुट्ने शैली अपनाएका अनुसन्धानबाट खुलेको छ।
1: झापामा 16 वर्षको अवधिमा जंगली हात्तीको आक्रमणबाट 80 जनाले ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालय भद्रपुरका अनुसार बितेको 16 वर्षमा मानिससँगको द्वन्दमा 28 हात्ती पनि मारिएका छन्। डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार 2067 साल असार 3 देखि 2083 असार मसान्तसम्म जंगली हात्तीको आक्रमणबाट 70 नेपाली र 10

0: चार कृषि बालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरूद्ध हुँदै जानु लगायत मानव हात्ती द्वन्द बढ़नुका प्रमुख कारण हुन्।
1: काठमाडौँ उपत्यकामा फेरि खाना पकाउने ग्यासको अभाव देखिएको छ। भरी अर्थात 14.2 किलोको सिलिण्डर बजारमा पठाउन थालेसँगै ग्यासको आपूर्ति प्रणालीमा समस्या देखिएको हो। नेपाल आयल निगमले बजारको मागभन्दा बढ़ी ग्यास आयात भइरहेको दावी गरेको भए पनि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर डिलरहरूमा लाइन बसिरहेको देखिन्छ। आफ्नो टोलमा रहेका ग्यास डिपोहरूमा ग्यास नपाएपछि उपभोक्ताहरू सिधै उद्योगमा धाउन थालेका छन्। बालाजियो औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास उद्योगको वितरण कक्षीय बाहिर रित्तो सिलिण्डर लिएर पालो पर्खिरहेका सयौं सर्वसाधारणहरू लामो लाइन देखिन्छ। डिलर कहाँ ग्यास नपाएको उपभोक्ताहरूको सहजताका लागि भन्दै नेपाल आयल निगमले टेकुमा रहेको पुरानो कार्यालयबाट बिक्री थालेको छ, तर त्यहाँ लामो लाइन बस्दा पनि ग्यास नपाएको उपभोक्ताको गुनासो छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियामा तापक्रम इतिहासकै उच्च बिन्दुमा पुगेको छ। दक्षिण पूर्वी शहर याङशानमा आज दिउँसो 1:26 जाँदा तापक्रम 42.5 डिग्री सेल्सियस मापन भएको छ। समाचार संस्था एएफपीका अनुसार कोरियामा एक शताब्दी भन्दा अघिदेखि मौसमको अभिलेख राख्न थालिए यताकै यो सबैभन्दा उच्च तापक्रम हो। तातो हावाको लहरको केन्द्र बनेको याङशानमा आज लगातार 5 दिन तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। कोरियाली मौसम निकायका अनुसार सन् 1970 दशकमा वर्षमा औसत 8 दिन मात्र रहने तातो लहर पछिल्लो 5 वर्षमा बढ़ेर 19 दिन पुगेको छ। वैज्ञानिकहरूले मानवीय गतिविधिका कारण उत्पन्न जलवायु परिवर्तनले यस्ता चरम मौसमी घटना बढ़ाएको बताएका छन्। यसैगरी युरोपमा जारी कड़ा खडेरी र अत्यधिक गर्मीका कारण हंगेरीले 44 वर्षपछि पहिलो पटक आफ्नो एकमात्र पाक्स आणविक ऊर्जा केन्द्र बन्द गर्ने निर्णय गरेको छ। ड्यान्युब नदीको पानीको सतह कृत्रिमानी रूपमा घटेपछि ऊर्जा केन्द्र बन्द गर्नु परेको जनाएको छ। हंगेरीको मौसम सेवा हंगारोमेटका अनुसार आउँदा दिनहरूमा तापक्रम 42 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपालको खेलकुद इतिहास र सफलता संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्य सहित खेलकुद सम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएमले आज पत्रकार सम्मेलनमा आयोजना गर्दै बियोन्ड मेडल प्रिजर्भिङ नेपाल स्पोर्टिङ हिस्ट्री नामक दिएको प्रदर्शनी 3 दिनसम्म हुने जानकारी दिएको हो। काठमाडौँको बगरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी हुने नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष शंशी श्रेष्ठले जानकारी दिनुभयो। साउन 19 अर्थात पर्सि मंगलबारदेखि 21 गतेसम्म हुने प्रदर्शनीमा नेपालको इतिहास हल्काउने झण्डै 5 लाख दुर्लभ तथा ऐतिहासिक तस्विर राखिने आयोजकले जनाएको छ।
0: र फिफाका प्रतियोगिताहरूमा आंशिक रूपमा निजी लगानी भित्राउने विवादित प्रस्ताव अघि सारेपछि विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पद संकटमा परेको छ। सबैलाई जानकारी नदी ल्याइएको योजनाको सर्वत्र विरोध भएपछि इन्फान्टिनोले प्रस्ताव फिर्ता लिएका हुन्। तर युरोपेली फुटबलको नियामक निकाय यूईएफए सहितका साझेदारहरूको आक्रोश थामिएको छैन। यूईएफएले विश्वकप सहितका फिफा प्रतियोगिता बहिष्कार गर्ने धम्की दिँदै अध्यक्ष इन्फान्टिनो प्रति विश्वास हराएको स्पष्ट पारेको छ। उत्तर तथा मध्य अमेरिकी महासंघ कन्काकाफले फिफा नेतृत्वको समग्र समीक्षा हुनुपर्ने माग गरेको छ भने इन्फान्टिनोको 2 जना वरिष्ठ सल्लाहकारहरूले समेत उनको साथ छाडेका छन्। अहिले युरोपेली निकाय यूईएफए इन्फान्टिनोलाई पदबाट हटाउने अन्तिम मौकाको पर्खाइमा छ। इन्फान्टिनोलाई हटाउन फिफा काउन्सिलको आकस्मिक बैठक डाक्ने र 211 सदस्यीय फिफाको असाधारण कंग्रेस बोलाएर

0: अविश्वासको प्रस्ताव ल्याउने विकल्पहरू छन्। अविश्वासको प्रस्ताव पारित हुन कम्तीमा 106 देशको समर्थन आवश्यक छ। आउँदो मार्चमा हुने चुनाव अघि नै इन्फान्टिनोले कतार, मोरक्को र इजिप्ट जस्ता देशहरूको समर्थन फिर्ता बटुल्ने प्रयास शुरू गरिसकेका छन्। अबको केही हप्तामा यूएएफएले उनलाई राजीनामा दिन बाध्य पार्छ या इन्फान्टिनोले आफ्नो पद जोगाउँछन् भन्ने विषयले विश्व फुटबल तरंगित बनेको छ।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: हिंसा भड्किएपछि त्रसित बनेको सुनसरीको जनजीवन सामान्य बन्दै, सप्तरीमा पनि कर्फ्यू हट्यो। गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता।
1: सिक्किममा निहारदै निर्मल पूजाको शव निकालियो। हिम पहिरोमा परेका 6 मध्ये 5 जना नेपालीको शव पहिचान। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो।
0: असन्तुष्ट पक्षको राष्ट्रिय भेला अघि कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलायो। दुई पक्षलाई जोड्न देश र कांग्रेस जोड्ने अभियान घोषणा। इतर समूहको दबावमूलक रणनीति हुन सक्ने राजनीतिक विश्लेषक बरालको भनाई।
1: पश्चिम कोरियाको तापक्रम अहिलेसम्मको उच्च 42 डिग्री सेल्सियस पुग्यो। अत्यधिक गर्मीका कारण हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने।
0: र काठमाण्डुमा 3 दिने वृहत ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। विवादास्पद लगानी योजनाका कारण फिफाका अध्यक्ष इन्फान्टिनोको पद धरापमा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महाजन र भोजन र बस्नु पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: lives through your heart. Zulu FM 101.2 MHz.
1: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आशीषित हुनुहोस् निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा प्रिय दिदी बहिनीहरु अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीडित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरुलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं आशा छ यस कार्यक्रमले दिदीबहिनीहरुलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन

तपाईलाई डर लाग्छ के तपाई स्त्री डराउनु भएको छ सामान्य डर होइन तर एकदमै भयंकर खालको डर जब तपाई आफ्नो पेटमा गाँठो परे जस्तो महसुस गर्नुहुन्छ तपाईँको ओठ मुख सुक्न थाल्छ तपाईँको होस हराए जस्तो अथवा अगाडि के गर्ने के भन्ने होस नभए जस्तो मानव कुनै भयंकर जनावर अगाडि देखे जस्तो डर के तपाईँले त्यस्तो डरको सामना गर्नुभएको छ जुन डरलाई व्याख्या गर्न सम्भवतः सम्बन्धित शब्दहरू छैन हुन सक्छ हामीमा धेरैजनाले हाम्रो जीवनको कुनै भागमा त्यस्तो डरको सामना गरेका छौं एकजना युनि नाम गरेकी युवतीले त्यस्तै डरको सामना गरे उनलाई म चिन्छु किनकि उनी एउटा मेरो चिन्दामको परिवारको निम्ति काम गर्छिन् एक दिन बजारले घाम लागेको दिनमा सधैँ जस्तै नजिकैको खोलामा लुगा धुन जानको लागि उनी तयार भइन् जसरी उनी हरेक दिन जानु गर्थिन् त्यो दिन पनि लुगा धुनको लागि निस्किन् र सधैँ जस्तै नदीको छेउमा किनारमा बसेर लुगा धुन थालिन् त्यसपछि केही भयो त्यहाँ केही कुनै घटना घट्छ जसको कारण उनी त्यस्तो खालको डरको सामना गरिन् जुन डर मैले भर्खरै तपाईँलाई बताए सामान्य डर होइन तर एकदमै भयंकर खालको डर वा त्रास जयमती अनि नमस्कार कार्यक्रम नारी आशामा यहाँलाई स्वागत छ मेरो नाम ममता नेपाली हो र म सधैँ जस्तै आज पनि तपाईँसँग विभिन्न विषयमा कुराकानी गर्नको लागि कार्यक्रम नारी आशामा आइसकेको छु मलाई तपाईँसँग भेट्न पाउँदा यसरी रेडियो मार्फत हामी कुराकानी गर्न पाउँदा एकअर्काको समस्याहरूको विषयमा एकअर्कालाई प्रोत्साहन दिन पाउँदा मलाई अत्यन्तै खुशी लाग्छ र म यही नै आशा गर्छु कि तपाईँ पनि आफ्नो रेडियो सेट अगाडि आजको कार्यक्रम सुन्नको लागि त्यत्तिकै उत्साहको साथमा बस्नु भएको छ होला अनि मलाई यो पनि विश्वास छ कि तपाईँले कार्यक्रमको बारेमा आफ्नो छिमेकी दिदी बहिनीलाई पनि पक्कै सुनाउनु भएको छ होला हुन सक्छ आजको कार्यक्रम सुन्न तपाईँको छिमेकी दिदी बहिनी पनि तपाईँको घरको आउनु भएको छ कि यदि त्यस्तो हो भने साह्रै राम्रो साह्रै असल हामी सबैजना मिलेर आज डरको विषयमा कुराकानी गर्नेछौ मैले अघि नै भने सामान्य डर होइन एकदमै भयंकर खालको डरको विषयमा हामी कुराकानी गर्नेछौ कार्यक्रम सुन्दै गर्नुहोला है त म विश्वास गर्छु आजको कार्यक्रम तपाईँको लागि पक्कै आशिषमय हुनेछ

को कहानी अगाड़ी बढ़ाऊ तो मिली आपने धुन में मजा आपको खुट्टा खोला को पानी में डुबा मजा कपड़ा धुद्दिन अकस्मात उसने एटा चरा को आवाज सुनियो तो चरा को आवाज संभवत चरा गीत गाउँदै थियो र गीत गाउँदै आफ्नो नयाँ बच्चाहरूको लागि गुड बनाउँदै थियो। अब चराको आवाज सुन्नेमा किन युनी यति डराइन् भन्ने कुरा तपाईँको मनमा आउन सक्छ। युनी जुन देशबाट थिइन् जुन संस्कृतिमा हुर्किएकी थिइन् उनको संस्कृतिमा त्यो चराको त्यस्तो किसिमको आवाज सुन्नु भनेको साह्रै डरलाग्दो र साह्रै नराम्रो संकेत थियो। यसको मतलब हुन जान्थ्यो कि युनी जसले सुन्यो त्यो व्यक्ति अथवा उसको नजिकको कोही व्यक्ति छिटै मर्नुहोला छ या कसैलाई केही हुँदैछ। त्यो चराको आवाज सुन्नु चाहिँ त्यति साह्रो अशुभ मानिन्थ्यो उसको संस्कृतिमा, जसको कारणले गर्दा युनी यति साह्रो डराइन् कि उसको अनुहारको रङ उड्यो, उसको मुख सुक्न थाल्यो र उनी अकस्मात त्यहाँबाट उठिन् र त्यो लुगाहरू त्यही खोलामै छोडेर दौडदै आफ्नो मालिकको अथवा मेरो चिन्जानको मानिसको घरमा दगाउँदै पुग्यो। जब घरको मालिकले युनीलाई देखे तब उनीहरू पनि छक्कै परे किनकि युनी यति साह्रो डराएकी थिइन् कि उसको अनुहार पूरै सेतो भएको थियो, उसको अनुहारको रङ उडेको थियो र उनी एकदमै थरथर काँप्दै थियो। घर मालिकले उनलाई सोध्छन्, युनी के भयो तिमीलाई, किन तिमी यसरी डराएकी छ? तब युनीले त्यो चराको आवाज, त्यस्तो गाएको गीत र त्यसको मतलबको बारेमा आफ्नो मालिकलाई बताउँछन्। अब एकैछिन रोकाउँदै त त्यस्तो डर हामीले पक्कै हाम्रो जीवनमा सामना गरेका छौं अनि कुनै न कुनै मोडमा हामी डराएका छौं। यसो सोच्दाखेरि त्यो पक्कै पनि राम्रो अनुभव होइन। त्यसरी डराउनु या आफ्नो प्राणलाई फुटकेला जस्तो हुने गरी डर लाग्नु पक्कै पनि राम्रो भावना होइन। हामी कसैलाई पनि त्यो भावना मन पर्दैन। अब के कस्ता कुराले हामीलाई त्यस्तो डरमा लान्छ होला त? अब मेरो कुरा गर्नुहुन्छ भने म सर्पको कुरा मात्रै गर्दाखेरि पनि मेरो जिउ फुलेर आउँछ, मलाई अति नै डर लाग्छ र मलाई त्यो मलाई मनै पर्दैन, मलाई त्यसको बारेमा कुरै गर्न मन लाग्दैन। किनकि कुरा मात्रै गर्दाखेरि अथवा मोबाइलको स्क्रिनमा मैले यदि सर्पको चित्र मात्र देख्यो भने पनि मलाई पुग्यो, मलाई त्यस्तो चित्र मोबाइल छुन पनि मन लाग्दैन, मलाई त्यति साह्रो डर लाग्छ। भूचालोको कुरा हामी गर्न सक्छौ, भूचालोको अनुभव कसलाई मन पर्ला, त्यसले कस्तो खालको डरको एउटा वातावरण सृजना गर्छ हामीलाई थाहा छ। हामीले निकै ठूलो भूकम्पको भर्खरै सामना गरेका छौँ नेपालमा। हामी अनुमान गर्न सक्छौ कि भूकम्प आउने बेलाको त्यो समय त्यो वातावरण यसो सम्झिँदाखेरि पनि हाम्रो आँग फुलेर आउँछ, हामी सिरिङ्ग हुन्छौँ कि त्यो कति डर लाग्दो। कसै कसैको लागि सुई पनि त्यो डरको कारण हुन सक्छ, कसै कसैलाई इन्जेक्सनले पनि त्यो खालको डर या त्रासको वातावरणमा लान सक्छ। डरका विभिन्न कारणहरू हुन्छन्, धेरै कुराहरू हुन्छन्। जस्तै जुन कुराबाट तपाईँ खतरा अनुभव गर्नुहुन्छ, आफूलाई हानि पुर्याउने या डेन्जरको तपाईँ अनुमान गर्नुहुन्छ, अथवा तपाईँ वा तपाईँले एकदमै माया गरेको व्यक्तिको लागि जब तपाईँ कुनै खतराको वातावरण तपाईँ सेन्स गर्नुहुन्छ, अनुभव गर्नुहुन्छ, तब त्यो खालको डर, त्यो खालको भयंकर डर या त्रासको सामना हामीले गरिराखेका हुन्छौँ। प्रिय दिदी बहिनी, डर विभिन्न कुराको लाग्न सक्छ र विभिन्न मानिसलाई फरक फरक कुराको डर हुन सक्छ। उदाहरणको लागि, मलाई निकै लामो समयसम्म गाईसँग धेरै डर लाग्थ्यो, तपाईँलाई सुन्दा सुन्छ होला, तर एकचोटि मलाई गाईले खेदाएर बीच बाटोमा गाईले खेदाएर मलाई निकै गाह्रो बनाएको छ। म त्यो दिन अहिले पनि म सम्झन सक्दिनँ। म रुँदै चिच्याउँदै मेन सड़कमा मेन रोडमा म दौडेको छु किनकि मेरो पछाडि गाईले मलाई नखेटिराखेको थियो। म जान्दिनँ के कारणले होला, थाहा छैन, तर त्यसले वर्षौंसम्म मलाई गाईको नजिक जान दिएन। मलाई यति साह्रो डर लाग्थ्यो कि मलाई लाग्थ्यो कि यो गाईले अब मलाई मार्छ जस्तो मलाई लाग्थ्यो, र धेरै वर्षसम्म म गाईसँग निकै डराएँ। थ्याङ्क्स टु गड, म अहिले मलाई त्यति साह्रो गाईसँग डर लाग्दैन, तर पनि अहिले पनि जब म त्यो दिन सम्झिन्छु मेरो जिउमा टाढा हुनुहुन्छ, मलाई डर लाग्छ। यस्तै नै हरेक मानिसलाई विभिन्न कुराको डर लाग्छ। कसैलाई सामान्य लाग्ने कुरादेखि कोही व्यक्ति एकदमै डराउन सक्छ, तपाईँ हाँस्न सक्नुहुन्छ कि यस्तो कुरासम्म मानिसलाई कसरी डर लाग्छ, तर डरका विभिन्न कारण र विभिन्न रिजनहरू हुन सक्छन्। अब आमाहरू के कुरा गरौँ, सामान्यतया यदि तपाईँको बच्चा छ, तपाईँ आमा हुनुहुन्छ भने तपाईँ बुझ्न सक्नुहुन्छ। यदि तपाईँको बच्चा कुनै डेन्जरमा छ भने या बच्चालाई कुनै हानि हुँदैछ भने
तपाईले आफूसँग कहिले नसोचेको शक्ति तपाईको शरीरमा आयो जस्तो अनुभव हुन्छ. तपाई आफैलाई थाहा हुँदैन कि तपाई कति बलियो हुनुहुन्छ र तपाई कति छिटो रेस्पोन्स गर्न सक्नुहुन्छ भन्ने कुरा तपाईँको ज्ञान हुँदैन जबसम्म तपाईँको बच्चा तपाईँको आँखा अगाडि कुनै खतरामा पर्दैन. यो कुरा हरेक आमाले बुझ्न सक्ने कुरा हो. धेरै कुराहरूले गर्दा हामी डराउँछौ, धेरै कुराको लागि हामी डराउँछौ विभिन्न

0: सक्छन् तर त्यस्ता पनि केही खतराहरू छन् त्यस्ता कुराहरू जुन कुरामा हामीलाई शारीरिक रूपमा कुनै खतरा हुँदैन तर पनि हामीमा डर भन्ने हुन्छ उदाहरणको लागि कोही कोही मानिसहरूलाई समूहमा या ठूलो मानिसहरूको बीचमा बोल्नसँग डर लाग्छ धेरैजना मान्छेहरूलाई पब्लिक स्पिकिङ हामी भन्छ धेरैजना मान्छेहरू जो एकदमै अरू कुनै कुरासँग नडराउने तर मान्छेहरूको अगाडि बोल्नु पर्यो भने हात खुट्टा काँप्ने पनि मानिसहरू हुन्छ त्यो पनि एक किसिमको डरै हो मेरो एकजना साथी छ मसँगै हुर्किएको उसलाई म सानैदेखि चिन्छु अनि उसलाई यो खालको समस्या छ ऊ हामीसँग हुँदा साथीभाइसँग हुँदा हाँस्ने बोल्ने खेल्ने सबै कुरामा राम्रो छ तर जब मानिसको संख्या अलिकति बढ़ी हुन्छ र उसलाई केही कुरा बोल्नु पर्ने हुन्छ तब उसको मुखबाट एउटा शब्द पनि निस्किँदैन धेरै जस्तो समयमा हामी आफूलाई केही पनि खतरा नभएको कुराहरूको लागि पनि हामी डराउँछौ जस्तो हामी सोध्छौ कि ओहो के भइदिएला के हुन सक्छ भन्ने कुराको लागि हामी डराउँछौ जबकि ती कुराहरू कहिले नहुन पनि सक्छन् उदाहरणको लागि कसैलाई मानिसहरूको अगाडि बोल्न डर लाग्छ तर बोलिसकेपछि उनीहरूलाई थाहा हुन्छ कि ए मैले बोल्दैमा केही नहुने रहेछ यी मानिसहरूले मलाई खाने त होइन रहेछन् हाम्रो जीवनमा हामी धेरैचोटि यस्ता कुराहरूसँग डराउँछौ या नआउने कुराहरूसँग भन्दा पनि त्यो एउटा भावनासँग नै हामी डराउँछौ कि के भइदेला कि के होला कि होइन कतिचोटि हामी आफ्ना कुराहरू राख्न डराउँछौ मैले राखिसकेपछि सलाह मैले केही भुल्ला कि कसैले मेरो बेइज्जत गर्ला कि अथवा मैले बोलेको नमिल्ला कि मैले गलत बोलुला कि भन्ने डरैको कारणले गर्दा कतिचोटि मानिसहरू ती कुरा फेस गर्न सक्दैनौ तर जब हामी हाम्रो डरलाई फेस गर्छौँ हाम्रो डरलाई जितेर हामी अगाडि जान्छौ तब मात्र हामी थाहा पाउन सक्छौ कि ए योभन्दा अगाडि त खासै त्यस्तो केही पनि छैन रहेछ म बेकारमा डराएछु धेरैचोटि हामी हाम्रो असफलताहरूसँग डराउँछौ केही कुरा नयाँ कुरा ट्राई गर्नु अगाडि हामीलाई त्यो सफल हुन्छ हुँदैन हामीलाई थाहा छैन तर हामी पहिले नै असफलतासँग डराएर त्यो काम गर्दैनौ हामीलाई लाग्छ कि के थाहा मैले गरे तर म सफल होइन भने के होला त्यसपछि के होला कहिले काहीँ हामी नयाँ जब ट्राई गर्न डराउँछौ नयाँ ठाउँमा जब एप्लाई गर्न हामी डराउँछौ यो सोचेर कि यदि म रिजेक्ट भयो भने के गर्ने यदि मैले जब पाइन भने के गर्ने हामी यो सोच्दैनौ कि यदि मैले जब पाएँ भने कस्तो हुन्छ यी कुराले त्यतिखेर मतलब राख्दैन तर मैले पाइन भने मैले यो गुमाएँ भने होइन म रिजेक्ट भयो भने मैले के गर्ने यो डरको कारणले गर्दा कतिचोटि हामी इन्टरभ्यूमै जाँदैनौ कतिचोटि डरले हामीलाई त्यो पहिलो कदम चाल्न नै दिँदैन तर त्यो डरलाई जित्न आवश्यक छ त्यो डरबाट माथि उठ्न आवश्यक छ तब मात्रै हामी त्यसमा जित हासिल गर्न सक्दछौ जब हामी डरमा हुन्छौ जब डरले हामीलाई आक्रमण गर्छ तब हाम्रो शरीरले अचम्म अनौठो तरिकाले प्रतिक्रिया जनाउँछ हामी सामान्य भन्दा हाम्रो हार्ट बिट हाम्रो मुटु छिटो छिटो धड्किन थाल्छ हामीलाई पसिना छुट्न थाल्छ हामी हाम्रो पेटमा हामीलाई गाँठो परे जस्तो अनुभव हुन्छ अनि बिस्तारै हाम्रो सास छोटो छोटो भयो जस्तो हामी अनुभव गर्छौं लिङ्गता चले जस्तो अथवा विभिन्न होइन भमिट आउला आउला जस्तो धेरैजनालाई त्यो खालको पनि अनुभव हुन्छ परमेश्वरले हाम्रो शरीरलाई त्यसरी नै बनाउनु भएको छ डरलाई प्रतिक्रिया दिनको लागि या हामी डराएका छौं भन्ने प्रतिक्रिया दिनको लागि हाम्रो शरीरले स्ट्रेन्ज या अनौठो खालको प्रतिक्रिया जनाउने गर्छ विभिन्न काम गर्ने गर्छ अनि हामी यसलाई प्राय जसो भन्ने गर्छ फाइट फ्लाइट ओर फ्रिज अंग्रेजीमा यो भनाइ छ डरको प्रतिक्रिया सम्बन्धी भनाइ फेरि एकचोटि भन्छु फाइट फ्लाइट ओर फ्रिज यसको मतलब फाइट यदि तपाईँ केही कुरासँग डराउनु भएको छ केही कुराले तपाईँलाई त्रासमा पारेको छ भने तपाईँ सकेसम्म त्यसलाई के गर्न सक्नुहुन्छ यसलाई फाइट ब्याक गर्ने कोसिस गर्नुहुन्छ या प्रतिक्रिया जनाउने कोसिस गर्नुहुन्छ त्यसलाई म जित्छु या म जान्छु म गर्छु यो फ्लाइट मोड हो अब अर्को फाइट मोड हो अब फ्लाइट मोड भनेको उड्नु या त्यसबाट भाग्नु त्यो डरबाट तपाईँ भाग्नु त्यो ठाउँबाट भाग्नु र अर्को फ्रिज फ्रिज भनेको चाहिँ तपाईँ जहाँ हुनुहुन्छ त्यहाँ एकदमै सतर्क भएर बस्नु कि तपाईँलाई कुनै हानि नगरोस् जनावरहरूले यसै गर्छन् नि तपाईँले याद गर्नुभएको छ जब जनावरहरूले आफ्नो अगाडि खतरा अनुभव गर्छन् केही कुरामा डेन्जर छ भन्ने अनुभव गर्छन् कि त त्यो जनावरले उल्टो त्यो खतरालाई आक्रमण गर्न जान्छ फाइट गर्न जान्छ त्योसँग लड्न जान्छ र सम्भवतः जित्छ पनि टाइगरको केसमा लायनको केसमा हामी हेर्छौँ भने जित्छ पनि अथवा त्यो त्यहाँबाट तुरन्तै भाग्छ आफ्नो जीवन बचाउनको निम्ति आफ्नो खतरासँग ऊ भाग्छ जंगलमा कहाँ लुक्छ हामीलाई थाहा हुँदैन र अर्को यसरी फ्रिज भएर बसिदिन्छ यसरी प्रिटेन गरेर बस्छ मानव त्यो जनाएर त्यहाँ छँदै छैन हामी पनि डरको लागि त्यसरी नै हाम्रो शरीरले के गर्छ प्रतिक्रिया गर्ने काम गर्छ एक कि त हामी डरभन्दा अगाडि त्यसलाई फाइट गरेर जित्न खोज्छौ कि त त्यो डरले हामीलाई यति साह्रो तर्साइदिन्छ कि हामी त्यहाँबाट भाग्छौ कि त हामी एकदमै स्टिफ भएर एकदमै फ्रिज भएर हामी बस्छौ केही गर्न नसक्ने अवस्थामा हामी बस्छौ हामीलाई लाग्छ कि त्यसरी बस्दाखेरि सम्भवतः मेरो सास पनि फेरिएको छैन होला म सास पनि फेर्न सक्दिनँ जस्तो गरेर हामी डेन्जर या खतराको अगाडि उभिन पुग्छौ डर हामी मानवमा हुने एउटा भावनाहरूमध्ये एउटा भावना एउटा इमोसन हो डर हुँदैन हुने मानिस सम्भवतः कोही होलान् हामी सबैमा डर हुन्छ तर त्यसमा पनि फरक हुन्छ हामीले कुनै डरले हामीलाई घेर्दाखेरि हामीले सोध्न सक्ने प्रश्नहरू कि के म साँच्चै डराउनु पर्छ के हुँदैछ यदि के हुँदैछ भने त्यो डर सांदर्भिक बन्न जान्छ त्यसको लागि हामी के गर्न सक्छौ तर अकस्मात बिना कुनै कारण यदि हामी विगतमा भइसकेका केही कुराको लागि डराइराखेका छौँ या भविष्यमा के हुन सक्छ भन्ने कुराले डराइराखेका छौँ या बिना कुनै बिना कुनै कारण हाम्रो मनमा डर छ भने चाहिँ हामीले त्यो कुरालाई असल तरिकाले विचार गर्न र त्यो डरबाट मुक्त हुन जरूरी छ किनकि डरले हाम्रो आनन्दलाई नाश गर्दछ यो निकै कुरा गरौँ हामीले सुनेको भर्खरै सुनेको कुरामा अब युनिले सुनेको चराको आवाज सुन्दैमा कोही मान्छे मर्छ कि मर्दैन भन्ने कुनै प्रमाणै छैन यो कुरा वर्षौंदेखि उसको गाउँमा मानिसहरूले भन्दै आए कसैलाई थाहा पनि छैन यो कहाँबाट शुरू भयो यो कतिको साँचो हो पनि कसैलाई थाहा छैन तर युनिले आफू सानो हुँदादेखि मानिसहरूले बारम्बार यही कुरा भनेको सुनिन् र त्यो कुरालाई उनले विश्वास गरिन् जबकि त्यो कुरा हुन्छ हुँदैन त्यो कुरा उसलाई केही थाहा छैन तर पनि त्यसले एउटा भयङ्कर डर उसको हृदयमा सृजना गर्यो हाम्रो जीवनमा या हाम्रो संस्कृतिमा पनि यस्ता धेरै कुराहरू हामीले सुनेका छौँ यो गर्यो भने यसो हुन्छ यो हुँदा यस्तो हुन्छ घरमा आएर काम गरायो भने पाहुना आउँछ होइन विभिन्न यस्ता कुराहरू हामीले सुनेका छौँ हामीले दैनिक जीवनमा देखेका छौँ जसले हाम्रो मनमा डर पैदा गर्दछ तर त्यसको त्यो कहाँबाट आयो त्यो साँचो हुन्छ कि हुँदैन हामीलाई त्यसको कुनै ज्ञान नै नभएको पनि हुन सक्छ र एक हिसाबले भन्ने हो भने हामी बिना कुनै सबूत हामी त्यसै डरमा बाँचिराखेका हुन सक्छौ प्रिय श्रोता मित्र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम नारी आशा म ममता तपाईँको साथमा छु अबको भागमा भने मलाई बाइबलबाट एउटा कथा तपाईँलाई सुनाउन दिनुहोस् है त बाइबलमा लुकाको पुस्तकमा भएको एउटा घटना म यहाँलाई सुनाउँछु यो तपाईँले बाइबल लुकाको पुस्तक यसको 8 अध्यायको 22 पददेखि तल पाउन सक्नुहुन्छ यहाँ यसरी लेखिएको छ यीशुले आँधीलाई शान्त पार्नुभएको एक दिन उहाँ आफ्ना चेलाहरू डुङ्गामा चढ्नुभयो र उहाँले तिनीहरूलाई भन्नुभयो हामी तालको पारीपट्टि जाउँ र उहाँहरू डुङ्गामा चढिजानुभयो डुङ्गामा जाँदै गर्दा उहाँ निदाउनुभयो तालमा आधी बेरी चल्न लाग्यो डुङ्गा पानीले भुइँमा लाग्यो र तिनीहरू आपतमा परे अनि तिनीहरूले नजिक आएर उहाँलाई यसो भूमि दिन्छन् गुरूज्यू गुरूज्यू हामी डुब्न लाग्यौं उहाँले उठेर बतास र प्रचण्ड लहरलाई हकार्नुभयो र ती थामिए अनि सबै शान्त भयो उहाँले तिनीहरूको विश्वास कहाँ गयो तिनीहरू भयभीत भए अनि आश्चर्यचकित भए र आपसमा भन्न लागे यिनी को हुन् यिनले बतास र पानीलाई समेत आज्ञा दिन्छन् अनि तिनीहरूले यिनको आज्ञा मान्छन् यदि म पनि यीशुसँग त्यो ढुङ्गामा भएको भए म पनि ती चेलाहरू जस्तै निकै आतिन्थे होला आफ्नो मृत्युलाई आफ्नो आँखा अगाडि देख्नु सबैको लागि एउटा भयंकर अनुभव हुन सक्छ ढुङ्गा पानीले भरिँदैछ अब आँधीहुरी चल्दैछ त्यसरी आँधीहुरीमा त्यो ढुङ्गा पल्टिएर समुद्रमा खसेर अब मृत्यु हुनु बाहेक उनीहरूले अर्को विकल्प देखेनन् अनि त्यो अवस्थामा तपाईँ र म पनि पक्कै पनि ती चेलाहरू जस्तै डराउने थियौं तर यसो ढुक्क हुनुहुन्थ्यो उहाँ निदाउनु भएको थियो सोच्नुहोस् न उहाँ त्यस्तो आँधी बेरीमा पनि निदाउनु भएको थियो किनकि यसोलाई यहाँ को हुनुहुन्छ र परमेश्वर पिता को हुनुहुन्छ भन्ने थाहा छ हाम्रो जीवनमा पनि समस्याहरू र डर त्यसरी नै अकस्मात हाम्रो जीवनमा प्रवेश गर्छ कि हामी के गर्ने अगाडि भनेर थाहा पाउँदैनौ हाम्रो दिमागले काम गर्न छोड्छ हाम्रो सास छोटो छोटो हुन थाल्छ हामीलाई आँधी बेरीमा पनि पसिना छुट्न थाल्छ अनि हामी कुनै पनि समाजको काम हामी गर्न सक्दैनौ अब जीवनमा आउने समस्याहरू ती आदिहरू जस्तै हुन् जस्तै भयंकर डर हाम्रो जीवनमा सृजना गर्छ तर यीशु ख्रिस्ट हामीसँग हुनुहुन्छ भने हामी आनन्दको सास फेर्न सक्छौ यीशु ख्रिस्ट यदि हाम्रो जीवनको डुङ्गामा जीवनको नाउमा हुनुहुन्छ भने हामी यकिन गरेर बस्न सक्छौ कि उहाँले त्यो आदिहरूलाई हकार्नुहुन्छ अनि आदिहरूले उहाँको आवाजलाई सुन्छन् र उहाँको आज्ञा मान्छन् किनकि उहाँ त्यति सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ हाम्रो जीवनमा हामीले विश्वास गरेको लामो समय भयो होला चर्च जान थालेको लामो समय भयो होला अथवा हामी चर्च गएका छैनौं होला अनि हाम्रो जीवनमा धेरै कुराले हामीलाई भयभीत बनाउँछ धेरै डरहरूको सामना हामीले गरिराखेको छौं होला धेरै कुराले हाम्रो ओठ मुख सुकाउँछ होला हाम्रो तालु सुकाउँछ होला हामी भन्छौ नि हाम्रो तालु सुक्ने गरेर जिब्रो तालुमा टाँसिएको जस्तो अनुभव हामी भन्छौ नि सोच्नुहोस् न त्यस्ता भयंकर डरहरूको सामना हामीले गरिराखेका छौं होला तर प्रिय मित्र म तपाईँलाई स्मरण गराउन चाहन्छु जसरी यीशु ख्रिस्टले त्यो आदि बेरीलाई हकार्नुभयो आदि बेरीमाथि उहाँको नियन्त्रण थियो त्यसै गरी हाम्रो डर निम्त्याउने विभिन्न कारणहरूमाथि पनि परमेश्वरको नियन्त्रण छ हामीलाई भयभीत पार्ने हामीलाई त्रासमा पार्ने कुराहरू सम्भवत हाम्रो अधुनका कुरा होइनन् त्यसको निम्ति हामी केही गर्न सक्दैनौ हामी त्यसलाई परिवर्तन गर्न सक्दैनौ या धेरैचोटि हामी फाइट ब्याक गर्न सक्दैनौ होला त्यो डरलाई जित्ने सामर्थ्य हामीसँग छैन होला तर परमेश्वर सामर्थ्य हुनुहुन्छ यीशु ख्रिस्ट सामर्थ्य हुनुहुन्छ उहाँ त्यो डरलाई आज्ञा गर्नुहुन्छ र त्यो हाम्रो जीवनबाट हटेर जान्छ सोच्नुहोस् न यो कस्तो मजाको कुरा हो कुनै कुरा जुन हाम्रो अधीनमा छैन अनि तपाईँलाई याद दिलाउ धेरै कुरा हाम्रो अधीनमा छैन धेरै कुरामा हाम्रो कुनै पनि बल सिप चल्दैन हामी हाम्रो बलमा सिपमा हाम्रो समाजमा कति कुरा गर्न सक्दैनौ तर ती कुराहरूको निम्ति हामीसँग परमेश्वर हुनुहुन्छ आमेन यदि तपाईँले परमेश्वरलाई विश्वास गर्नुभएको छ भने उहाँलाई जाँचेर हेर्नुहोस् तपाईँको डरको अवस्थामा तपाईँ भयभीत भएको अवस्थामा तपाईँको त्रासमय जीवनमा परमेश्वरलाई काम गर्ने मौका दिनुहोस् हुन सक्छ तपाईँले उहाँलाई काम गर्ने मौकै दिनु भएको छैन होला हुन सक्छ तपाईँको जीवन रूपी नाउमा जब आँधी उरी चल्यो जीवन रूपी समुद्रमा जब तपाईँले ठूलो आँधी उरीको सामना गर्नुभयो तब तपाईँले बिर्सनु भयो कि यीशु ख्रिस्ट तिमी डुङ्गामा हुनुहुन्छ उहाँ शान्तसँग बसिराख्नु भएको छ तपाईँसँग अनि तपाईँलाई लाग्छ होला कि ओहो यो डरबाट त अब हाम फाल्नुपर्छ अब त म यहाँबाट निक्लिनुपर्छ र हुन सक्छ बीच आँधी बेरी तपाईँ समुद्रमा हाम फाल्नुभयो होला तर याद गर्नुहोस् यीशु ख्रिस्ट तपाईँ सँगै हुनुहुन्छ उहाँलाई एकचोटि उठाउनुहोस् भन्नुहोस् कि प्रभु मलाई डरले घेरेको छ म भयभीत भएको छु अनि हेर्नुहोस् उहाँले कसरी तपाईँको जीवनबाट त्यो आँधी हुरीलाई शान्त हुन उहाँले आज्ञा दिनुहुन्छ कसरी तपाईँको डर चाहिँ आनन्दमा परिवर्तित हुन्छ तपाईँले देख्नुहुनेछ अनि यदि तपाईँले अहिलेसम्म प्रभु येशूलाई विश्वास गर्नुभएको छैन र तपाईँलाई उहाँको साँचो आनन्दको बारेमा थाहा छैन भने थाहा गर्न सक्नुहुन्छ तपाईँको मनमा केही प्रश्नहरू छन् भने नजिकैको मण्डली नजिकैका विश्वासीलाई तपाईँले सोध्न सक्नुहुन्छ र यो कुरा तपाईँले बुझ्न सक्नुहुन्छ कि जति प्रेम उहाँ विश्वासीलाई गर्नुहुन्छ त्यति नै प्रेम थोरै पनि कमी होइन तर त्यति नै प्रेम तपाईँलाई पनि गर्नुहुन्छ त्यसैले मित्र यदि तपाईँले अहिलेसम्म डरबाट छुटकारा पाउनको निम्ति यीशु ख्रिस्टलाई सम्झिनु भएको छैन भने अहिले नै त्यो समय हो उहाँसँग प्रार्थना गर्नुहोस् र तपाईँले जीवनमा सामना गरिराख्नु भएको भयंकर डरलाग्दो पहाड तपाईँको जीवनबाट हटाइदिन परमेश्वरलाई भन्नुहोस् अनि उहाँ प्रार्थना सुन्नु हुने परमेश्वर हुनुहुन्छ तपाईँको आवाज सुन्न सदैव तत्पर बस्ने परमेश्वर उहाँ हुनुहुन्छ उहाँले पक्कै तपाईँको आवाज सुन्नुहुन्छ र तपाईँको जीवनबाट त्यो त्रास र डर निम्त्याउने सबै कुरालाई उहाँले हटाइदिन सक्नुहुन्छ आमेन आमेन यो कुरामा आउनुहोस् हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं म तपाईँको निम्ति प्रार्थना गर्नेछु तपाईँ मसँगै यो प्रार्थनामा सहभागी हुन सक्नुहुन्छ परमेश्वर पिता हामी तपाईँको परमेश्वरलाई धन्यवाद दिन्छौ धन्यवाद तपाईँको प्रिय पुत्र येशूलाई हामीले जीवनमा हाम्रो साथ पाउनको लागि तपाईँले पठाउनु भएको लागि र पवित्र आत्मा हरदम हाम्रो साथमा आउनु भएको लागि हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौ प्रभु तपाईँ जान्नुहुँदछ हाम्रो जीवनमा हामीलाई भयभीत तुल्याउने
1: I'm not afraid of the dark.

0: नमस्कार। पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सोलेफिन 102.2 MHz देश का विभिन्न भाग www.solefin.com संसार भर एक साथ प्रसारण भईर साझ 7 बजी को सोलो समाचार लेकर आईपुग सरस्वती पुरी संगे अंधकार की सोलो समाचार को शुरूआत में मुख्य मुख्य खबर का शीर्षक कृति मान्यार निर्मल पूर्जा को शव निकालियो जन्मथल अन्नपूर्ण में सोमवार शोक विदा सोलखम्बू को मथिलो जुम्बेसी आयोजना को प्रसारण लाइन बारे सुझाव मार्ग भेटेनरी अस्पताल सोलखुम्बू द्वारा 1,46,00,000 भन्दा बढ़ी बजेट खर्च सोलखुम्बू में एक वर्ष में 7,500 भन्दा बढ़ी ने कराए राष्ट्रीय परिचय पत्र दरकार ओखलढुंगा में 12 जना सर्पदस्त बिरामी अस्पताल पुगे सुनसरी को जनजीवन सामान्य बंद 70 में हटे कर्फ्यू कोशी में एमाले विवाद संसदीय दल को नेता हटाने 2/3 चाहिए गृहमंत्रीसंग छलफल पछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता डिजिटल अर्थतंत्र को विकास का लागि निजी क्षेत्रलाई विश्वास में लिन मगन थापाको आग्रह एक वर्ष में वायु सेवा निगम ने उड़ाए 49,000 यात्रु 3 वर्ष में ऋण मुक्त होने लक्ष्य ईरान युद्ध का बेला अमेरिकी तेल कंपनी कीर्तिमानी नाफा कमाउँदै दक्षिण कोरिया को तापक्रम अहिलेसम्मको 42.5 डिग्री सेल्सियस पुग्यो चैंपियनशिप को ड्र सार्वजनिक प्रतिबंध का कारण नेपाललाई समावेश गरिएन।
1: ए बाबु लौ न मेरो त हात खुट्टा अनुनासा झनझन गर्छ पिलासले भैरान बनायो मेरो पनि केकी हो केके खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला।
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर संगे बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98434976852 98247718 98443049696 र 98613314 आन्जी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा
4: स्थानीय खबर
0: पाकिस्तानको रोड पीकमा हिम पहिरोमा परि ज्यान गुमाएका विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा उप निम्स दाईको शव निकालिएको छ। गएको बिहिबार आरोहणका क्रममा हिम पहिरोमा परेर बेपत्ता भएका पूर्जाको शव हिजो भेटिएको थियो तर प्रतिकूल मौसमका कारण आज मात्रै उहाँको शव निकालेको पाकिस्तानी निकाय उद्धृत गर्दै बीबीसीले जनाएको छ। पाकिस्तानको आरोहण सम्बन्धी अग्रणी संस्था अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार निम्सको शव 5,700 किलोमीटर उत्तरमा फेला परेको थियो। पूर्जा सहित हिम पहिरोमा बेपत्ता भएका 10 मध्य अर्चनाको शव उद्धारकर्ताले फेरा पारेका छन्। नेपाली आरोहीहरू पूर्वहादुर गुरूङ उक्त र यल्बु शेर्पाको शव घटनास्थलबाट सुरक्षित ठाउँमा झारिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेशीका अनुसार नेपाली आरोहीहरू निर्मल पूर्जा किल्ली पेम्बा शेर्पा किलो निमा शेर्पाको शव उद्धारकर्ताले आज फेला पारेर अहिले क्याम्प एकतर्फ ल्याउने काम भइरहेको छ। थप एउटा शव भएको ठाउँ स्थलगत उद्धारकर्ताले फेला पारे पनि शनाखत हुन भने बाँकी रहेको छ। हराइरहेका नेपाली आरोही मध्ये नवाङ दिन थिङ्गो शेर्पा र पाकिस्तानका सहायक साथीको अवस्था थाहा हुन सकेको छैन। हराइरहेका मध्ये आरोही ओमानकी नाधिरा अहमद अब्दुल हाल अल हाथी तथा चीनका ह्याङ जोङको शव भने भेटिएको छ। नेपाली आरोहीका शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादमा रहेको नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विश्वको 12 अग्लो हिमाल ग्रोट पिक आरोहणका क्रममा बिहिबार 6600 मिटरको उचाइमा गएको विनाशकारी हिम पहिरोमा परेर आरोहीहरूको निधन भएको थियो। यसैबीच भीषण हिम पहिरोमा निधन भएका कीर्तिमानी आरोही निर्मल पूर्जा सहित आरोहण टोलीका सदस्यहरूको शोकमा म्याग्दिक अन्नपूर्ण गाउँपालिकाले विदाको घोषणा गरेको छ। अन्नपूर्ण गाउँपालिका पूर्जाको जन्म थलो रहेको छ। वहाँ अन्नपूर्ण गाउँपालिका दुई दाना निवासी रहनु भएको छ। दिवंगत आरोही प्रति श्रद्धांजलि अर्पण तथा सम्मान स्वरूप सोमबार गाउँपालिका अन्तर्गत अत्यावश्यक सेवा भएका सबै कार्यालय ओडा कार्यालय स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक विदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आइतबार सूचना जारी गर्दै पूर्जाको असामयिक निधनले गाउँपालिका परिवार म्याग्दीवासी तथा समग्र नेपाललाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ। सूचनामा नेपालको पर्वतारोहण क्षेत्रलाई विश्व सामु नयाँ उत्साहमा पुर्याउन नेपाल पर्वतारोहीको पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न साहस नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न निर्मल पूर्जाले प्रयोग योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ। यसैबीच नेकपा एमाले विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा सहित 6 पर्वतारोही टोलीका सदस्यको पाकिस्तानमा रहेको ग्रोट पिकको हिम पहिरोमा परे भएको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।
5: सोलु खुम्बुको माथिल्लो जुनबेसी खुला जलविद्युत आयोजनाको विद्युत प्रसारणलाई निर्माणका लागि आवश्यक वातावरणीय अध्ययनको सन्दर्भमा विद्युत विकास विभागले सार्वजनिक सूचना प्रकाशित गरेको छ। विभागले आज एक सूचना मार्फत सोलु खुम्बु जिल्लाको सोलु दुखुण्ड नगरपालिका दुईमा निर्माणाधीन 5.75 मेगावाट क्षमताको माथिल्लो जुनबेसी खुला जलविद्युत आयोजनाको सूचीयार्डदेखि वडा नम्बर 3 निर्माणाधीन तल्लो दुधकुण्ड खुला जलविद्युत आयोजनाको स्विचयार्डसम्म 8.47 किलोमिटर 33 केबी डबल सर्किट प्रसारण लाइन तथा त्यहाँबाट जुनबेसी हपुलुङ स्टेशनसम्म 4.71 किलोमिटर 132 केबी सिंगल सर्किट प्रसारण लाइन निर्माण गरिने जनाएको छ। प्रवर्तक कम्पनी गोर्खा हिमालयन हाइड्रो लिमिटेडले विद्युत नियमावली 2050 बमोजिम प्रसारण लाइन निर्माणको अनुमति माग गरेपछि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरिएको विभागले जनाएको छ। प्रतिवेदन अनुसार आयोजना निर्माण तथा संचालनबाट उल्लेखनीय प्रतिकूल वातावरणीय असर पर्न सक्ने भएमा सूचना प्रकाशित भएको नीतिले 35 दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले लिखित राय सुझाव दिन सक्नेछन्। प्रस्तावित प्रसारण लाइनको कुल लम्बाई 13.18 किलोमिटर रहनेछ। यसका लागि 33 केबी प्रसारण लाइनमा 209 स्टील ट्युबुलर पोल तथा 132 केबी प्रसारण लाइनमा 2 टावर निर्माण गरिनेछ। आयोजनाका लागि स्थायी करिब 0.5 हेक्टर र अस्थायी रूपमा करिब 0.53 हेक्टर जग्गा आवश्यक पर्ने उल्लेख गरिएको छ। प्रसारण लाइनको अधिकार क्षेत्र अन्तर्गत करिब 9.66 हेक्टर जग्गा पर्नेछ। विभागका अनुसार 33 केबी प्रसारण लाइनका लागि न्यूनतम 6.62 मिटर र 132 केबी प्रसारण लाइनका लागि 18 मिटर अधिकार क्षेत्र कायम गरिनेछ। प्रसारण लाइन निर्माण तथा सञ्चालनका क्रममा विद्युत ऐन 2049 र प्रचलित वातावरणीय मापदण्ड अनुसार भूक्षय बाढ़ी तथा वायु प्रदूषण जस्ता प्रभाव न्यूनीकरण गर्दै आयोजना कार्यान्वयन गरिनेछ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुलुखुमले गत एक वर्षको अवधिमा विनियोजित कुल बजेटको ठूलो हिस्सा खर्च गरेको छ। कार्यालयलाई प्राप्त कुल 2,15,10,000 बजेट मध्ये वार्षिक रूपमा 1,46,89,723 खर्च भएको जनाएको छ। कार्यालयका अनुसार पशु सेवा कार्यक्रमतर्फ पूँजीगत बजेटमा उल्लेख्य वित्तीय प्रगति हासिल भएको छ। पूँजीगततर्फ विनियोजित 43,00,000 बजेट मध्ये 42,98,238 रूपियाँ खर्च भएको छ, जुन विनियोजित रकमको लगभग पूर्ण उपयोग भएको छ। यस्तै पशु सेवा तर्फको चालू कार्यक्रमका लागि विनियोजित 86,00,000 बजेट विनियोजन भएकोमा 65,25,645 रूपियाँ रकम खर्च भएको छ। कार्यको प्रशासनिक चालुतर्फको खर्च भने तुलनात्मक रूपमा कमजोर देखिएको छ। प्रशासनिक चालुतर्फ विनियोजित भएको 86,10,000 बजेट मध्ये 38,65,890 रूपियाँ खर्च भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट एक वर्षको अवधिमा 7,000 भन्दा बढ़ी नागरिकले राष्ट्रिय परिचय पत्रकका लागि नयाँ दर्ता गराएका छन्। आर्थिक वर्ष 2082 राशिको साउनदेखि असार मसान्तसम्मको अवधिमा कुल 7,655 जनाले राष्ट्रिय परिचय पत्रकका लागि नयाँ दर्ता गराएका हुन्। जसमा 3,669 महिला र 3,996 पुरूष रहेका छन्। यस्तै सोही अवधिमा प्रशासनले 27,749 जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरेको छ भने 93 महिला र 104 पुरूष गरी कुल 197 जनाले राष्ट्रिय परिचय पत्रको प्रतिलिपि सिफारिश लिएका छन्। यसै गरी राहदानीतर्फ नाबालक परिचयतर्फ 69 महिला र 57 पुरूष गरी कुल 126 जनाले सेवा लिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।
6: खण्डवामा गत आर्थिक वर्ष 2082-83 सर्पदशका 12 बिरामी उपचारका लागि अस्पताल पुगेका छन्। जिल्लाका दुई अस्पतालमा उपचार गराएका सबै बिरामी स्वास्थ्य लाभपछि घर फर्किएको अस्पतालहरूले जनाएको छ। अस्पतालको अनुसार ओखलडुङ्गा सामुदायिक मिशन अस्पतालमा 7 र जिल्ला अस्पताल रूमजठारमा 5 गरी 12 सर्पदशका बिरामी उपचारका लागि पुगेका छन्। ओखलडुङ्गा सामुदायिक मिशन अस्पतालका बिजनेस म्यानेजर स्वास्थ्यका अनुसार पछिल्लो समय सर्पदशका बिरामी अस्पताल आउने क्रम बढ़दो छ। यद्यपि हालसम्म विषालु सर्पले टोकेका बिरामी भने अस्पतालमा नआएको जानकारी दिनुभएको छ। उपचारका लागि आएका सबै बिरामीलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरी सकुशल घर फर्काइएको स्वास्थ्यले बताउनु भएको छ। भविष्यमा विषालु सर्पदशका बिरामी उपचारका लागि अस्पताल आए पनि आवश्यक एन्टी स्नेक भेनम प्राप्त मौजातमा रहेको उहाँले बताउनु भएको छ। यता जिल्ला अस्पताल रूमजठारका सूचना अधिकारी कुमार यादव दाहालका अनुसार अस्पतालमा पुगेका 5 बिरामीलाई विषालु सर्प नभई सर्पले टोकेको पुष्टि भएको छ। ती मध्ये 2 काठमाडौँ रेफर गरिएको अस्पतालले जनाएको छ। बर्खाइमा सर्पको गतिविधि बढ़ने भएकाले खेतबारी जंगल तथा झाडी भएका क्षेत्रमा काम गर्दा विशेष सावधानी अपनाउन स्वास्थ्य कर्मीले आग्रह गरेका छन्।
5: देवनगंज घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन विस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ। गएको आइतबार राति दुई समुदायका बीचमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर देवनगंजका ओम प्रकाश र मेहताको ज्यान गएपछि सुनसरीको देवनगंज र हरिनगर क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा आगोजनी र तोडफोड र हिंसा भड्किएपछि सुनसरीका अरूपालिकाहरूमा पनि हिंसा बढ़ेको थियो। सुनसरीको उमरुवा भोकरहन नरसिंह कोशी गाउँपालिकामा हिंसा भड्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले 9 पालिकामा कर्फ्यू जारी गरेको थियो। सुनसरीमा प्रदर्शन बढ़दै गर्दा मध्य प्रदेशमा पनि हिंसा भड्किएको थियो। प्रदर्शनका क्रममा सुधाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको ज्यान गएपछि थप हिंसा भड़किएको थियो। गृहमन्त्री सुदन गुरूङसँग भएको सम्झौतापछि हिंसा रोकिएको छ। कर्फ्यू हटेसँगै सुनसरीको सीमा क्षेत्रमा सामान्य जनजीवन शुरू भएको छ। दैनिक जनजीवन सामान्य भए पनि डर भने कायमै रहेको स्थानीय बासिन्दा बताउँछन्। आजदेखि लामो दूरीका गाड़ी पनि चलेका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बुवदेवद्वार स्थानीय नगरपालिकामा कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले निकाल्नु भएको सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट कर्फ्यू हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो।
6: नेकपा माले कोशी प्रदेश संसदीय दलभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। दलका नेता हिक्मत कुमार कार्कीलाई पदबाट हटाउन असन्तुष्ट पक्षका सांसदहरूले हस्ताक्षर अभियान शुरू गर्ने तयारी गरेका छन्। तर संसदीय दलको विधानको जटिल कानूनी प्रावधानका कारण कार्कीलाई हटाउन असन्तुष्ट पक्षलाई सहज भने देखिएको छैन। एमाले संसदीय दलको विधान अनुसार दलको नेतालाई अविश्वासको प्रस्ताव मार्फत हटाउन दुई तिहाई बहुमत आवश्यक पर्छ। विधानको दफा सातको उपदफा दुई खण्ड खमा संसदीय दलको नेताको पद रिक्त हुने स्पष्ट व्यवस्था छ। संसदीय दलमा कायम सदस्य संख्याको हाल दुई तिहाई सदस्यको बहुमत र अविश्वासको प्रस्ताव पेश गरी त्यसको प्रस्ताव पारित भए दलको नेता पद मुक्त हुने व्यवस्था रहेको छ। तर यसै विधानलाई प्रावधानमा टेकेर कार्की पक्षधर नेता एवं प्रदेशसभा सदस्य रेवती रमन भण्डारीले अहिलेको अवस्थामा दलको नेता परिवर्तन हुनै नसक्ने दावी गर्नु भएको छ। नेता भण्डारीले विधानको दुई तिहाईको व्यवस्था देखाएर कार्कीको पद सुरक्षित रहेको दावी गरे पनि राजनैतिक रूपमा भने कार्कीमाथि तीव्र दबाव सिर्जना भएको छ। असन्तुष्ट पक्षले संसदीय दलका बहुमत सांसदहरूलाई आफ्नो कित्तामा उभ्याएको दावी गरेका छन्। यदि असन्तुष्ट पक्षले बहुमत सांसदको हस्ताक्षर पार्टी नेतृत्व वा दलको कार्यमा बुझाएको खण्डमा कार्कीलाई कानूनी रूपमा विधानले जोगाए पनि नैतिक संकट भने खड़ा हुने उल्लेख गरिएको छ।
5: सरकार र लघु वित्त प्रणेत संघर्ष समिति बीच पाँच बुधे सहमति भएको छ। सहमति अनुसार लघु वित्त प्रणेतका समस्या समाधानका लागि 15 दिनभित्र कार्यान्वयन योजना सहितको सिफारिश पेश गरिनेछ। सहमतिसँगै लघु वित्त प्रणेतहरूले आन्दोलन तथा अनशनका कार्यक्रम स्थगित गरेका छन्। दुवै पक्षबीच लघु वित्त प्रणेतहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको 2081 साउन 22 गतेको प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश पेश गर्ने सहमति भएको छ। यस्तै लघु वित्त वित्तीय संस्थाले ऋण असुलीका लागि यातना दिने, घरबाट जुनसी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने लगायतका कानून विपरीतका कार्यहरू उप प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने तथा लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको तर्फबाट देशभर भइरहेका आन्दोलन तथा अनशनका कार्यक्रमहरू अन्त्य गर्ने सहमति पनि भएको छ।
6: गृहमन्त्री सुदान गुरूङ र हिन्दू समाज सेना नेपालका प्रतिनिधि बीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै कौशिक आन्दोलनका कार्यक्रमहरू फिर्ता भएको छ। आज जनकपुर धाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू समाज सेनाका पदाधिकारी बीच झण्डै 1.5 घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको छ। हिन्दू समाज सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले अघि पेश गरेका 13 बुधे माघहरूमा थप 6 बुधा परिमार्जन र थप नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ। सरकार ती माघहरू प्रति सकारात्मक ग्राहकको र मार्ग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको उहाँले बताउनु भएको छ।
5: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारी निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ़नुपर्नेमा जोड़ दिनु भएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित डिजिटल इकोनोमी स्थानीय रोजगारी र पहुँच विश्व बजार विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभापति थापाले डिजिटल अर्थतन्त्रका क्षेत्रमा सरकारले उच्च महत्वाकांक्षा राख्दै निजी क्षेत्रको क्षमता र विज्ञतामाथि भरोसा गर्नुपर्ने बताउनु भएको हो। यहाँले सरकारले मात्र सबै कुरा जान्दछ भन्ने मानसिकता ल्याउनु पर्ने उल्लेख गर्दै निजी क्षेत्रको अनुभव विज्ञता र बजारको गतिशीलतालाई स्वीकार गर्नुपर्ने बताउनुभयो। डिजिटल अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको मुख्य आधार बनाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै सभापति थापाले यसलाई कुनै एक राजनीतिक दलको मात्र नभई साझा राष्ट्रिय एजेण्डाका रूपमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो। निजी क्षेत्रमा कार्यरत नेपाली जनशक्तिको ज्ञान क्षमता र अनुभव उत्कृष्ट रहेको बताउँदै सभापति थापाले सरकारले निजी क्षेत्रको योग्यता र क्षमतामाथि भरोसा गर्दै साझेदारीको भावना अपनाउनु पर्ने बताउनुभयो। डिजिटल अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बनाउन सकिने उल्लेख गर्दै उहाँले यस क्षेत्रको प्रवर्धनका लागि आवश्यक नीतिगत तथा कानूनी सुधारमा संसद रहेका सबै दलका सांसद सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पार्नुभयो।
6: राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले गत आर्थिक वर्षमा झण्डै 50,000 यात्रुलाई सेवा दिएको छ। निगमकी प्रवक्ता एवं कर्पोरेट विभाग निर्देशक अर्चना खड्काका अनुसार गत आर्थिक वर्षभरिमा निगमले 294 उडान मार्फत 49,460 यात्रुलाई गन्तव्यमा पुर्याएको छ। पछिल्लो एक वर्षमा टिकट बिक्री गरेर 17,33,15,00,000 रूपियाँ बराबरको व्यापार गरेको छ। अघिल्लो वर्षको तुलनामा जहाजको सेतो उपयोगिताको दर 75% बढ़ेर 85.4% पुगेको निगमले जनाएको छ। आमदानीतर्फ पनि निगमले छोटो समयमा छलाङ मारेको छ। अघिल्लो वर्षको असार महिनामा 1,57,00,000 रूपियाँ आमदानी गरेको निगमले यस वर्षको असारमा करिब 32% वृद्धि गर्दै 1,33,52,00,000 रूपियाँ पुर्याएको जनाएको छ। निगममा पछिल्लो संचालक समिति र कार्यकारी अध्यक्ष आएपछि ठूलो सुधार भएको निगमले दावी गरेको छ। गत जेठ 5 गते निगममा 5 जना र मन्त्रालयका 2 प्रतिनिधि गरी 7 सदस्यीय नयाँ संचालकहरू नियुक्त भएका थिए। त्यस लगत्तै मन्त्री परिषदको 37 गतेको बैठकले हवाई उड्डयन क्षेत्रका अनुभवी विज्ञ महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकमा समेत अधिकार सहित कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिएको थियो। अध्यक्ष श्रेष्ठले आगामी 3 वर्षभित्र निगमलाई पूर्ण रूपमा ऋणमुक्त बनाउने र आफ्नै आमदानीमा चल्न सक्ने आत्मनिर्भर संस्था बनाउने लक्ष्य लिएको बताउनु भएको छ।
5: अमेरिका र इरान बीचको 6 महिना लामो द्वन्द्वले विश्वव्यापी इन्धन आपूर्तिमा दबाव सृजना गरेको छ र ऊर्जाको मूल्य बढ़ाएको छ। तैपनि अमेरिकाका ठूला तेल कम्पनीहरूका लागि भने यही अवरोध असाधारण आमदानीको स्रोत बनेको इण्डियन एक्सप्रेसले लेखेको छ। यस अवरोधको केन्द्रबिन्दुमा स्ट्रेट अफ हर्मुजल मार्ग छ। अमेरिका इरान द्वन्द्वका कारण यस मार्ग भएर हुने धेरै जसो आवत जावत ठप्प भएपछि विश्वव्यापी आपूर्ति तीव्र संकुचन आएको छ। द्वन्द्वका कारण कच्चा तेल ब्रेन्ट क्रूडको मूल्य मार्च अप्रेल र मई महिनाको अवधिमा प्रति ब्यारेल झण्डै $70 बढ़ेर $100 भन्दा माथि पुगेको छ। एक समय त कच्चा तेलको भाव प्रति ब्यारेल $126 पनि पुगेको थियो।
6: दक्षिण कोरियाको तापक्रम अहिलेसम्मकै उच्च 42.5 डिग्री सेल्सियस पुगेको छ। दक्षिण पूर्वी शहर याङसानमा आज स्थानीय समयअनुसार दिउँसो 1:26 अहिलेसम्मकै धेरै तापक्रम मापन भएको सरकारी मौसम निकायलाई उद्धृत गर्दै समाचार संस्था एफीले सुनाएको छ। यो तापक्रम 1 शताब्दी भन्दा धेरै समय अगाडि अभिलेख राख्न थाले ताकि उच्च रहेको छ। याङसान शहर अहिले चलिरहेको तातो हावाको लहरको केन्द्रबिन्दु बनेको छ, जहाँ लगातार 5 दिन तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको हो। दक्षिण कोरियाका धेरै जस्तो भागमा अत्याधिक गर्मी सम्बन्धी चेतावनी जारी भएको छ। धेरै शहरहरूमा तापक्रम 30 डिग्री सेल्सियसको माथि बिन्दुसम्म पुगेको उल्लेख गरिएको छ।
5: सा कार च्याम्पियनशीप सन् 2026 को ड्र हिजो सार्वजनिक भएको छ। त्यसमा नेपाल समावेश छैन। नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गोजुरेको रहेको छ। तर प्रतियोगिता शुरू हुनु अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कुर्नेछ। भूटानको थिम्पूमा आयोजित कार्यक्रममा सार्वजनिक ड्र अनुसार समूह एमा आयोजक बंगलादेश सहित श्रीलंका र भूटान छन्। यदि प्रतियोगिता शुरू हुनु अगाडि प्रतिबन्ध फुकुवा हुन्छ भने नेपाल पनि यही समूह एमा पर्नेछ। समूह बीमा भारत मालदिव्स र पाकिस्तान रहेका छन्। प्रतियोगिता आउँदो नोभेम्बर 4 देखि 17 तारीकसम्म बंगलादेशको ढाकामा हुनेछ। समूहका

0: बन्दै सप्तरीमा पनि कर्फ्यू हट्योको सीएमआलएमा विवाद संसदीय दलको नेता हटाउन दुई तिहाई चाहिने गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता डिजिटल अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रलाई विश्वासमा लिन गगन थापाको आग्रह एक वर्षमा वायुसेवा निगमले उठायो 49,000 यात्रु 3 वर्षमा ऋणमुक्त हुने लक्ष्य
1: ईरानी युद्धका बेला अमेरिकी तेल कम्पनीहरू कैसीमानी नाफा कमाउँदै दक्षिण कोरियाको तापक्रम अहिलेसम्मकै उच्च 42.5 डिग्री सेल्सियस पुग्यो
0: साथ च्याम्पियनशीपको ड्र सार्वजनिक प्रतिबन्धका कारण नेपाललाई समावेश गरिएन अवस्त 7:07 बजेको सोमु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पुरी र अन्जुका किरा हुन्छौ भोलि बिहान 7 बजे सोमु समाचार लिएर फेरि आउँछौ सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोनुवा स्थान सुन्दै रहनुहोला नमस्कार
2: ए दाई पक्रिस त पक्रिस के गर्नुभएको शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिसा नि
3: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
2: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
3: विषादीले धेरै जोखिम हुन्छ
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
3: अनि नानी विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन किरा लाग्छ हाम्रो त परियो नि
2: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
3: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
4: नेपाल सरकार विज्ञापन
5: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना महत्वपूर्ण गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नपुराई भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभदायी हुने आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी लिने न्यायको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पोषका लेखा नियन्त्रणको खण्डमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर 55 शाखा 98/92/97/93/97/63/94 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु
6: कर प्रिन्ट निजीकरको रकम र तवारी साधनको नम्बर एकम गणे सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकम गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
7: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। गएको चार महिनामा देशभर 4,000 भन्दा बढ़ी विपद, 196 जनाको मृत्यु, चार महिनामै सर्पदंशबाट 54 जनाको मृत्यु, 700 भन्दा बढ़ी घटना,
1: 196 जनाको देशभर देखिन्छ, त्यसमा सबैभन्दा बढ़ी चाहिँ सर्पदंशबाट 54 जनाको मृत्यु भएको।
0: कांग्रेसमा महाधिवेशनको रस्साकसी, साउन 24 केन्द्रीय समिति बैठक बस्दै महाधिवेशन मुख्य एजेण्डा, मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य, स्थानीय तहले विश्वास पुनस्थापनामा जोड़ दिँदै सुस्तामा भारतीय एसएसबीले अस्थायी बाँध भत्काएको आरोप, सीमा क्षेत्रमा विवाद, आज राति केही स्थानमा भारी वर्षाको सम्भावना, बर्खायामसँगै डेंगीको जोखिम बढ्दै
2: उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टे टोक्न दिनु भएन। टोक्नु नदिनुलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुन्न सक्नु।
0: र काभा च्याम्पियनशीप लीग भलिबल महिला तर्फको प्रतियोगिता कार्तिक दोस्रो सातामा नेपालमा हुने, कर्पोरेट क्रिकेट लीग सीजन 3 भदौ तेस्रो साता काठमाण्डुमा।
3: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विपद जोखिम न्यूनीकरणका प्रयास भइरहे पनि पछिल्ला चार महिनामा विपदका घटना बढ़नु गम्भीर चिन्ताको विषय हो। सावधानी र पूर्व सूचना मात्र पर्याप्त नभई जोखिमको मूल कारण पहिचान गरी रोकथाममा जोड़ दिनुपर्छ। बाढ़ी, पहिरो, डुबान तथा आग लागेको जोखिमयुक्त क्षेत्रको नियमित पहिचान र निगरानी आवश्यक रहेको छ। स्थानीय तहले विपद पूर्व तयारी, उद्धार र राहतका संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्छ। विपद भएपछि राहत भन्दा विपद हुन नदिन पूर्व तयारी र दिगो रोकथामलाई राज्यको प्राथमिकता बनाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
4: मध्य प्रदेशका विभिन्न जिल्लामा जारी कर्फ्यू हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। सुनसरी, राजबिरा, सिराहा, जनकपुर, सुनसरीको देवानगंज, तीन कप्तानगंजमा भएको घटनापछि जारी कर्फ्यू हटाइएको छ। सुनसरी र धनुषामा कर्फ्यू हटाएर निषेधाज्ञा लगाएको छ। कप्तानगंजमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव घटनाको 5 दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेसँगै जनजीवन सामान्य बन्दै गएको हो। सरकारसँग सहमति गरेर शुक्रबार मृतकको अन्त्येष्टि गरिएपछि जनजीवन सामान्य बन्दै गएको छ। यद्यपि एक सातादेखि गाउँमा फैलिएको त्रास, अविश्वास र तनाव भनी अझै पूर्ण रूपमा हट्न नसकेको स्थानीयको भनाई छ। सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाको अवस्थामा सामान्य हुँदै गएको बताउनुभयो। सीआईएमसँग कुरा गर्दै पौडेलले भन्नुभयो,
5: प्लानको चाहिँ के हामीले मृत्यु भइसक्यो कर्फ्यू भने जुन बजारको कर्फ्यू पनि आज दिउँसो बिहान 10 बजेदेखि अहिले 7:30 बजेसम्मको लागि मृत्यु गरिदिएको थियो। अब हामी पूरा मृत्यु गर्ने अवस्थामा छौँ। भर्खर मात्रै जिल्ला सदस्य समितिको मृत्यु बसेर छलफल गरिरहेको छौँ हामीले। त्यसले गर्दाखेरि अब सामान्य अवस्थातिर जाँदैछ। जुन क्षति भयो त्यो क्षति भएका व्यक्तिहरू चाहिँ हाम्रो के हुने भन्ने क्वेसन चाहिँ आइराखेको छ। अब क्षतिको वास्तविक मूल्याङ्कन गर्न अब बल्ला प्रहरी टोली त्यो ठाउँमा गएर निवेदनहरूबाट निवेदन आएपछि त्यसको जुम्ला गर्ने काम गर्छ।
4: 70 जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बुद्धिवर साई नगरपालिकाका जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरिएको छ। सर्वसाधारणमा त्रास बढ़ेपछि अहिले पनि स्थानीय तहले अवस्था सामान्य राख्न छलफल परामर्श अघि बढ़ाएको छ। स्थानीय जनप्रतिनिधि, समुदायका अगुवाहरू लगायत सबैसँग नियमित छलफल भइरहेको देवानगंज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले सीआईएमसँग बताउनुभयो।
6: भन्नु पर्यो जस्तो अवस्था छ हाम्रो देवानको उहाँको अवस्था कति बेला हजुरको अब को साथीहरू नबुझेर पोस्ट गरिदिन्छ मृत्यु भइसक्यो भनेर तुरन्तै आतंकित भइहाल्छ। त्यस कारण अहिले पनि सेन्सिटिभै छ त्यो देवानगंज। देवानगंजमा अहिले पनि हाम्रो सेना परिचालन छँदैछ। त्यस कारण अहिले अब चार भइसकेपछि अलिकति सहज भएको छ।
4: नेपाली कांग्रेसले साउन 24 गते केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। संस्थापन र संस्थापन ईद बीच आन्तरिक विवाद चटकिँदै जाँदा बोलाएको केन्द्रीय कार्य समिति बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कांग्रेसमा पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार देखिएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको
7: यो नेपाली कंग्रेस केन्द्र कार्यालयमा साउन 24 गते 1 बजेदेखि बैठक प्रारम्भ हुनेछ। यो बैठकमा असंसदीय उपस्थित हुन्छ। हामीसँग यो नेपाली सदस्यता स्थिति दुईटा कुरा छन्। अनि त्यसपछि हामीले अब 15 महाधिवेशनको लागि वडा अधिवेशन प्रारम्भ गर्नुपर्ने छ। हामीदेखि नेपाली कंग्रेसको क्रियाशील 15 महाधिवेशनलाई क्रियाशील सदस्यता सूचित गरेर निर्वाचित बुझाउनुहुन्छ। तिनै विषयहरूभित्र छलफल र निर्णय हुनुहुन्छ।
4: बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुने भएको छ। इतर समूहले साउन 29 देखि 31 गतेसम्म राष्ट्रिय भेला बोलाएको छ। भेलाको संयोजक पूर्व महामन्त्री डाक्टर सत्संग कोइरालालाई संयोजक तोकिएको छ। संस्थापनले असोज 16 गतेदेखि 19 गतेसम्म 15 महाधिवेशन हुने नीति घोषणा गरेको छ। बैठकमा आगामी महाधिवेशनको सुनिश्चितता र कार्यतालिका, क्रियाशील सदस्यता नवीकरण र अत्यावधिक गर्ने समय सीमा धारमा बाधा अटकाउ फुकाउने वा विधानकै अक्षरांश पालना गर्ने भन्ने विवाद कायम छ। चार महिनामा देशभर सर्पदंशका 716 वटा घटनाबाट 54 जनाको मृत्यु भएको छ। 668 जना घाइते भएका छन्। आज मात्रै सर्पदंशबाट 1 जनाको मृत्यु भएको छ। 20 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरिएको तथ्याङ्कमा चार महिनामा सबैभन्दा धेरै सर्पदंशका घटनाहरू भएका छन्। यो अवधिमा देशका विभिन्न स्तरमा भएका विपदका घटनाबाट 196 जनाको मृत्यु भएको र 4 जना अझै बेपत्ता रहेको प्राधिकरण प्रवक्ता शान्ति महतले सीआईएनलाई बताउनुभयो।
1: चार महिनामा अब मृत्यु समग्रको त्यो सबै विपदद्वारा मृत्यु हुनेको कुरा हेर्दाखेरि डेटा हेर्दाखेरि 196 जनाको देशबाट देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्वदंशबाट 54 जनाको मृत्यु भएको छ भने अब घाइतेकै कुरा गर्दाखेरि पनि 1200 घाइतेमा चाहिँ 600 बढी चाहिँ सर्वदंशबाट घाइते हुनुभएको देखिया छ। यस किसिमले हेर्दाखेरि चाहिँ सर्वदंश चाहिँ अलिकति भयावह अवस्था नै देखिन्छ मृत्यु हुनेको केसमा र घाइतेको अवस्थामा। अब यसको मुख्य कारणहरूमा चाहिँ अब पहिला पनि सर्वदंशबाट मृत्यु त पहिला नै हुने थियो तर हामीले चाहिँ रेकर्डको हिसाबले चाहिँ अहिले चाहिँ अब बढी अधिवेशनकरणलाई जोड दिएका छन् र एक्ज्याक्ट अहिले चाहिँ हाम्रो राष्ट्रिय प्रणालीमा चाहिँ त्यो रेकर्ड हुने गरा भएर पनि देखिएको छ।
4: यस अवधिमा 4053 वटा विपदका घटना दर्ता भएका छन्, जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25 लेक लागेर 22 पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढीबाट 14 तथा हावाहुरीबाट 13 जनाको मृत्यु भएको छ। अत्यावधिक वर्षा, ढुङ्गा पल्टिएर वन डढेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाको मृत्यु भएको छ। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 वटा विपदका घटना भएका छन्। यसैबीच देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज राति वर्षाको गतिविधि अझ बढ्ने अनुमान गरिएको छ। आज राति भने कोशी, बागमती, गण्डकी, मधेस तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदको भनाइ छ। यसले नदी खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। भोलि सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरी निर्माणधीन अस्थायी बाँध भत्काएको आरोप लगाएपछि विवाद भएको छ। सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रविन्द्र जयसवालले भारतीय पक्ष आइए र उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जानकारी दिनुभयो। स्थानीयवासीले वर्षैयामा आउने पानीको भेल रोक्न शनिबार मात्र राखेर अस्थायी बाँध निर्माण शुरू गरेको र आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जयसवाल उहाँले जानकारी दिनुभयो। उहाँको अनुसार भारतीय पक्षले शुरूदेखि नै बाँध निर्माणको काम गर्न नदिएको 132 मिटर क्षेत्रमा नेपाली पक्षले सहमति अनुसार वर्षाको बिल रोक्न माटो रहेको थियो, तर आइतबार भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोशाक र हतियारसहित नेपाली भूमिमा प्रवेश गरेपछि विवाद भएको उहाँको भनाइ छ। साझा खबरमा अब खेल खबर। काबा च्याम्पियनशीप लीग भलिबल महिला नेपालमै हुने भएको छ। प्रतियोगिता आगामी कार्तिक 15 देखि 21 गतेसम्म नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले काबा च्याम्पियनशीप लीग आयोजना गर्ने निर्णय गरेको हो। संघको असममा 13 चुनावी साधारण सभालाई लक्षित गर्दै आगामी असोज 15 गतेदेखि देशका सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय सीमित गरेको छ। यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन सातवटै प्रदेशमा केन्द्रीय प्रतिनिधि संयोजकहरूको चयन गरिएको छ। कमर्सियल क्रिकेट लीग एसएससीएल सिजन 3 आगामी भदौ 18 देखि 21 गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता बुढानुन कण्ठमा रहेको रियल स्पोर्ट्स पार्क चुनी खेलमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कर्पोरेट टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिनेछ। सिंगल राउण्ड रोबिन लीग पछि हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनल अन्तिम 8 प्रवेश गर्नेछन्। बाँकेको नरेनापुर गाउँपालिकाले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिँदै
8: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँले सम्मान गर्नु हामीलाई।
9: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठूलो चाहिँ भण्डारा लगाउनु भयो।
4: धर्म फरक तर मन एउटै। रिपोर्ट सँगै बाल बालिकालाई डेंगीबाट जोगाउने उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा भण्डारी हो। मानवता नै सबै धर्मको मूल निर्णय हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
11: यस्तो अवस्थामा हामी सबैले संयम धारणा अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
12: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
10: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको समानता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
11: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ

0: Cycler, next generation Wi-Fi 6 WD Bhaiko. Wi-Fi 6 Lambda Rusanga with Christian's Man Program Gunde. Dish Home Internet. Sampli, Internet, TV. The only Seva Haru Sajile Bhusin Gunde. Uta Ubingi Self Care App. My Dish Home App. सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सुनसरी लगायत तराई मधेसका केही जिल्लामा साम्प्रदायिक सद्भाव बिग्रिने गरी तनाव थियो। यसबीचमा भएका घटनामा परि तीन जनाले ज्यान गुमाए भने स्थितिलाई साम्य पार्न प्रधानमन्त्री मन्त्री सांसददेखि सरकारवाला सबै सक्रिय भएका छन्। बाँकेको नरेनापुर गाउँपालिकाले भने धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिन फरक शैलीमा कार्यक्रम सञ्चालन गरेको छ।
2: बाँकेको नरेनापुर गाउँपालिका स्थित धार्मिक स्थल सन्तानेश्वर पुगेका पैदल तीर्थयात्रीहरूको स्वागत गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्ताक शाहले रूद्राक्षको माला र खाँदा ओढ़ाएर गर्नुभयो। मुस्लिम समुदायका जनप्रतिनिधिले हिन्दू परम्परा अनुसार तीर्थयात्रीको स्वागत गरेको दृश्यले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नका लागि फरक तर सकारात्मक सन्देश दिएको धेरैको बुझाइ छ।
3: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुशी लाग्यो। उहाँले सम्मान गर्नु हामीलाई।
4: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठूलो चाहिँ भण्डारा लगाउनु भयो, हिन्दू धर्मप्रति सद्भाव राख्दै यहाँको पर्यटन विकासको लागि जुन आयोजना गर्नुभयो त्यो एकदमै ब्युटी एकदमै सकारात्मक कुरा हो।
5: विभिन्न समुदायमा द्वन्द्व भइरहेको स्थितिमा यहाँ कुनै पनि जातीय धार्मिक विषयहरू हुँदैन, यहाँ सबै किसिमका व्यक्तिहरू सहभागी हुनुहुन्छ, मुस्लिम युवाहरू पनि सँगै जान्छन्। इभन त्यहाँ भोज भण्डाराहरू गर्ने ठाउँ व्यवस्थापकीय टिम नै मुस्लिम टिम छ, त्यसकारण यहाँ त्यस्तो कुनै असहिष्णु विवाद वा त्यस्तो धार्मिक द्वन्द्वहरूको स्थिति छैन।
2: गाउँपालिकाका अध्यक्ष शाह मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ। पूर्वी तराईमा केही तनाव देखिएपछि धर्मका नाममा समाज विभाजित हुनुहुँदैन भन्ने उहाँको सन्देश छ।
6: पर्ने काम गरिन्छ। सभ्य सँगैसँगै हुन्छ, सभ्य त्यौहार सँगै मनाउने केही समस्या छैन। यहाँ
2: सन्तानेश्वर क्षेत्रमा पुगेका करिब 200 बढी भक्तजनलाई गाउँपालिकाका अध्यक्ष इस्त्याकले स्वागत गर्नुभयो। अधिवक्ता वसन्त गौतम नरेनापुरको उदाहरण देशका अन्य स्थानले पनि सिक्नुपर्ने बताउनुहुन्छ।
4: यो चाहिँ सिको गर्नुपर्ने, अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमुनाको रूपमा लिएर चाहिँ अरूले पनि सिको गर्नुपर्ने कुरा भएको छ, एकदमै राम्रो छ, यसले चाहिँ सकारात्मक सन्देश जान्छ।
2: त्यसो त बाँकेमा मुस्लिम समुदाय र हिन्दू समुदायले मनाउने परम्परागत पर्व तथा सुख दुःखमा दुवै धर्मावलम्बीका व्यक्ति को सहभागिता हुने गरेको छ र यो क्रम बढ्दै गएको छ। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्ण केसी नमुना
7: जातको रूपले फरक होला तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यसकारण यो साम्प्रदायिक सद्भाव चाहिँ भर्किन हुन्न। हामी सबै नेपाली हो, हामी सबै चाहिँ ऊ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन भड्काउन खोजेको छ यो असाध्य चाहिँ विडम्बना हो।
2: बाँकेमा सद्भाव नबिथोलियोस् भन्नका लागि सरकारवालाहरूको बैठक बस्यो र सद्भाव र्याली पनि निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ।
8: जुन सामूहिक समिति नेपाल सरकारले गठन गरिसकेको छ र घाइतेहरूको सरकारको तर्फबाट निशुल्क स्वास्थ्य उपचार र खोरा तथा शीघ्र स्वास्थ्यमा प्रकारले गर्ने यो नै आजको कार्यक्रम।
2: धार्मिक आस्था फरक हुन सक्छ तर सामाजिक एकता र मानवीय सम्बन्ध सबैभन्दा माथि हुने सन्देश बाँकेले दिँदै आएको छ। वर्तमान परिस्थितिमा पनि विगतदेखिका पहल र सकारात्मक प्रयासले शान्ति सद्भाव र सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। निशु जोशी सीआईएन कृष्ण सारेफेन नेपालगंज बाँकी।
1: तपाईँले सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खामा डेंगी संक्रमणको जोखिम उच्च, बाल बालिकाका लागि कति घातक।
9: अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुन्डुलाई सुत्नु अथवा घरमा चाहिँ लामखुट्टे छिन् नदिने त्यसको लागि चाहिँ जानेहरू गर्नु होइन त्योहरू भयो अथवा मस्किटो रिपेलेन्सहरू त्यो डिम्बोलेन्स गर्नु त्योहरू भयो। अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ फुल ड्रेस लगाएर लामखुट्टा सबै कभर गरेर निस्किनु ताकि
1: डेंगी संक्रमणबाट जोगिन अपनाउने पर्ने उपाय के होला। बाल बालिकाको प्रश्नमा विज्ञको जवाब संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल गीतामोद वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागो हिल्स बानेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिना सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
12: Classic Tech को Wi-Fi 6 router, नामी, घनमी, शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रिप, लो लेटेंसी और फास्ट स्पीड, सुबह अस्त को शक्ति बोके को, दूसरे MBPS को इंटरनेट अब और तीन महीना कलागी मात्र 33 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना, बुकिंग को लागी 9800100477 शर्त रूप लागू हो रहेगा। Classic Tech छोयो कि छोयो
13: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
14: नमस्कार म सन्तोष संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ आज हामी हाम्रो पालोको 303 खण्डमा छौं बर्खामा डेंगीको संक्रमण तीव्र हुन गएको छ डेंगीबाट बालबालिका पनि प्रभावित हुन गएका छन् यस्तो अवस्थामा कसरी बस्ने आज हामी

0: टुकिङ चाहिँ बाल बालिकाहरू स्पेसली एक वर्षभन्दा कमको बच्चाहरूलाई अझ बढी हुन्छ र अरू जोखिम भनेको चाहिँ वृद्ध वृद्धहरू प्रेग्नेन्सी अथवा सुत्केरी महिनाहरू र अर्को चाहिँ जीर्ण रोगीहरू अब डायबिटिज हाइपरटेन्सन अथवा अरू विभिन्न लिभर किडनी सम्बन्धीको प्रब्लम्स भएको मान्छेहरू बढी जोखिम हुन्छ तर जोखिम चाहिँ सबैलाई हुन्छ अब बस्ने तरिका पनि उसको उसरी हो जस्तो कि बालबालिकाहरूले बस्नलाई पनि उहाँले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टे टोपिङ दिनु भएन टोपिङ नदिनलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुन्डाएर सुत्ने अथवा घरमा चाहिँ लामखुट्टे छिर्न दिने त्यसको लागि चाहिँ जानेहरू नगर्ने होइन त्यो एउटा भयो अथवा मस्किटो रिपेलेन्स गर्ने त्यो डोमिनेन्स गर्ने एउटा भयो अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ फुल ड्रेस लगाएर हातखुट्टा सबै कभर गरेर निस्किने ताकि त्यो मस्किटोले आफ्नो नटोस् र जुन जुन हात खुट्टाहरू चाहिँ एक्सपोज भएको हुन्छ घाटीतिर त्यसमा चाहिँ मस्किन
1: नमस्ते मेरो नाम मामाका हो अनि मैले डेङ्गी भयो भने कस्तो कस्तो लक्षण देखा पाइन्छ डाक्टर साहब
0: हस् प्रश्नलाई धेरै धन्यवाद अब डेङ्गी एउटा भाइरल डिजिज हो र अरू भाइरल डिजिज जस्तो यसमा चाहिँ ज्वरो आउँछ जुन अरमन्दी हुन्छ त्यसमा डेङ्गीमा के देखिन्छ भन्ने कुरा म भन्न चाहन्छु सुरुमा तपाईँलाई ज्वरो आउँछ ज्वरो चाहिँ एकदमै हाइड्रेट पनि हुन सक्छ 102-103 ज्वरो आउन सक्छ र ज्वरो आउँदाखेरि चाहिँ तपाईँको टाउको दुख्ने जिउ दुख्ने हुन्छ र डेङ्गीमा चाहिँ डेङ्गीलाई अर्को नामबाट चाहिँ एउटा ब्रेक बोन डिजिज भन्छ भन्नुको अर्थ चाहिँ तपाईँको ढाड एकदमै दुख्छ र टाउको एकदमै दुख्छ तर टाउको पनि तपाईँको आँखाको पछाडिपट्टि अथवा आँखाको गेडाहरू चाहिँ एकदमै दुख्छ त्यो एउटा ढाड एकदमै दुख्नु जिउ एकदमै दुख्नु टाउको एकदमै दुख्नु त्यो चाहिँ अरू रोगमा देखिन्छ डेङ्गीमा अझ बढी दुख्नुहुन्छ र त्यो बाहेक चाहिँ तपाईँलाई एकदमै शरीरमा फुर्ती नभएको जस्तो फिल हुन्छ धेरै जस्तो मान्छेमा चाहिँ यो हुन्छ र ज्वरो आएको दुई तिन दिनपछि चाहिँ यो शरीरमा चाहिँ विभिन्न फोकाहरू रातो रातो डाबो फोकाहरू जस्तो आउँछ अब फोकाभन्दा पनि कलर चेन्ज हुन्छ रातो रातो कलर चेन्ज हुन्छ त्यस्तो खालको ऱ्यासहरू देख्यो भने डेङ्गीको सिम्टम्सहरू हुनसक्छ तर यति भन्दै गर्दाखेरि यो सिम्टम्सहरू फेरि स्काउट अफिसमा पनि देखिन्छ अनि कोभिडमा पनि पहिला देखिएकी हुन् र अरू भाइरल डिजिजहरू पनि देख्न सक्छ र धेरै जस्तो मान्छेमा एकछिन मात्र हुन्छ भने कति कति मान्छेलाई चाहिँ डेङ्गीको अरू कम्प्लिकेसन्स पनि हुनसक्छ कम्प्लिकेसन्स भएअनुसार चाहिँ कतिपय मान्छेको चाहिँ लिभरमा प्रब्लम आउनसक्छ कसैको चाहिँ ब्लड बोन म्यारोमा प्रब्लम आउनसक्छ अथवा कसैलाई मेनिन्जाइटिस होइन त्यो अथवा निमोनिया पनि हुनसक्छ त्यो त अब सबैलाई हुँदैन कसै कसैलाई हुन्छ अब आम मानिसमा जानुपर्ने कुरा चाहिँ के छ भने चाहिँ हजुरको यो सिम्टम्सहरू आएपछि लगभग एक हप्तामा तपाईँको ज्वरो कम हुन्छ र तपाईँलाई ठिक भएको अनुभूति हुन्छ धेरै जस्तो मान्छेले त्यही ठिक पनि हुनुहुन्छ तर सर्टेन मान्छेहरूलाई चाहिँ जुन बेला ज्वरो घट्न थाल्छ त्यो बेला कम्प्लिकेसन्स आउँछ र प्रब्लम के छ भने मान्छे ज्वरो आएपछि त मलाई ठिक भयो भन्न थाल्छ र त्यही बेला चाहिँ कम्प्लिकेसन हुने मान्छेको चाहिँ प्राणघातक कम्प्लिकेसन्सहरू त्यो बेला सुन्नुहुन्छ ठ्याक्कै एक हप्तामा ज्वरो घट्न थालेपछि कम्प्लिकेसन्स हुने मान्छेहरूको चाहिँ अब कम्प्लिकेसन देखिन्छ कम्प्लिकेसनको अर्ली साइन्स भनेको चाहिँ तपाईँको पेट दुख्न थाल्छ तपाईँको पेट कहिले नदुख्ने मान्छेलाई पेट दुख्न थालेको छ अथवा पहिला पेट दुखिराख्ने मान्छेलाई नयाँ खालको अथवा अझ सिभियर पेट दुख्न थालेको छ भने त्यो डेङ्गुको प्राणघातक कम्प्लिकेसन हुनसक्छ तपाईँले तुरन्त ब्लड टेस्ट
1: नमस्कार डाक्टर साहब मेरो नाम चाहिँ मेरो घर लम्जा हो एकपटक डेङ्गु भएको मान्छेलाई फेरि हुने सम्भावना कति हुन्छ डाक्टर साहब
0: एउटै सिजनमा पनि मान्छेलाई पटक पटक डेङ्गी हुनसक्छ अथवा यो सिजनमा डेङ्गी भयो भने अर्को सिजन पनि हुनसक्छ र अर्को एउटा मान्छे कुरा के पनि थियो भने चाहिँ एकपल्ट डेङ्गी भयो भने अर्कोपल्ट डेङ्गी हुँदाखेरि अथवा तेस्रोपल्ट डेङ्गी हुँदाखेरि अझ सिभियर हुन्छ भन्ने मान्यता पनि छ पछिल्लो लिटरेचर साइन्टिफिक रिभ्यू अनुसार चाहिँ त्यसमा अलिकति कन्ट्रोभर्सियल भएको छ तर हामीले मुख्यतः त्यसमा पनि सतर्क हुनुपर्छ त्यसै कारणले तपाईँलाई एकपल्ट डेङ्गी भयो भनेर अर्कोपल्ट डेङ्गी हुने हुँदैन भन्ने चाहिँ त्यो गलत कुरा हो फेरि पनि हुनसक्छ मैले कारण पनि स्पष्ट पाएँ
1: नमस्कार डाक्टर साहब मेरो नाम सरस्वती डेङ्गी भएको बिरामीको उपचार कसरी हुन्छ यसका लागि दबाई
0: डेङ्गीको चाहिँ खास चाहिँ यसको उपचार अथवा एन्टिभाइरल औषधि अहिलेसम्म अप्रुभ छैन अहिले हामीले डेङ्गीमा प्रयोग गर्ने भनेको चाहिँ अब ज्वरो आयो भने ज्वरोको औषधि प्रयोग गर्ने अनि त्यसले दुख्ने पनि कम गर्छ है अनि त्यसपछि प्रशस्त पौष्टिक खानेकुराहरू खाने प्रशस्त पानी पिउने यसलाई चाहिँ सपोर्टिभ मेजर्स भन्छ र ब्लिडिङ हुन थाल्यो भने ब्लड ट्रान्समिसन अथवा प्लेटलेट ट्रान्समिसन के गर्नुपर्ने त्यो अनुसार चाहिँ गर्ने ब्लड प्रेसर घट्यो भने त्यो अनुसार ट्रिटमेन्ट गर्ने भन्नुपर्छ डेङ्गीको एन्टिभाइरल छैन तर सपोर्टिभ मेजर्सहरू हामी गर्न सक्छौँ त्यही नै गर्ने तपाईँले एज अ पेसेन्ट चाहिँ तपाईँले घरमा चाहिँ डायलिसिस भएपछि तपाईँले आफ्नो सिम्टम्सहरू वाच गर्नु पर्यो अनि प्रशस्त पौष्टिक खानेकुराहरू खानु पर्यो पानी प्रशस्त पिउनु पर्यो र गर्ने नहुने भनेको चाहिँ युजली तपाईँको चाहिँ दुखाएको चाहिँ सिटामोल खानु ठिकै हुन्छ तर त्योभन्दा कडा खालको औषधहरू जस्तो कि फ्लेक्जोन अथवा मोटिन भन्नुहुन्छ त्यो खालको कडा खालको औषधहरू चाहिँ नखाइदिनु भयो किनभने त्यसले अझ हानि गर्न सक्छ र त्यो बाहेक चाहिँ अरू अप्रुभ नभएको मेडिसिनहरू पनि युज नगर्नु होला होइन किनभने त्यसको त्यसले के गर्छ भन्ने कसैलाई पनि
1: थाहा नमस्कार मेरो नाम मान्यता डाङ्गो साङ्गे लामखुट्टे छुट्टी हुन्छन् कि सबै लामखुट्टेहरूले ड्याङ्गो सार्न सक्छन्।
0: अब डेङ्गी सार्ने लामखुट्टे अरू लामखुट्टे जस्तो नै हो, तर लामखुट्टे विभिन्न प्रजाति हुनुहुन्छ। डेङ्गी सार्ने जुन प्रजातिको लामखुट्टे चाहिँ बिहान बेलुका बढी सक्रिय हुन्छ भन्छन्, तर त्यो भन्नेमा यसले दिउँसो टोक्दै टोक्दैन अथवा राति टोक्दै टोक्दैन भन्नु हुँदैन। त्यसै कारणले चाहिँ हामी हरेक समयमा हामी सतर्क हुनुपर्छ। लामखुट्टे सबैतिर हुनसक्छ र लामखुट्टे हेर्दैन यसले चाहिँ डेङ्गी सार्ने लामखुट्टे हो कि होइन भन्ने छुट्याउनु पनि गाह्रो हुन्छ। त्यसै कारणले बिहान र बेलुका सक्रिय हुन्छ भनेको, तर यसले टोक्दै टोक्दैन अरू बेला के पनि गर्दैन भन्ने होइन। त्यसै कारणले चाहिँ हामी हर समय चाहिँ यसबाट सतर्क हुनु पर्यो। लामखुट्टेबाट नटोक्नु भने चाहिँ त्यही अनुसारको प्रिकसन्स हुनु।
2: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइडिया नम्बर 01-5260-6469 फोन गरी

चार महीनामा देशभर 4,000 भन्दा बढ़ी विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ। चार महिनामै सर्पको टोकाईबाट 54 जनाको मृत्यु भएको छ भने 700 भन्दा बढ़ी घटना भएका छन्। कांग्रेसमा महाधिवेशनको रस्साकसी साउन 24 गते केन्द्रीय समितिको बैठक बस्ने भएको छ। महाधिवेशनको मुख्य एजेण्डा रहेको छ। मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य बन्दै गएको छ। धनुषामा लगाइएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हट्ने भएको छ। शनिबार बिहान 10 बजेदेखि जारी गरिएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हटाइने भएको जिल्ला प्रशासन कार्यालय धनुषाले आज साँझ सूचना मार्फत जानकारी गराएको हो। स्थानीय तहले भने विश्वास पुनस्थापनामा जोड़ दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन्। सुस्तामा भारतीय एसएसपीले अस्थायी बाँध भत्काएको आरोप छ। सीमा क्षेत्रमा विवाद बढ़ेको छ। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना। बर्खायामसँगै डेंगीको जोखिम पनि बढ़दै गएको छ। र काभा च्याम्पियनशीप लीग भलिबल महिला कर्फको प्रतियोगिता कार्तिक दोस्रो साता नेपालमा हुने भएको छ। कर्पोरेट क्रिकेट लीग सीजन 3 भदौ 3 साता काठमाण्डुमा हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Station. City FM. The studio time.
1: It's 8 p.m. रात को 8 बजे.
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोनू दुकु नगर पालिका पास सोनू कुंभू.
2: Wherever you are, stay connected with the light. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: कम र उज्यालोको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ. सामान्य सद्भाव कुनै एउटा समुदाय, धर्म वा जातिको मात्रै विषय होइन. यो समग्र समाजको स्थायित्व, शान्ति र विकाससँग जोडिएको आधार हो. सुनसरीमा हालै भएको द्विपक्षीय झडपले फेरि एकपटक हाम्रो समाजमा सद्भाव जोगाइराख्न सबै पक्षको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने प्रश्न उठाएको छ. घटना भएपछि मात्रै प्रतिक्रिया दिने होइन, यस्ता घटना हुनै नदिन समयमै संवाद, समन्वय र विश्वासको वातावरण बनाउनु सबैको साझा जिम्मेवारी हो. स्थानीय तह सामाजिक सद्भावको पहिलो आधार हो. कुनै पनि विवादको संकेत देखिने बित्तिकै पालिकाका जनप्रतिनिधिले दुवै पक्षसँग छलफल गर्ने, समुदायबीच संवाद गराउने र समस्या समाधान गर्ने भूमिका खेल्नुपर्छ. स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको निकाय भएकाले समयमै पहल गर्न सके धेरै विवाद बढ्नु अघि नै समाधान हुन सक्छ. त्यस्तै स्थानीय संघ संस्था, नागरिक समाज, धार्मिक अगुवा, शिक्षक, बुद्धिजीवी र सामाजिक अभियन्ताको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ. समाजमा प्रभाव पार्ने व्यक्तिहरूले उत्तेजना फैलाउने होइन, संयम, सहिष्णुता र आपसी सम्मानको सन्देश दिनुपर्छ. विशेष गरी युवामा सचेतना फैलाउने र सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना तथा अफवाहको सत्यता बुझ्न प्रेरित गर्नु आजको आवश्यकता हो. राजनीतिक दलहरू पनि समाजलाई जोड्ने कि विभाजन गर्ने भन्ने प्रश्नमा जिम्मेवार हुनुपर्छ. कुनै पनि घटनालाई राजनीतिक लाभ हानिको चस्माबाट हेर्ने प्रवृत्तिले सामाजिक विश्वास कमजोर बनाउँछ. त्यसैले सबै दलले साझा रूपमा शान्ति, संवाद र कानूनी प्रक्रियालाई प्राथमिकता दिनुपर्छ. केन्द्र सरकार र सुरक्षा निकायको भूमिका अझै महत्वपूर्ण हुन्छ. सुनसरी घटनापछि समयमै प्रभावकारी पहल हुन नसकेको भन्दै विभिन्न गुनासा आएका छन्। यस्तो गुनासो दोहोरिन नदिन सरकारले संवेदनशील क्षेत्रको अवस्थाबारे समयमै जानकारी लिने, आवश्यक परे तत्काल वार्ता गराउने, सुरक्षा व्यवस्था प्रभावकारी बनाउने र दोषीमाथि निष्पक्ष कानूनी कार्यवाही गर्ने विश्वास दिलाउनुपर्छ. कानूनको समान कार्यान्वयनले मात्रै नागरिकमा न्यायको अनुभूति हुन्छ. संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारी पनि कम छैन. पुष्टि नभएका सूचना, उत्तेजक अभिव्यक्ति वा समुदायबीच अविश्वास बढ़ाउने सामग्रीले सामान्य विवादलाई ठूलो द्वन्द्वमा बदल्न सक्छ. त्यसैले तथ्यमा आधारित सूचना प्रवाह र जिम्मेवार अभिव्यक्ति आवश्यक छ. नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो. यही विविधता हाम्रो शक्ति हो, कमजोरी होइन. सामाजिक सद्भाव कायम राख्ने काम कुनै एक निकायको जिम्मेवारी होइन, यो राज्य, राजनीतिक दल, पालिका, नागरिक समाज, संचार माध्यम र हरेक नागरिकको साझा दायित्व हो. सुनसरीको घटनालाई केवल एउटा जिल्लाको समस्या भनेर होइन, भविष्यका लागि चेतावनीका रूपमा लिन आवश्यक छ. सबै पक्षले समयमै जिम्मेवारी निभाउने हो भने यस्ता घटना दोहोरिनबाट रोक्न सकिन्छ र आपसी विश्वास, सहिष्णुता र सामाजिक एकतालाई अझ मजबूत बनाउन सकिन्छ. आजको कार्यक्रममा हामी सामाजिक सद्भाव कायम राख्ने जिम्मेवारीमा केन्द्रित रहेर कुरा गर्छौ. हामीसँग हुनुहुन्छ युवा अभियन्ता एवं जेएनजी मुभमेन्ट एलायन्सकी सदस्य पेमा वाङ. पेमा वाङजी, तपाईँलाई उज्यालोमा स्वागत छ.
6: धन्यवाद.
5: सबैभन्दा पहिले चाहिँ सुनसरी र त्यसपछि अरू जिल्लामा भएका पछिल्लो घटनालाई तपाईँले कसरी हेरिरहनु भएको छ?
6: सुनसरीमा भएको र सुनसरी पछि लगातार अरू जिल्लाहरूमा नै भइरहेको जति पनि अहिले द्वन्द्व चलिरहेको छ, यसलाई चाहिँ मैले अहिलेको मात्र घटना जुन दिन राति भयो त्यसलाई मात्र भनेर हेरिरहेको छैन. किनभने मधेसको सन्दर्भमा हेर्नुहुन्छ भने यो विभिन्न जस्तै खालको द्वन्द्व भए पनि, समूहको बीचमा, परिवारको बीचमै भए पनि, यसलाई एकदमै धार्मिक द्वन्द्वको नाम दिने चाहिँ एकदमै धेरै प्रचलन भइरहेको छ अहिले मैले देख्दाखेरि चाहिँ यो नहुन सक्ने एकदमै हाई चान्सेस थियो यदि हाम्रो स्टेट मेकानिजमको यो एकदमै महत्वपूर्ण अङ्ग पुलिसकोबाट अलिक डिफ्रेन्ट तरिकाले चाहिँ त्यसलाई पुलिसहरूले अलिक डिफ्रेन्ट तरिकाले अगाडि बढ्नु भएको भए चाहिँ अहिले यो घटना अहिले जुन स्केलमा बढेर आएको छ त्यत्रो ठूलो चाहिँ नजान्थ्यो कि भन्ने पनि एउटा कहिले कहिले विचार गर्छु विभिन्न झै झगडा भइरहेको बेला त्यसलाई अलिकति म्यानेज मात्र गर्न सकेको भए यसले अर्कै स्वरूप लिन सक्थ्यो कि
5: त्यस्ता घटना हुने बित्तिकै जसरी साम्य पार्न अथवा समस्या समाधान गर्न जे पहल हुनु पर्थ्यो नि त्यस्तो खालको पहल तत्काल भएको तपाईँहरू पाउनुभयो कि भएन
6: अहँ पाइएन किनकि त्यही दिन पनि हेर्नुभयो भने अब जनजी आन्दोलनदेखि केही क्रममा हेर्नुभयो भने हाम्रो पुलिस निकायबाट हाम्रो प्रहरीको निकायबाट मेटल बुलेट्सहरू किन चलाइरहेको छ भन्ने चाहिँ एकदमै ठूलो प्रश्न उठिरहेको छ जुन चाहिँ आन्दोलनको बेला पनि चलिएको थियो अहिले सुनसरमा पनि चलिएको छ रबर बुलेट्सहरू छ हामीसँग हाम्रो त चरणबद्ध छ नि त यदि झैझगडा भयो यदि हुलदङ्गा भयो भने कसरी गर्ने भन्यो तपाईँको पहिलो चरणमा लाठीचार्ज हुन सक्छ त्यसपछि तपाईँको पानी हाल्ने हुन सक्छ टियर ग्यासहरू हुन सक्छ विभिन्न तरिकाले अलिकति धेरै पुलिसको संख्या खटाएर हुन सक्छ कि धेरै विभिन्न विभिन्न तरिकाले मान्छेको ज्यान नजान सक्ने खालको कदम पुलिसकोबाट चाल्न सकिन्थ्यो अब यसलाई हेर्दाखेरि चाहिँ हाम्रो जुन चाहिँ आन्दोलनकै क्रममा तपाईँको सम्झौतामा नि लेखिएको छ कि पुलिस निकाय हाम्रो जति पनि सुरक्षा निकाय छ त्यसमा चाहिँ रिफर्म परिवर्तन चाहिँ चाहिएको छ यसमा हाम्रो पुलिसहरूले झैझगडा हुँदाखेरि विशेष गरेर चाहिँ यो अलिकति नाजुक समुदायहरू जता हुन्छ जति बेला भनौँ हिन्दू मुस्लिमहरूको मधेसतिर हुँदाखेरिको जति पनि झैझगडा हुन्छ त्यसमा पुलिसहरूले कस्तो खालको कदम चाल्नुहुन्छ काठमाडौँमा पनि विभिन्न समूह हुँदाखेरि हाम्रो जुन चाहिँ आन्दोलन मात्रै नभइकन अगाडि हाम्रो जुन चाहिँ आन्दोलन केही महिना अगाडि राजावादीहरूको जुन आन्दोलन थियो त्यसमा पनि एकदमै नराम्रो खालको कदमहरू चालिएको थियो आदिवासीहरूको आन्दोलन हुँदाखेरि अलि बेसी खालको कदमहरू चालिरहेको हुन्छ भनिसकेपछि प्रहरी निकाय र सुरक्षा निकायबाट हुने यस्ता कदमहरूमा चाहिँ हामीले कसरी परिवर्तन गर्न सकिन्छ र विशेष गरेर चाहिँ जुन ठाउँमा चाहिँ प्रहरीले गर्ने सानो कुराले पनि मान्छेको मृत्यु भनेको सानो कुरा त होइन तर प्रहरीको केही कदम प्रहरीहरूले केही विचार विमर्श नगरिकन गर्दाखेरि चाहिँ यसले जस्तो खालको अहिले यत्रो ठूलो स्केलमा बनायो मधेसमा हाम्रो साथीहरू डराइ डराइ भन्नुहुन्छ कि हाम्रो साथीको घर जलाइरहेको छ हाम्रो साथीलाई घरबाट तानेर पिटिरहेको छ भन्ने कुरा प्रहरी आफ्नै राज्यको निकायबाट एउटा हेलचक्राई हुँदाखेरि र उहाँहरूले राम्रो कदम राम्रै नचल्दाखेरि चाहिँ पुरै समुदायको बीचमा दुईवटा धार्मिक समुदायको बीचमा चाहिँ जबकि हाम्रो त संविधानले नै हामी धर्मनिरपेक्ष देश भन्छौँ बुद्ध जन्मेको शान्ति माया गर्ने शान्ति उत्पन्न भएको देश भन्ने खालको कुरा गर्दाखेरि चाहिँ यस्ता खालका हामीले नहुन सक्ने खालको कुराहरू देख्दाखेरि चाहिँ अलिकति यो सुरक्षा निकायबाट चाहिँ एकदमै धेरै कमी कमजोरी भएको र अब अहिलेसम्म गर्दाखेरि पनि त्यत्रो मान्छे एकजना मान्छे मृत्यु हुँदाखेरि 10-15 घाइते हुँदाखेरि त्यसपछिको अर्को दिनभरि नै हुलदङ्गा मच्दाखेरि मस्जिदहरू मन्दिरहरूमा अट्याक हुँदाखेरिसम्म पनि हाम्रो गृह मन्त्रालयबाट प्रधानमन्त्री जसको हातमै आजकल फोन छ उहाँले फेसबुक स्ट्याटसबाटै के लेख्दाखेरि पनि धेरै कुरा सम्य हुन सक्ने खालकोमा पनि अलि लापरवाही देखिन्छ मन्त्रीजीले हिजो अस्ति भर्खरै स्ट्याटस हाल्नु भएको छ गृहमन्त्री केही घण्टा अगाडि मात्र गएर
5: तपाईँ र मैले कुरा गरिरहँदाखेरि गृहमन्त्रीले सुनसरी पुगेर घटनास्थल पुगेर मृतकका परिवारसँग सहमति गर्नुभयो र प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर समस्या समाधानको लागि पहल गर्नुभएको छ भने यो पहल चाहिँ छिटै हुनु पर्थ्यो कि 4-5 दिन पछि भयो होइन धेरै हुनुपर्ने पहल चाहिँ ढिलो भयो
6: हो अलि ढिलै भएको किनभने अहिलेको जस्तो हाम्रो अवस्था छ नि यसमा चाहिँ हामीले मानौ नमानौ प्रधानमन्त्रीको एउटा स्टेटसले धेरै असर पर्छ प्रधानमन्त्रीको एउटा स्टेटसले गर्दाखेरि आर्मी पुलिससम्म परिचालन हुन्छ भने उहाँको एउटा स्टेटसले परिचालन भइरहेको व्यक्तिहरूदेखि लिएर पुलिसहरू अलिकति सम्य पनि हुन सक्थ्यो होला तर यसमा चाहिँ मेबी मधेसमा भएको भयो यही घटना काठमाडौँमा भएको भयो मेबी गृह मन्त्रालयदेखि लिएर प्रधानमन्त्रीको अलिकति नजर छिटो पुग्थ्यो कि तर यही कुरा मधेसमै भयो हो कि अलिकति उहाँहरूसम्म चाहिँ यो सूचना उहाँहरूसँग यो अवस्थाको जुन जटिलता थियो त्यो चाहिँ अलिकति ढिला पुगेको जस्तो पनि लाग्छ
5: अब तपाईँहरूकै आन्दोलन भनौँ न यो तपाईँहरूले पनि यो भदौ 23-24 नवयुवाहरूको आन्दोलनमा तपाईँहरू पनि अग्रणी स्थान हुनुहुन्थ्यो त्यति बेला अहिलेका सरकारमा रहेका प्रधानमन्त्री गृहमन्त्री लगायतहरूको पनि साथ समर्थन थियो होइन अब तपाईँहरूकै आन्दोलनको जगमा बनेको सरकार भन्दा फरक नपर्ला अहिलेको सरकारलाई तर किन तपाईँहरूले भने जस्तो भइरहेको छैन कि अरू धेरै कुरा जस्तै यो सद्भाव सामाजिक सद्भाव कायम राख्नको लागि छिटो समस्या समाधान गर्नको लागि पनि किन विलम्ब भइरहेको जस्तो लाग्छ तपाईँहरूलाई
6: अब यसमा एउटा मात्रै कुरा त छैन होला धेरै लेसका कुराहरू आउँछ तर अब हाम्रै अंगलुमको जगमा बनेको सरकार भन्दाखेरि चाहिँ जग हामीले राखिदिएको होला तर त्यसमाथि बनेको घर चाहिँ हाम्रो हातबाट बनिएन कि किनकि हजुर हाम्रो जग भनेको चाहिँ आन्दोलन पश्चात गएर हेर्नु भयो भने हाम्रो जग मेन यो जुन चाहिँ आन्दोलनको जग के थियो भन्दाखेरि हाम्रो सम्झौता थियो जुन सम्झौताको 10% पनि झन्डै यो सरकारले कार्यान्वयन गरिसक्नु भएको छैन. अब त्यही जगकै कुरा गर्नुहुन्छ भने त्यही जगमा त हाम्रो विभिन्न जति पनि मान्छेहरू हाम्रो 76 मान्छेहरू बित्नु भएछ र सरकारले 42 सहित घोषणा गर्नुभएको छ. उहाँको परिवारहरू दिनकै सरकारलाई गुहारी जानु भएको छ कि हाम्रो मागहरू कहिले पूरा गर्नुहुन्छ. हाम्रो घाइते साथीहरू दिनकै हाम्रो कति घाइते छ अझै पनि अपरेसनको लागि औषधिको लागि औषधिहरूको पर्खाइ नै हुनुहुन्छ जुन अहिलेसम्म पूरा भएको छैन. हाम्रो जब त त्यो होला नि जति पनि हाम्रो साथीहरू हामीसँगै सडकमा आउनु भएको साथीहरू जसले केही पनि गरेको थिएन मात्र फोटो एउटा खिचेको भरमा या मात्र सिंहदरबार नजिक भएको भरमा चाहिँ उहाँहरू जेलमा हुनुहुन्छ. 2700 भनेर हामीले सुनेको छ 2700 युवाहरू जेलमा हुनुहुन्छ जुन चाहिँ आन्दोलनको दिन उहाँहरू सडकमा थियो भनेको कारणले गर्दा हाम्रो जग त त्यो होला नि तर त्यो जग पनि अहिले हेर्दाखेरि त एकदमै खुकुलो भइसकेको छ. त्यो जगमा सरकारले बारम्बार हानिरहेको छ त्यो जगबाट पुरै माटोहरू खुस्किरहेको छ तर त्यसमा मर्मतहरू गर्ने केही पनि खालको कामहरू सरकारले देखाइरहेको छैन भन्दाखेरि चाहिँ अब हामीले देख्दाखेरि हो यो सरकार यो जति बेला यो इलेक्सन भएको थियो त्यो हाम्रो आन्दोलनको जगमा आएको होला तर त्यसपछिको जति पनि सरकारले गरेको कार्य कामहरू छ सरकारले गरेको काम मात्र नभइकन काम गर्ने तरिकाहरू जुन चाहिँ छ त्यो चाहिँ हाम्रो आन्दोलनबाट आएको होइन किनकि हाम्रो आन्दोलनले पारदर्शिता माग्थ्यो हाम्रो आन्दोलनले जनता र सरकारको बीचको नजिकता माग्थ्यो र नजिक भएर हाम्रो जनताको कुरा चाहिँ सजिलोसँग सरकारमा पुगोस् र सरकारले सुनोस् भन्ने खालको कुरा मागेको सबैभन्दा ठूलो कुरा युवाहरूले अनि युवाहरूको भावना र युवाहरूको मागहरू चाहिँ सरकारले बुझिदियोस् भनेर जुन चाहिँ अहिलेको संसदमा हेर्नु भने धेरै युवाहरू छन् तर त्यो कुरा चाहिँ भए तापनि हेर्दाखेरि हाम्रो आन्दोलनबाट बनेको हेर्दाखेरि एकदमै धेरै युवा हेर्दाखेरि एकदमै युवा गृहमन्त्री देख्नु भए तापनि आन्दोलनबाट गएको मन्त्री देखे तापनि अलिकति हाम्रो आन्दोलन र सरकारको बीच र हाम्रो आन्दोलन मात्र नभइकन हरेक आन्दोलन छ र जनता र सरकारको बीचको त्यो नजिकता चाहिँ जुन हामीले मागेको थियो त्यो चाहिँ अझ ठूलो धेरै ग्याप चाहिँ भइरहेको चाहिँ देखिन्छ.
5: भनेपछि अरू काममा जस्तै यो सामाजिक सद्भाव छिटो कायम राख्ने काममा पनि सरकार चुक्यो भन्ने तपाईँहरूको लागेको छ.
6: हजुर अलिकति यो अहिलेको विशेष यो घटना हेर्दाखेरि चाहिँ अलिकति चाहिँ ढिला गर्यो सरकारले किनकि अलिकति मात्र एक दुई दिन मात्र अगाडि अलि अगाडि गरिदिनु भएको भए धेरै मस्जिदहरू जल्दैन थियो होला किनकि हिजो भर्खर एउटा मस्जिदमा तोडफोड भयो भनेर सुनेको थियो हिजो भर्खर 2-3 कुरै खायो भनेर सुनन्थ्यो घरमै गएर मान्छेहरूले कुटेर मान्छेलाई तानेर गरेको भन्ने हल्ला सुनिरहेको थियो हामीलाई मेसेजहरू आइरहेको थियो भनिसकेपछि त्यतिसम्मको नहुन्थ्यो कि अलि अगाडि नै भएको अब तपाईँले अहिले कति त भाइरल पनि भइरहेछ हाम्रो साथीहरूले सद्भावको ऱ्यालीहरू पनि गरिरहनु भएको छ हामी मुसलमान साथीदेखि लिएर हिन्दू साथीहरू सबै मिलेर आइरहनु भएको छ समुदायमा त्यस्तो व्यक्तिहरू पनि छन्.
5: पेमा वाङमोजी तपाईँ युवा अभियन्ता हुनुहुन्छ जेनजी मुभमेन्ट एलायन्सकी सदस्य हुनुहुन्छ. आज हामी तपाईँसँग सामाजिक सद्भावको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं खास गरी सुनसरीमा उत्पन्न घटनाले पछि अरू जिल्लामा पनि फैलिएको त्यो तनाव साम्य पार्ने उपायमा हामी कुरा गरिरहेका छौं. अहिलेसम्म जे नहुनु भइसक्यो होइन अब चाहिँ त्यस्ता घटना अहिलेका घटनालाई तत्काल साम्य पार्ने र थप अरू घटना यस्ता घटना हुन नदिने उपाय चाहिँ के हुन सक्ला त्यसको लागि चाहिँ कसरी के गर्नु पर्ला किनकि हामी सामाजिक सञ्जालको अहिले तपाईँले हामीले कुरा गरौँ सामाजिक सञ्जालमा जताभावी भिडियो र फोटो राख्दाखेरि पनि त्यसले पनि अर्को समस्या ल्याइरहेको छ. अघि तपाईँले भनिहाल्नुभयो सरकारले समयमै पहल कदमी नगर्दाखेरि पनि समस्या चाहिँ समाधान गर्न ढिलो भएको छ. सँगसँगै अब यो समस्या समाधान गर्ने निकाय त भूमिका त ढिलेको हुन्छ एउटा पालिकादेखि होइन केन्द्रसम्मको भूमिका महत्वपूर्ण हुन्छ. तपाईँहरू युवाहरू हुनुहुन्छ तपाईँहरूकै युवाहरूले आह्वान गर्दाखेरि त्यो समुदायका युवाहरू चाहिँ सद्भावको लागि चाहिँ अग्रसर हुन सक्छन् होइन सबैका भूमिका महत्वपूर्ण हुन्छ. सबैभन्दा पहिले चाहिँ हामी यो कसको भूमिका कस्तो हुन्छ अहिलेको घटना अब फैलिन नदिन होइन कसको भूमिका के हुन्छ भनेर क्रमैसँग कुरा गरौँ त्यसपछि यो सामाजिक सद्भावको दिगो यो व्यवस्थापन चाहिँ कसरी गर्ने भनेर फेरि हामी कुरा गर्छौँ. सबैभन्दा पहिले चाहिँ अब सरकारले ढिलो भए पनि एउटा मृतकका परिवारसँग सहमति गरेका छ अनि प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर समस्या समाधानको लागि पहल गर्ने यो निष्पक्ष र पारदर्शी छानबिन गर्ने दोषीलाई कारवाही गर्ने भन्नुभएको छ. अब यो बाहेक अरू काम सरकारले अहिले नै गर्नुपर्ने अरू कामहरू के हुन् संघीय सरकारले तपाईँलाई लागेको
6: मलाई लागेको चाहिँ सर्वप्रथम त हाम्रो जुन सुरक्षा निकाय छ त्यसमा चाहिँ एकदमै हामीले गहन रूपमा छलफल गरेर यो हाम्रो सुरक्षा निकायले जसरी पनि जति पनि द्वन्द हुन्छ या आन्दोलनहरू हुन्छ जे हुँदाखेरि पनि कसरी आफ्नो कदमहरू अगाडि चाल्दो रहेछ र के कार्य गर्छ भन्नेमा चाहिँ एकदमै गहन रूपमा विचार गर्न चाहिँ एकदम महत्वपूर्ण छ. अहिलेको मात्र नभएर रिसेन्टली पनि हाम्रो जेएनजी मुभमेन्ट अलायन्सकै हाम्रो सदस्य माजिद अन्सारीहरूलाई पनि मात्र उहाँले आफ्नै संविधानले दिएको अधिकार प्रयोग गर्दाखेरि पनि पुलिसले हात थपाउनु भएको छ. योभन्दा अगाडि सुकुम्बासीकै केसमा पनि केही गरेको थिएन. हाम्रो साथीहरू एउटा ब्यानर मात्र लिएर एउटा ब्यानर पनि थिएन सानो कागजमा मात्र बोकेर साईमा मात्र बस्दाखेरि पनि पुलिसहरूले घेरेर धम्काउने हात उठाउने खालको कार्यहरू भएको छ. अब अहिले सुनसरीमा हेर्यो भने पुलिसकै निकायबाट गोली चल्नुपर्ने अवस्था नहुँदा हुँदै पनि गोली चलिएको अवस्था छ. भनिसकेपछि एउटा त हाम्रो संविधानले तीन तहको पुलिसको इन्भिजन गर्नुभएको छ तर त्यो अहिलेसम्म रियालिटी भइसकेको छैन. प्रदेश सरकारसँग अझै पनि आफ्नो पुलिस छैन. यो कुरा हेर्दाखेरि पनि मधेससँग आफ्नो पुलिस भएको भए मधेसले आफ्नो समस्या त अलिक राम्ररी बुझ्थ्यो होला नि. बाहिरबाट परिचालित भएको बाहिरबाट विभिन्न ठाउँबाट आएर पुलिस ट्रेनिङ गरेर आएको पुलिसहरूभन्दा त आफ्नो मधेसको प्रोभिन्सियल यदि हाम्रो प्रादेशिक पुलिस भएको भए त्यो प्रादेशिक पुलिसले यो खालको उल्लङ्घनलाई अलिक डिफ्रेन्ट तरिकाले म्यानेज गर्न सक्थ्यो कि भन्ने पनि एउटा कल्पना आउँछ कि. भनिसकेपछि हाम्रो जुन तीन तहको पुलिसको तीन तहको सुरक्षा निकायको कल्पना छ त्यसलाई पनि अलिक छिटो सार्थकता चाहिँ दिनु पर्यो.
5: एउटा प्रहरीको व्यवहार सुधार गर्ने काम हुनु पर्यो होइन. तपाईँले भन्नुभयो पहिलेदेखि नै प्रहरीले जथाभावी कुनै कुनै घटनामा होइन जथाभावी गर्दै आएको छ. तपाईँले विरोध गर्दै आउनु भएको छ, असन्तुष्टि जनाउँदै आउनु भएको छ. त्यो सुनसरी घटनामा पनि त्यही भयो कि भन्ने खालको चाहिँ कुरो छ. भनेपछि एउटा प्रहरी परिचालन र प्रहरीको व्यवहार सुधारको लागि चाहिँ संघीय सरकारले र तपाईँले भने जस्तै प्रादेशिक प्रहरी होइन प्रदेशमा प्रहरी खटाउने प्रदेशले नै निर्णय गर्न सक्ने खटाउन सक्ने त्यो संविधानको त्यो प्रावधान चाहिँ कारण हुनु पर्यो एउटा. अब अर्को चाहिँ यो यस्ता खालका घटना हुने बित्तिकै पहिले पहिलेको हामीले हेर्दाखेरि सरकारको तर्फबाट चाहिँ प्रधानमन्त्री आफै नै अग्रसर भएर अरू दलसँग छलफल गर्ने एउटा सर्वदलीय छलफल गर्ने सर्वपक्ष बैठक गर्ने अनि यो र्याली गर्ने एउटा चाहिँ यो अतडा रूपमा देखाउनुहुन्छ. अब यसमा चाहिँ अहिलेको सरकार यो नगर्दा पनि ठिकै छ अथवा गर्नुपर्छ तपाईँलाई के लाग्छ?
6: गर्नु त पर्छ जस्तो लाग्छ. मल्टी पार्टी डेमोक्रेसीमा खडेको देशले त मल्टी पार्टीहरूको बीचको इंगेजमेन्ट उहाँहरूको सहकार्य त एकदमै धेरै देखिनुपर्छ. तर अब यो चाहिँ हाम्रा प्रधानमन्त्रीबाट आश गर्नु चाहिँ हामी नै मूर्ख हुन्छौँ होला.
5: प्रधानमन्त्री तपाईँको सुझाव के छ त? तपाईँ भेट पनि तपाईँहरू मार्फत होइन तपाईँहरू मार्फत भेट्न पनि पाउनुहुन्छ. प्रधानमन्त्रीले कहाँ सहयोगीहरूले कुरा सुनिरहनु भएको छ भने
6: हजुर
5: प्रधानमन्त्रीले के सुधार गर्नुपर्ने खाँचो छ क्या? यो हामी अरू कुरा त छँदैछ यो सद्भाव अब पछाडि अरूका अबका दिनमा सामाजिक सद्भाव नखलबलियोस् भन्नका लागि सामाजिक सद्भाव कायम राख्नको लागि चाहिँ प्रधानमन्त्रीको तर्फबाट चाहिँ के कुरा सुधार गर्नुपर्ने खाँचो छ?
6: प्रधानमन्त्रीको तर्फबाट त पहिला प्रधानमन्त्रीले एक्सेसिबल हुनु पर्यो हाम्रो प्रधानमन्त्रीज्यू. किनभने हाम्रो प्रधानमन्त्री मात्रै होइन अहिले त हाम्रो धेरै मन्त्रीहरू पनि एक्सेसिबल हुनु. अब म यही यो के भन्छ सोसियल साइडतिर अलिक धेरै लागेको भएर हामीले विभिन्न कामहरूमा विभिन्न नीतिहरूको प्रक्रियामा विभिन्न छलफलमा पहिलातिर धेरै मन्त्रीहरूलाई रिचआउट गर्थ्यौँ कि कहिले महिला मन्त्री हुन्छ कि कहिले वन मन्त्रालयको मन्त्री हुन्छ कहिले गृहमन्त्री हुन्छ उहाँहरू एकदमै एक्सेसिबल हुनुहुन्थ्यो. उहाँहरूको पिएहरूले पनि फोन उठाइदिनु हुन्थ्यो. मन्त्रालयमै कल गर्दा डाइरेक्ट मन्त्रालयबाट रिचआउट गर्न सकिन्थ्यो. तर आजकल चाहिँ हाम्रो मन्त्रीज्यूहरू पनि एकदमै धेरै बिजी हुनुहुन्छ. उहाँहरू पब्लिक इभेन्टहरूमा हत्त बताउनु हुँदैन अनलेस तपाईँको पर्सनल कनेक्सन छ. अब प्रधानमन्त्रीज्यूले झन् के नै आश गर्नु भएको त फेसबुक स्ट्याटसबाटै हो र कमेन्टबाट हो हामी रिचआउट गर्न सक्थे. तर के चाहिँ भन्न चाहन्छु भन्दाखेरि हाम्रो अबको यो सरकारले जुन चाहिँ ट्रान्सपेरेन्सी अकाउन्टेबिलिटी र कनेक्सनको आधारमा यो बनेको जगमा बनेको सरकारले चाहिँ त्यो भावनाहरूलाई चाहिँ पूरा गरिदिनु पर्यो कि. उहाँहरू जनताबाट यति टाढा हुनु भएन कि उहाँहरूलाई रिचआउट गर्नको लागि चाहिँ उहाँहरूको स्टेटस पर्खिराख्नु पर्ने भन्ने चाहिँ एकदमै नराम्रो प्रेसिडेन्ट एकदमै नराम्रो प्रेसिडेन्ट क्रिएट गर्छ त्यसले गर्दाखेरि. अहिलेको यो सन्दर्भमा पनि मेरो त्यो दिनको त फिर त प्रधानमन्त्री बोलिदिनुहोस् र गृहमन्त्री बोलिदिनुहोस् मात्र यति धेरै आएको थियो. भनिसकेपछि जनताले आफ्नो समाजमा यति ठूलो द्वन्द भइराख्दाखेरि प्रधानमन्त्रीलाई चाहिँ यसरी रिचआउट गर्नु नपर्यो. उहाँहरूले आफ्नो देशको कुनै कुनै ठाउँमा जहाँ यस्तो सेन्सिटिभिटी छ भनेर त्यो त मोनिटरिङ त पहिल्यैदेखि हुनुपर्ने जस्तो
5: हुनु पर्छ. नहुँदाखेरि पनि एउटा नागरिकसँग चाहिँ सम्बन्ध बढाउने होइन यो खोज्दाखेरि भेटिने बोल्नुहोस् भन्दाखेरि बोल्ने खालको त्यो सुधार गर्नु पर्यो. अर्को यस्ता खालका घटना भइहाल्यो भने तत्कालै प्रतिक्रिया जनाउने त्यसलाई सम्बोधन गर्ने काममा चाहिँ ढिला गर्नु पर्यो.
6: त्यो चाहिँ सकेसम्म अलि अफिसियल लाइन बाट आयो भने चाहिँ अझ राम्रो फेरि उहाँको यो आधिकारिक प्रधानमन्त्रीको पेज पनि होइन कि त्यो बालेन व्यक्तिको पेजबाट आइरहेको हुन्छ जहिले स्टेटस सरकारी न्यूज पनि उहाँको पर्सनल पेजबाट आइरहेको हुन्छ अनि अब पर्सनल उहाँको पर्सनल धारणा हो भनौँ कि उहाँको प्रधानमन्त्रीको हिसाबको धारणा हो कि उहाँ आफू एज अ नेपाली नागरिकको धारणा हो भन्ने चाहिँ यसले चाहिँ एकदमै धेरै कन्फ्युजन क्रिएट गर्छ कि अनि यसमाथि टेकेर फेरि काम गरौँ भने पनि प्रधानमन्त्रीले बोल्नु भएको केही न केही त होला भन्नुहुन्छ अब यो गरौँ भने पनि फेरि यो त अफिसियल लाइनमा आएको छैन भनिसकेपछि अलिकति यो हाम्रो जुन हाम्रो आफ्नो सिस्टम छ नि अफिसियल सिस्टमहरू छ त्यसलाई हो राम्रो थिएन तर बिगानै बिगान चाहिँ नबिगानौ भन्ने जस्तो पनि लाग्छ.
5: धेरैले भने जस्तै तपाईँले प्रधानमन्त्रीले एउटा नागरिकले खोज्दाखेरि प्रधानमन्त्री भेटिनु पर्यो, नागरिकले प्रधानमन्त्री बोल्दै हुन्थ्यो भनेर चाह्यो भने प्रधानमन्त्री बोलिदिनु पर्यो र त्यो कुरा नै आफ्नो फेसबुक स्टाटसबाट होइन आधिकारिक निकायबाट होइन आधिकारिक ठाउँबाट प्रधानमन्त्रीले भेटिदिए हुन्थ्यो भन्ने यो धेरैको बात जस्तै तपाईँले पनि भन्नुभयो. एउटा यो सुधार गर्नुपर्ने कुरा हामी यो सामाजिक सद्भाव होइन अहिले चाहिँ मिथुनमा खोजिएको सामाजिक सद्भाव कायम राख्ने त्यसलाई चाहिँ सुधार्ने र थप यस्ता घटना हुन नदिनुको लागि चाहिँ यो संघीय सरकारले गर्नुपर्ने काम अन्तर्गत प्रधानमन्त्रीको पनि व्यवहार परिवर्तन भइदिए हुन्थ्यो भन्ने कुरा गर्नुभयो. त्योमा वाङमोजी तपाईँ सामाजिक सद्भाव सामाजिक अभियन्ता हुनुहुन्छ, युवा अभियन्ता हुनुहुन्छ, जेएनयू मुभमेन्ट एलायन्सको सदस्य हुनुहुन्छ. अब यो सँगसँगै अब यो पार्टीहरू होइन हामी प्रधानमन्त्रीको पार्टी सँगसँगै अरू पार्टीहरू पनि हुनुहुन्छ, यो बिचमा पार्टीहरूले खेलेको भूमिका कस्तो लाग्यो, अब थप भूमिका कस्तो भइदियो हुन्थ्यो भन्ने तपाईँलाई लागेको छ?
6: अब यो बीचमा अरू पोलिटिकल पार्टीहरूबाट केही न केही कुराहरू भइरहेको देखिन्छ. उहाँहरूले पनि अब हाम्रो धेरै जस्तो पुरानो पोलिटिकल पार्टी भनेको एकदम पुरानो हुनुहुन्छ, उहाँहरूले आफ्नो अलिकति काम गर्ने तरिका चाहिँ अलिकति युथ फ्रेन्डली बनाउँदै खोजिरहनु भएको चाहिँ कता कता देख्न सकिन्छ. तर इनफ छैन भने पनि देख्न सकिन्छ, किनकि उहाँहरूको कस्तो देखिन्छ भन्दा जुन पहिलाको नै एकदमै गरिआएको त्यो चलन चल्तीहरू छ नि त्यो चाहिँ त्यस्तो धेरै चेन्ज हुन सकेको छैन कि उहाँहरू पनि त्यस्तो पब्लिकली आएर मजाले जनताहरूसँग कुरा गर्ने टच गर्ने. यदि गर्नुभएको हो भने नि अब हाम्रो जेनेरेसन हेर्दाखेरि
5: चाहिँ
6: अझ बढी युवालाई परिचालन गर्नुपर्छ र अझ बढी चाहिँ समाजमा के भइरहेछ, युवाहरूले अहिलेको नयाँ नयाँ जेनेरेसनहरूले चाहिँ हाम्रो समाजलाई कसरी हेर्दै गइरहेछ भन्ने बुझ्ने चाहिँ अझ धेरै इन्टरेक्सन्सहरू चाहिँ चाहिन्छ होला. अब यही केही समयमा आएको, अब म आफू कुनै पार्टीमा चाहिँ छैन, अहिले डिस्क्लेमर दिइहाल्छु, तर अब संविधान संशोधन केही विषयमा आउँदाखेरि नेपाल कांग्रेसको जस्तो भए पनि अलिकति राम्रो थियो पोजिसन, किनकि उहाँले एकचोटि त विचार गरेर हेर्छु, किनकि संविधान संशोधन भनेको सानोतिनो कुरा होइन. मलाई उहाँ रेणुचन्द हाम्रो माननीय रेणुचन्दजीले भन्नुभएको राष्ट्रसभाको माननीयले भन्नुभएको एकदमै राम्रो लाग्छ कि रगतसँग साथीहरूले ल्याएको संघीयता हो भनेर उहाँले यतिकै खेलवाड नगर्नु चेतावनी भएको थियो. र नेपाल कांग्रेसको यो सँगको देखिन्छ उहाँले अरूसँग कन्सल्ट गर्न खोज्नु भएको थियो, सबैलाई बोलाउनु भएको छ, सबै धेरैजनासँग कुरा गर्नुभएको छ, जबकि अरू पार्टीहरूले चाहिँ बोलाउनु उहाँहरू जानुभयो तर पछि निस्किनु भयो फेरि त्यो अर्कै कुरा भयो. यो खालको चाहिँ अलिकति प्रतिपक्ष पनि हुनुहुन्छ, अहिले जस्तै भए पनि हाम्रो राष्ट्रभन्दा बाहेकको सबै प्रतिपक्ष हुनुहुन्छ, त्यसको रोल पनि अझ बेटर प्ले गर्न सकिन्छ होला. आफ्नो पार्टीको दम्ब भन्दा नि हामी पनि केही चङ्क अफ जनताको भोट लिएर आएको पार्टी हो, हामीसँग पनि जनताहरू छ भन्ने.
5: यसमा जोड्दाखेरि जस्तो अहिले त प्रदेश र पालिकाको कुरा गर्नुहुन्छ भने त राष्ट्रपा बाहेकका अरू दल नै हुनुहुन्छ अरू पहिलेका पुराना पार्टी भनौँ न, पुराना पार्टीकै प्रतिनिधित्व छ जस्तो. यही खालको समस्या समाधान गर्नको लागि त पालिका स्तरबाट प्रदेश स्तरबाट उहाँहरू कोही पार्टीले चाहिँ एउटा निर्देशन दिएर आफ्ना चाहिँ त्यहाँको जनप्रतिनिधिलाई ल यो भूमिका गर्नु भनेर त्यो भनेको चाहिँ नपाइया जस्तो देखिन्छ क्याको. यस्ता के गर्न सक्थे र अबका दिनमा के गर्न सक्नुपर्छ यो पालिका र प्रदेशका आफ्ना जनप्रतिनिधि र आफ्ना कार्यकर्ताहरूलाई परिचालन गर्ने सामाजिक सद्भावलाई के गर्न सक्छन्?
6: अब यसमा चाहिँ यसमा अलिकति हामी पनि डिसएपोइन्ट भएको थियो कि स्थानीय तहहरूकोले पनि अलिकति प्रोएक्टिभली काम गरेको भयो भने फेरि अरू केही हुन सक्थ्यो कि, किनकि स्थानीय तहसँग पनि आफ्नो केही न केही त छ नि त सुरक्षा निकायहरू, त्यस्तो खालको परिचालन गर्न सकेको भए के हुन्थ्यो कि भनेर सोचेको थियौँ.
5: सुरक्षा निकाय नगर प्रहरी मात्रै होला त्यसले वातावरण संवादको
6: वातावरण
5: बनाउने काम उहाँहरूको भूमिका होला.
6: तर यसमा के सुन्नमा आयो भन्दाखेरि समुदायमा विशेष अरू जस्तै विशेष गरेर जब धार्मिक जब द्वन्द्वलाई धार्मिक द्वन्द्व बनाइदिन्छ यो धार्मिक द्वन्द्व होइन तर बनाइदिन्छ त्यो गर्दाखेरि चाहिँ स्थानीय तहको प्रतिनिधिहरूलाई झन बढी रिस्क हुँदो रहेछ कि किनकि उहाँहरू त्यही बस्ने मान्छे हो उहाँहरूको परिवारदेखि लिएर उहाँहरूको आफन्तहरू सबै त्यही हुन्छ र यसमा सुन्दै आएको पनि उहाँहरूले चाहिँ त्यस्तो प्रोएक्टिभली एक्सन गर्ने हुँदैन जबसम्म संघीय सरकारबाट तपाईँको प्रोएक्टिभ अर्को खालको कुरा आउँदैन यो खालको चाहिँ अब यो एकदमै यो अब यसलाई राम्रो भनौँ कि नराम्रो भनौँ हुन त नराम्रो किनकि त जस्तो भए पनि स्थानीय तहको सचिव पनि निकाय छ उहाँहरू पनि भोटै दिएर दिनुभयो उहाँ पनि जनप्रतिनिधि नै हो उहाँहरूको पनि इक्वल जिम्मेवारी बन्छ तर जब यो धार्मिक द्वन्द्व बनाइन्छ त्यसमा चाहिँ परिवारमाथिको रिस्क झन अझ ठूलो हुन्छ अब उहाँहरू कुन धर्मबाट आउनुहुन्छ उहाँहरू कुन सेक्टरबाट बिलङ गर्नुहुन्छ त्यसकै अपोजिटबाट उहाँहरूलाई एकदमै धेरै रिस्क हुन्छ भन्ने चाहिँ सुनेको हो क्यामले अनि त्यो हुँदाखेरि अब उहाँहरूले

0: गर्ने
1: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने लामा धमिलो पानी देखिनु र नदीका मुखानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ
1: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं
1: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
2: सुन त मेरो कपडा प्याकिङ गर्दै त सम्झेको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन
0: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध अवसरको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
0: फोन 056-494-3333 493-555
2: समृद्धिको शिर
0: मेरी चोडको काख
2: स्वच्छ सुन्दर र शुद्ध प्रकृति
0: शान्ति र आनन्दको अनुभूति सहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
0: जुली अर्ग्यानिक फार्म रिजोर्ट
3: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81 वेबसाइट झुले.com.np

0: Podcast Edition.
1: Zulu Radio Network.
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी सामाजिक सद्भाव र जिम्मेवारीमा केन्द्रित रहेर युवा अभियन्ता एवं जेएनजी मुभमेन्ट एलायन्सको सदस्य पेमा वाङसँग कुरा गरिरहेका छौं। पेमा वाङजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग सामाजिक सद्भावको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले धेरै कुरा भन्नुभयो, अब चाहिँ अलिकति तपाईँले अगाडि नै यो सामाजिक सञ्जालको कुरा गर्नुभएको थियो। हिजो आज त यो सामाजिक सञ्जालको प्रभाव सहरदेखि गाउँसम्म पुगेको छ, युवा पुस्तामा मात्रै होइन सबै पुस्तामा पुगिसकेको छ। अब खासै यो सामाजिक सञ्जालको भूमिका के अहिलेको यही घटनामा पनि यो अफवाह फैलाउन चाहिँ यो सामाजिक सञ्जालको दुरूपयोग बढ़ेको देखिन्, तपाईँले कतिको महसुस गर्नुभयो? तपाईँ किनकि युवाहरू अलिक बढी सामाजिक सञ्जालमा व्यस्त हुनुहुन्छ, तपाईँ आफै पनि युवा हुनुहुन्छ, यो नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ, यो सामाजिक सञ्जालको प्रयोग चाहिँ कस्तो भइरहेछ कि प्रयोग र दुरूपयोग भनौँ न?
3: अब यसको पाटो त दुई पाटो छ, राम्रो पाटो पनि छ, नराम्रो पाटो पनि छ। तर अब यसको राम्रै पाटो हेर्नु पर्दाखेरि चाहिँ यही सामाजिक तपाईँको जेएनजी आन्दोलनकै कुरा गर्नुहुन्छ भने पनि जेएनजी आन्दोलनमा किन यति धेरै युवाहरू जम्मा भयो? किनभने हामीहरू एकदमै सामाजिक सञ्जालको नजिक छ र जब हामीले देख्यौँ कि हाम्रो अरू साथीहरूले चाहिँ यसलाई सपोर्ट गरेर हामी सबै एउटा एज अ जेनेरेसन हामी आउनुपर्छ भनिसकेपछि हामी सबैजना आयो, सामाजिक सञ्जाल नभएको भए जुन थोरै समयमा पनि जति छिटो भन्दा जति छिटो अलिकति जेएनजी आन्दोलन सम्म हुन सक्यो, किनभने दुई

0: गुमा हो एकदमै धेरै तपाईको भदौ 23-24 मा एकदमै धेरै दुर्घटना भएको र एकदमै छिटो पनि सबै परिचालित भएको थियो किनभने हरेक एकजनाले चाहिँ जो जो त्यहाँ आएको छ सबैले आफ्नो भिडियो जो जो कुरा खाएको छ जो जो जे जे भएको छ सबै भिडियो कन्टिन्युसली हालेको भएर तपाईँको देशभरिबाट नै मान्छेहरू एकदमै यही यहाँ एकदमै धेरै नराम भएछ भनेर थाहा हुनु अब अहिले सुनसरीको घटना पनि हुनुहुन्छ भने हामीले यति छिटो यो न्युज चाहिँ पाउँदैन थियो होला यदि सामाजिक सञ्जाल नभएको एकदमै छिटो साथीहरूले पनि मेसेज गर्नेदेखि लिएर भिडियोहरू एकदमै छिटो आउन थाल्यो मान्छेहरूलाई कुरिरहेको छ मान्छेहरूलाई घर घर गएर कुरिरहेको छ भन्ने पनि एकदमै छिटो भिडियोहरू आउन थालिसकेपछि ए अलिकति घटना चाहिँ एकदमै अलिक सेन्सिटिभै रहेछ एकदमै इमर्जेन्सी नै यसमा एक्सन गर्नुपर्छ भन्ने देखिन्छ यो सूचना प्रभाव गर्ने कुराहरूमा र आफ्नो आफ्नो मनमा लागेको कुरा प्रभाव गर्ने कुरामा हाम्रो धेरै अहिलेको जनजी अभियन्ताहरूलेदेखि लिएर युवा अभियन्ताहरूले सामाजिक सञ्जाललाई नै आफ्नो कुराहरू राख्ने स्थल बनाउनु छ किनकि अरू ठाउँमा त युवाहरूलाई स्पेस दिइँदैन त्यसको त्यो नजरबाट हेर्नुहुन्छ भने सूचना लिने र सूचना दिने प्रभावको माध्यमबाट हेर्नुहुन्छ भने एकदमै हाम्रो लागि त यो हाम्रो ठुलो हाम्रो सिभिक स्पेस भने क्या हामी सामाजिक सञ्जाल भन्छ नि त त्यसैले पनि सोसियल मिडिया ब्यान हुँदाखेरि यो जेनेरेसन यति आक्रोशित भएको थियो यति रिसाएको थियो कि हाम्रो सिभिक स्पेस के हामीबाट लिँदैछौँ भनेर तर फेरि त्यही ठाउँमा यो पोजिटिभ इन्फर्मेसन स्प्रेड हुनको लागि पनि त्यति नै अपर्च्युनिटी छ र अब नकारात्मक भावनाहरू स्प्रेड गर्नको लागि पनि त्यति नै सजिलो छ मैले तपाईँलाई अघि नै इक्जाम्पल भइहाले जुन हेट स्पिचहरू छ हेट खालको कुराहरू छ त्यो एकदमै त्यो पनि एकदमै एल्गोरिदमले छिटो र धेरै पुछ
1: दुईवटा पाटा तपाईँले भनिहाल्नु एउटा सकारात्मक र नकारात्मक पाटा तपाईँ आफू पनि एउटा युवा हुनुहुन्छ युवा प्रतिनिधित्व गर्नुहुन्छ नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ र सामाजिक सञ्जाल प्रयोग गर्ने धेरै युवाहरू पर्नुहुन्छ र त्यसमा तपाईँले पनि सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ अब तपाईँ जस्तै युवालाई चाहिँ आग्रह नि हामीले दुईटै पाटा हुन्छन् होइन मान्छेले अब सामाजिक सञ्जाल भनेको आफ्नो रिस द्वेष पोख्ने माध्यम पनि बनाएका छन् सूचना जानकारी दिने माध्यम पनि बनाएका छन् आफूलाई लागेका हरेक कुरा लेख्ने माध्यम पनि बनाएका छन् अब यो लेखिरहँदा भनिरहँदा यस्ता खालका घटना आउँदाखेरि चाहिँ हामीले के कुरामा ख्याल गर्नुपर्छ जस्तो लाग्छ कि
0: एउटा कुरा चाहिँ सामाजिक सञ्जाल भनेको अर्को समाज होइन हामी जसरी समाजमा बस्छ कि तपाईँ र मैले यसरी उहाँले अडियो मात्रै सुन्नु भने तपाईँ र म यसरी हेरिरहेको छु जुन कुरा मैले तपाईँको अनुहारमा भन्न सक्दैन त्यो कुरा मैले कमेन्टमा नै लेख्नु भएन कि जुन कुरा मैले तपाईँको अनुहारमा भन्न सक्दैन त्यो कुरा हामीले न्युजमा पनि लेख्नु भएन कि सबैभन्दा मुख्य कुरा सोच्ने भनेको चाहिँ त्यति नै हो जब हामीले विचार गर्छौँ कि यो साइडमा भएको मान्छे जसकोमा हामी कमेन्ट गर्दैछौँ जसको हामीले न्युज बनाउँदैछौँ जसको हामीले हेडलाइन बनाउँदैछौँ ऊ पनि अर्को एउटा व्यक्ति हो ऊ पनि कुनै परिवारको सदस्य हो भन्ने खालको हामीले त्यतिको मानवता राखेर सोसियल मिडिया इंगेज गर्यो भने तपाईँ जस्तो नै नबुझ्ने मान्छेले पनि सोसियल मिडिया एकदमै पोजिटिभली इंगेज गर्न सक्छ तपाईँको सबैको भावना यदि कसैले कसैलाई एकदमै हिन्दू राष्ट्र मनपर्छ भने उहाँको भावना पनि इक्वली भारी हो जसलाई धर्मनिरपेक्ष राष्ट्र मनपर्छ तर हामी त्यो कुरालाई कसरी प्रस्तुत गर्छ भन्ने कुरामा एकदमै धेरै फरक पर्छ कि जसले हामी कुनै पनि कुराको पोजिटिभ मलाई किन यो कुरा मनपर्छ भन्ने खालको कुराबाट नगइकन मलाई किन अर्को कुरा चाहिँ मन पर्दैन भन्ने कुराबाट जान्छ त्यसले आफै आफ हेट क्रिएट गर्छ त्यसले आफ द्वन्द र भयो र हाम्रो समाजलाई भार्ने खालको काम हुन्छ र साथसाथै अलिकति एडिसनल कुरा चाहिँ जति पनि गर्छ हेट स्पिच अझ अहिलेको अहिलेकोमा के साह्रो यस्तो भएको भन्ने कुरा मलाई कस्तो अचम्म लाग्छ महिलाहरूमाथि गरिने अट्याक को त तपाईँको सिमै सामाजिक सञ्जालमा ओपनली डेथ थ्रेट चाहन्छ ओपनली डेथ थ्रेट चाहन्छ ओपनली म मैले तिम्रो घर देखेको छु म तिम्रो घरमा आउँछु भन्ने थ्रेट चाहन्छ र त्यसको मोनिटरिङ कहीँ पनि हुँदैन अलिकति एउटा चाहिँ संरचनाको हिसाबले पनि यसमा अलिकति सोसियल मिडियालाई हामीले अर्को समाज भनेपछि यो समाज हेर्नको लागि त हामीले विभिन्न सुरक्षा निकायहरू राखेको छौँ भने सोसियल मिडिया भन्ने अर्को समाजलाई मोनिटर गर्नको लागि चाहिँ कस्तो खालको हामीले सुरक्षा निकायहरू राखिदिएको छौँ कस्तो खालको हामी सेफ्टी नेट्सहरू राखेका छौँ भन्ने कुरा पनि गर्नुपर्छ
1: एकदम महत्वपूर्ण कुरामा फेरि दोहोऱ्याउन चाहन्छु जसरी हामी दुईजना बसेर कुरा गर्दाखेरि हामी जे कुरा भन्न सक्छौ जे कुरा भन्न सक्दैनौ जे कुरा भन्न मिल्छ जे कुरा भन्न मिल्दैन सामाजिक सञ्जाल पनि त्यस्तै हो तपाईँ दुईजना तीनजना वरपरका साथीहरू समाजका चाहिँ गण्य मान्ने अथवा चाहिँ समाजका जोसँग बस्दा पनि दुईजना मान्छेसँगै बसेर कुरा गर्दाखेरि तपाईँले जे कुरा भन्न मिल्छ सामाजिक सञ्जालमा पनि तपाईँले त्यही कुरा लेख्नुहोस् जे कुरा भन्न मिल्दैन त्यो नलेख्नु तपाईँलाई भन्न मन लागेको छ भने पनि अरू नै माध्यमबाट होइन चाहिँ अब कसैसँग रिस उठ्या छ भने उसलाई भेटेर होला उसँग छलफल गरेर होला के कुरा चाहिँ भन्न मन लागेको छ भने अर्को मान्छेसँग भन्ने हो तर सामाजिक सञ्जालमा चाहिँ नलेख्नुहोस् नभन्नुहोस् जुन कुरा भन्नुहुन्न दुईजना मान्छे बसे बेला जुन कुरा भन्नुहुन्न जुन कुरा लेख्नुहुन्न त्यो कुरो सामाजिक सञ्जालमा भन्न भने लेख्नु एकदम महत्वपूर्ण कुरा भन्नुभयो अब युवाहरूले चाहिँ खास गरी अब के सुधार हुन्छ यो लेखौँ लेखौँ लाग्छ भन्नुभयो पनि आउला अरूले पनि ओहो यसले भाइरल हुँदा भन्ने त्यो सोच हुन्छ नि कसरी परिवर्तन गर्ने
0: अब त्यो परिवर्तन भनेको चाहिँ एउटा एकदमै स्टेपै एउटा के कदमै चाल्नु पर्यो भने फ्याक्ट चेकिङ एउटा एकदमै महत्वपूर्ण स्टेप हुन सक्छ हरेक कुरा गर्नुभन्दा अगाडि तपाईँले आफ्नो विचार बनाउनुभन्दा अगाडि पनि जे कुरा गर्नुभन्दा अगाडि नि हाम्रो भाइरलनेस चाहिँ अब तपाईँको नेपालमा मात्र होइन विश्वभरि नै सोसियल मिडिया जसरी फ्लरिस हुँदै गयो भाइरलनेस पनि त्यति नै धेरै बढ्दै गएको मान्छेले एकदमै छिटो भाइरल हुनुपर्छ हरेक कुराको न्युज अहिले भएको कुरा म पाँच मिनट पनि निकालिहाल्छु म अझ एक मिनट दस सेकेन्ड हुने बित्तिकै हालिहाल्छु भन्ने सबैजनाले एकदमै धेरै चाख हुन्छ तर त्यो गर्दाखेरि तपाईँले तपाईँको आफ्नो मनको खुसीको लागि गर्ने कुराले अरू कतिजनालाई असर पार्छ भनेर चाहिँ अलिक विचार गर्नुपर्छ कि त्यसैले गर्दा तपाईँले हाल्ने हरेक कुरालाई तपाईँले फ्याक्ट चेक गर्नुहोस् न तपाईँले गर्नु जे पनि लाग्छ तपाईँले कुनै कुरा हाल्दै हुनुहुन्छ भने यदि तपाईँले फ्याक्ट चेकै गर्न नसक्ने कुरा छ भने तपाईँ हाल्दैन हाल्नुहोस् किनकि फ्याक्ट चेक गर्नै नसक्ने कुरा भनेको तपाईँले हाल्नै नहुने कुरा नै हो किनकि तपाईँले कुनै पनि कुराको विचार बनाउँछ जे कुरा पनि हाल्नुहुन्छ भने तपाईँको नजिक तपाईँ कि एक्सपिरियन्स गरेको होला कि त कसैबाट सुनेको होला कि कतै देखेको होला भनेपछि त्यो फ्याक्ट चेक गर्न इजी हुनुपर्छ त्यसैले जब तपाईँले फ्याक्ट चेक गरेर यो कुरा मैले हाल्नुहुन्छ कि हुँदैन विचार गरेर हाल्नुहुन्छ नि त्यसपछि तपाईँले त्यो आचार राम्ररी लेख्न थाल्नुहुन्छ कि त्यसमा तपाईँले सत्य हाल्नुहुन्छ त्यसमा तपाईँले तथ्य हाल्नुहुन्छ त्यसमा तपाईँले सम्मान हाल्नुहुन्छ त्यसमा तपाईँले राम्रो बोली हाल्नै पर्ने हुन्छ कि तपाईँले रिसर्च गर्नुहुन्छ फ्याक्ट चेक गर्नुहुन्छ त्यसले गर्दाखेरि चाहिँ एउटा एकदमै राम्रो टिप्स भनेको चाहिँ फ्याक्ट चेकिङ त्यो गर्न थाल्ने बित्तिकै तपाईँ आचार तपाईँको त्यो हतार हतार लेख्ने पनि समय भइहाल्छ तपाईँको म गाली दिन्छु भने पनि ए अँ ए भनेर तपाईँले लेख्नै पर्ने
1: सञ्जालमा केही कुरा राख्दा र लेख्दाखेरि चाहिँ यो युवाहरूले सोच्नु पर्ने तपाईँ युवा प्रतिनिधि भएको हुनाले मैले आज तपाईँसँग त्यो कुरा गरिरहेको छु र अब यो सामाजिक सञ्जाल प्रयोग गर्नेहरूले पनि नलेख्ने तर हेर्ने क्या त्यो चाहिँ यही के रहेछ भने हो कि क्या जस्तो लाग्छ नि
0: हजुर
1: अब यो चाहिँ कसरी चाहिँ त्यो हो कि होइन भनेर चाहिँ आफू सजग हुने के आग्रह गर्नुहुन्छ
0: अब एकदमै प्यासिभली हामी डुम स्क्रोलिङ भन्छ क्या हाम्रोमा डुम स्क्रोलिङ भनेको केही नभेरिकन सर्च स्क्रोल गर्दै हेर्दै जाने हेर्दा हेर्दै तपाईँको दुई तिन घण्टा बितिसकेको हुन्छ डुम स्क्रोलिङ अनि यो चाहिँ हाम्रो धेरै जस्तो हुने भनेको डुम स्क्रोलिङ हो अनि धेरै जस्तो हाम्रो विचार तिनीहरूलाई इम्प्याक्ट गर्ने भने डुम स्क्रोलिङ हो किनकि तपाईँको स्क्रोल गर्दै गर्दाखेरि तपाईँको एल्गोरिथम पनि त्यही पुस्कर्छ तपाईँ केही नबुझिकन केही नहेरिकन खरेर त्यही एउटै नेगेटिभ हेरेर हेरेर गर्नुहुन्छ कि अब हेर्ने व्यक्तिहरूलाई के भन्न सकिन्छ भन्दाखेरि उहाँहरूले पनि विचार गरेर हेर्नुहुन्छ अब यो बेसी सोसियल मिडियामा हामीले केही दिन सक्ने
1: होइन भनेर तपाईँले चाहिँ यो सामाजिक सञ्जालको मात्रै भर्मा पर्नुहोस् एउटा चाहिँ मुख्य सञ्चार माध्यम होइन प्रत्यक्ष सञ्चार माध्यममा यो कुरा आएको छैन भनेर विचार गर्नु सामाजिक सञ्जाललाई मात्रै नपत्याउनु त्यसो हो भने तपाईँ यो सामाजिक सद्भाव भड्काउने क्रियाकलापबाट तपाईँ जोगिनुहुन्छ सामाजिक
0: अनि अर्को भनेको चाहिँ तपाईँको न्युज लिने आउटलेट्सहरू पनि छ कि जस्तो कि अहिले हामी उज्यालोमा आएको छौँ उज्यालोलाई हामी जस्तो भए पनि फ्याक्ट चेक गरेर प्रतिष्ठित एउटा राम्रो न्युज आउटलेट भनेर हेर्छ नि त्यस्तै गरेर न्युज आउटलेटहरू पनि फिल्टर चाहिँ गर्नुपर्छ
1: अरू सञ्चार माध्यमहरू त्यस्तै खालका अरू सञ्चार माध्यमहरू पनि फिल्टर गरेर हेर्ने एकदम महत्वपूर्ण कुरा भनिरहनु भएको छ त्यसमा वान मोदी तपाईँ युवा अभियन्ता एवं जिन्दी मुभमेन्ट एलायन्सको सदस्य हुनुहुन्छ सामाजिक सद्भावको विषयमा हामी केन्द्रित रहेर कुरा गरिरहेका छौँ यो सामाजिक सद्भाव भड्किन नदिन सामाजिक सद्भाव कायम राख्न चाहिँ यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको पनि भूमिका महत्वपूर्ण हुने भएकाले हामी यो सामाजिक सञ्जालमा लेख्दा भन्दा र त्यो प्रयोग गर्दा हेर्दाखेरि पनि विचार पुर्याउनुपर्छ भनेर तपाईँले भन्नुभयो अनि तपाईँहरूको एउटा यो एलायन्स छ नि तपाईँहरू युवाहरू हुनुहुन्छ होइन युवाहरूले आफू जस्तै युवाहरूले सम्झाउन बुझाउन सक्छ कि अब यो कुरामा चाहिँ तपाईँहरूले कतिको आफ्नो तर्फबाट अभियान चलाइरहनु भएको छ कि यो हामी सामाजिक सद्भाव सँगसँगै अरू कुराहरूमा चाहिँ यो सामाजिक सञ्जालको सदुपयोग गरौं यो सामाजिक सद्भाव बढाउनको लागि चाहिँ भूमिका खेलौं भनेर तपाईँहरूले आफ्नो तर्फबाट केही अभियान चलाउनु भएको छ
0: हजुर हामीले गरिरहेको छौँ हाम्रो अब जेएनजी आन्दोलनकै टाइमदेखि नै हेर्नु भए पनि हामीले यो जेएनजी आन्दोलन पछि चाहिँ कुनै पनि आन्दोलनलाई विश्राम दिनको लागि कुनै पनि आन्दोलन कुनै तहमा पुर्याउनको लागि
2: BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
2: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
2: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app.
0: कस्तो चाहिँ गर्न सक्छ कि त्यतिको युवा मान्छे जस्तो आफ्नो

0: भइसकेको चार वर्षदेखि उहाँहरूसँग पीड़ितहरूसँग हेरिरहनु हुन्छ अनि उहाँहरूको आन्दोलनमा गरिराख्नु भएको व्यक्तिलाई गएर पत्रकारले अट्याक गर्छ अनि त्यसलाई पनि हामीले कलआउट गरिरहेको छौँ हामीले लक्ष्मीजीमाथि गरेको अट्याकलाई हामीले कलआउट गरिरहेको छौँ भनिसकेपछि यो खालको कामहरू पनि हामीले गरिरहेको छ र विशेष गरेर जनजी मुभमेन्ट अलायन्स भनेको चाहिँ हामीहरू तपाईँको नामै जनजी आन्दोलनमा त होइन विभिन्न अरू नागरिक आन्दोलनहरूको चाहिँ हामी अलायन्स हो जसमा आदिवासी आन्दोलन मुस्लिम आन्दोलन मधेस आन्दोलन दलित आन्दोलनहरूका सबै प्रतिनिधिहरू
1: यो सामाजिक सद्भाव बढाउनु त तपाईँहरूको भूमिका झन् बढी महत्वपूर्ण हुन्छ किनकि सबै प्रतिनिधि त्यो काम चाहिँ तपाईँहरूले गरिरहनु भएको छ. अर्को कुरा यो संचार माध्यममा के भन्नु छ तपाईँले अघि नै विभिन्न खालका संचार माध्यम कुरा गर्नुभएको थियो संचार माध्यमबाटै आएका विषयहरूमा पनि अलिकति चाहिँ यो हो कि होइन भन्ने चाहिँ एउटा दुविधा हुनुपर्ने अवस्था छ भन्नुहुन्थ्यो.
0: हजुर विशेष गरी किनकि अहिले कस्तो छ भन्दाखेरि तपाईँको मिडिया भनेको चाहिँ हामीले पहिल्यैदेखि हामीले सानैदेखि बुझेर मिडिया भनेको चाहिँ राष्ट्रको इन्फर्मल अङ्ग हो चौथा अङ्ग हो फर्मली त संविधानले दिनुभएको छ नि तर त्यही पनि हामीले बुझ्दाखेरि चाहिँ हो यो नै एउटा एकदम महत्वपूर्ण अङ्ग हो जसले चाहिँ जनतालाई एक्सनमा चाहिँ आफ्नो देश आफ्नो समाजको नजिक लिएर आउँछ किनभने के भइरहेको छ हामीले मिडियाबाटै सुन्यो र मिडियाले नै नेरेटिभ क्रिएट गर्छ जेन्युइन नेरेटिभ समाजमा बन्ने सबै कथनहरू नेरेटिभहरू मिडियाबाटै क्रिएट हुन्छ. तर अहिले के भइरहेको छ भने जब हामी इन्डिपेन्डेन्ट हामीले पहिल्यैदेखि बुझ्ने भनेको अब हामी यो डेभलपमेन्ट त्यतिर लाग्दाखेरि हामीले स्टेट फन्डेड मिडियालाई र इन्डिपेन्डेन्ट मिडियालाई कम्प्लिट डिफ्रेन्ट तरिकाले हेर्छौँ. जस्तो कि हामी नेपाल टिभी भनेको हाम्रो राष्ट्रिय समाचार हो राष्ट्रिय समाचार राष्ट्रकै फन्डबाट आउने भइसकेपछि उहाँहरू दसैँहरू पनि राष्ट्रभन्दा नजिक हुन्छ भनेर तर इन्डिपेन्डेन्ट मिडियाहरूलाई चाहिँ हामी जहिले पनि उहाँहरूले चाहिँ समाजमा भइरहेको सरकारले गर्ने राष्ट्र निकायबाट भएको एकदमै तथ्य लिएर आउने ठाउँ भनेर तर अहिले के भइरहेछ भन्दाखेरि अहिले इन्डिपेन्डेन्ट मिडिया अलि मिडिया इन्डिपेन्डेन्ट नभइकन एजेन्डा इन्डिपेन्डेन्ट भइरहनु भएको छ कि उहाँहरूले चाहिँ केही स्पेसिफिक एजेन्डा पुस गर्ने इधर त्यो भाइरल हुने एजेन्डा पुस गर्नुहुन्छ कि इधर त्यो कुनै आफ्नो नजिक यदि उहाँहरूलाई एकदमै बालन मनपर्छ भने बालन प्रो बालन प्रो प्रधानमन्त्रीज्यू प्रो प्रधानमन्त्रीज्यू न्युजहरू पुस गर्ने हो कि अहिले होइन उहाँहरू एकदमै एन्टी बालन हुनुहुन्छ भने एन्टी प्रधानमन्त्री नेरेटिभ पुस गर्ने हो कि भन्ने खालको चाहिँ अहिले मिडियाहरूको एकदमै धेरै ट्रेन्ड देखिरहेको छौँ कि हामीले. अनि अझ एक टाइममा त युट्युबको लाइक न्युजहरू हेऱ्यो भने एकदमै अननेसेसरी न्युज कि अब बुढाले बुढीलाई छोडेको बुढीले बुढालाई छोडेको खालको गरेर एकदमै यो नचाहिने मसाला खालको न्युजहरू मात्रै लिएर आउने जब कि समाजमा हाम्रो समाजमा त्योभन्दा धेरै खालको
1: सामाजिक सद्भावकै कायम राख्ने कुरा सामाजिक सद्भाव भड्काउने खालका सामग्री होइन कि सामाजिक सद्भाव चाहिँ बढाउने खालको सहिष्णुता आपसी चाहिँ मेलमिलाप बढाउने खालको सामग्री चाहिँ संचार माध्यमहरूले दिनुपर्छ भनेर भन्नुभयो. तपाईँ पेमा वाङ्गुजी युवा अभियन्ता हुनुहुन्छ जेएनजी मुभमेन्ट एलायन्सको सदस्य हुनुहुन्छ. हामी सामाजिक सद्भाव कसरी बढाउने यो बिथोलिने ठाउँका जहाँ बिथोलिन खोजेको छ त्यहाँ कसरी अझ सामाजिक सद्भाव बढाउने र अरू ठाउँमा पनि अहिले भइरहेको सामाजिक सद्भावलाई कायम राख्ने भनेर कुरा गरिरहेका छौँ. अब हामी कुराकानीको अन्त्यतिर आइपुगेका छौँ. तपाईँले धेरै कुराहरू भन्नुभयो. एउटा चाहिँ युवाहरूको भूमिका महत्वपूर्ण हुन्छ, सरकारको भूमिका महत्वपूर्ण हुन्छ, अहिलेका यो घटनालाई यो मत्थर पार्नको लागि जहाँ जहाँ समस्या छ मत्थर पार्नको लागि र यो सामाजिक सञ्जालको प्रयोग र आम संचार माध्यम र अरू संचार माध्यमहरूले दिने विषयहरू पनि महत्वपूर्ण हुन्छ भनेर तपाईँले भन्नुभयो. युवा प्रतिनिधि हुनुहुन्छ तपाईँ. अब चाहिँ हामी अन्त्यमा चाहिँ यो केही कुराहरू जस्तो यस्ता घटना नहुन नदिन दीर्घकालीन उपाय चाहिँ के गर्न सक्छ जस्तो हाम्रो देश भनेको बहुभाषी बहुधार्मिक होइन धेरै भाषा धेरै जात जाति भए पनि मिलेर बसेको सबैले चाहिँ यो अरू देशकाले पनि प्रशंसा गर्ने होइन सबै धर्म सबै जात जाति मिलेर बसेको यो देशलाई चाहिँ यसै गरी मिलेर बस्ने वातावरण बनाउनको लागि चाहिँ के गर्नु पर्ला यस्ता घटना जुन सुनसरीमा उत्पन्न घटना त्यस्ता खालका घटना दोहोरिन नदिने दीर्घकालीन उपाय चाहिँ के होला जस्तो लाग्छ.

0: भने को चाहिँ के हो भन्ने कुरा चाहिँ देख्नु पर्यो के किताबहरुमा
1: हामी सानै देखि पढ्दाखेरि नै त्यो कुरा चाहिँ दिमागमा रहिरहनु पर्यो के
0: हजुर अनि इवन स्कुलहरुको एनवायरनमेन्ट पनि हेर्नु भयो भने अब तपाईको मैले देख्दै आउँदाखेरि पनि हाम्रो अब मेरो कति दिदीहरुको सानसानो भाइ बहिनीहरु छ उहाँहरुले अब कति जनाले अब मेरो दिदीको बच्चाले त अवश्य होसा मनाउनुहुन्छ नि तर होसाको दिन के पनि इभेन्टहरु हुँदैन स्कुलमा तपाईको अर्को अनि इवन ईदहरुको बेला पनि कुनै पनि इभेन्ट हुँदैन क्रिसमस डेमा चाहिँ क्रिसमस डेको चाहिँ गिफ्टहरु प्रोभाइड गर्छ अब त्यो अलि वेस्टर्न नेरेटिभ पनि भएर पनि होला अनि कृष्ण जन्माष्टमीको दिन पनि मजाले कार्यक्रमहरू हुन्छ अब त्यो चाहिँ फेरि स्कुलहरूलाई पनि दोष दिन किनकि उहाँलाई लोसाको बारेमा थाहा नै छैन भनेपछि यस्तो खालको प्रोग्रामहरू चाहिँ यो जुन हाम्रो सामाजिक सद्भाव बढाउने कामहरूको चाहिँ सेयरिङबाट हुन्छ नि त अनि अहिलेको जति हामी अब जति मोडर्न डेमा जाने गयो हाम्रो समाजमा हुने काम पहिला सानो हुँदा त हामी लोसामा आउँदाखेरि बाहिरै गर्थ्यौँ अरू मान्छेहरू पनि हाम्रो टोलको अरू मान्छेहरू पनि आउँथ्यो तर अहिले हामी घरभित्रभित्रभित्र र फोनभित्रभित्रभित्र सर्दै गइरहेको छौँ भनिसकेपछि यस्ता खालको सामाजिक क्रियाकलापहरू चाहिँ अझ धेरै गराउनु पर्छ होला जसले गर्दा
1: एउटा संघ प्रदेश र पालिका स्तरबाट
0: बढाउनु पर्छ
1: एउटा सबै धर्म सबै भाषा सबै जात जातिको त्यो विशेष महत्वका कुराहरू चाहिँ सानैदेखि सबै धर्मका मान्छेले अघि तपाईँले भनिहाल्नुभयो हिन्दू धर्ममा हुने कुराहरू बुद्ध धर्मका मान्छेले पनि पढ्न पाउन् बुद्ध धर्मका कुराहरू हिन्दू धर्मका मान्छेले पनि पढ्न पाउन् एउटा जातिले मनाउने चाहिँ कुराहरू होइन त्यो चाडपर्वदेखि संस्कृतिका कुराहरू चाहिँ अरू जात जातिले पनि थाहा पाउनु पर्यो जुन चाहिँ पछिल्लो पटक थोरै हदसम्म त्यो सुधार भइरहेको छ तपाईँले भनेको
0: होइन
1: अर्को यो अन्तर धार्मिक र अन्तर समुदायको संवाद हुनुहुन्छ नि एउटा महत्वपूर्ण त्यो आपसी संवाद भइरह्यो भने पनि त्यसले यो सामाजिक सद्भाव बढाउने भूमिका खेल्छ त्यसलाई कसरी संस्थागत गर्न सकिएला
0: अब त्यो संस्थागत गर्न सक्ने भनेको चाहिँ राज्य निकायबाट नै अफिसियली यस्तो खालको संवादहरू अगाडि बढायो भने हो अब मधेसमा चाहिँ भइरहेको हाम्रो साथीहरूले नै हामी मधेस दुई महिना जति अगाडि जाँदाखेरि साथीहरूले सुनाउँदै हुनुहुन्थ्यो कि उहाँहरूले टाइम टाइममा के अरे पण्डितजीहरूलाई र हाम्रो मस्जिदको धर्मगुरूहरूलाई बोलाउनु भएर छलफल गरिरहनुहुन्थ्यो अरे कि के हुन्छ कस्तो हुन्छ भनेर तर यो भनेको चाहिँ एकदमै सामुदायिक स्तरमा समूहको बीचमा जसकोमा चाहिँ अडि सजिलो छ बोलाउन सजिलो छ उहाँहरूको बीचमा संवाद गरिराख्ने ताकि कसरी चाहिँ यो धार्मिक द्वन्द्वहरू कम गराउन सकिन्छ भनेर तर यसो कुराहरू त फेरि बाहिर आउँदैन अलिकति उहाँ धर्मगुरूहरूलाई पनि सेफ पनि नहुन सक्छ आफ्नै धर्मगुरू समुदायहरूबाट पनि उहाँहरूले फेरि अट्याकहरू आउन सक्छ भन्ने रेस्पेक्ट गर्नु हुँदैन तर यो कुरा चाहिँ राष्ट्रिय स्तरबाट नै उहाँहरूले टाइम टाइममा यो यस्तो खालको स्ट्रक्चरले नै तपाईँले भन्नुभएको जस्तो समालोचना गर्दै यसरी खालको छलफलहरू गर्न थाल्यो भने चाहिँ यदि अझ मान्छेहरूले धेरै कुरा बुझ्ने अझ मान्छेहरूले यो कुरालाई किनकि कति हेर्नुहुन्छ नि मान्छेहरूलाई आफ्नो धर्मभन्दा बाहेक अरू धर्मको बारेमा हामीले धेरै बुझा हुँदैन अनि त्यो चाहिँ एकदमै के न के हो अब छुट्टी हो अब छुने हो नै बिरिहाल्छ कि भन्ने खालको डर पनि हुन्छ कि जुन चाहिँ अब जुन कि जस्तो कि हामीलाई पशुपति जाँदाखेरि हत्तपत्त कसरी डर हुँदैन किनभने त्यो पहिल्यैदेखि नेसनल स्पेस भनेर सेलिब्रेट गर्यो बौद्धमा आउँदा कसरी डर हुँदैन किनकि त्यो पहिल्यैदेखि नेसनल स्पेस भनेर हामीले सेलिब्रेट गरिरहेको होइन त्यसै गरेर अरू धर्मको नि जुनमा चाहिँ गर्नुहुन्छ जसलाई सेलिब्रेट गर्नुहुन्छ त्यसलाई चाहिँ हामीले नेसनल नेरेटिभमै यसरी सेलिब्रेट गर्यो भने चाहिँ यसमाथि हुने यो डर एकअर्कासँग हुने अलिकति अर्कै पो हो कि फरक पो हो कि भन्ने खालको कुराहरू पनि अलिक कम हुँदै चाहिँ जान्थ्यो
1: एकदम महत्वपूर्ण कुरा गर्नुभयो त्यहाँ अर्को चाहिँ यो पालिकामा शान्ति र सद्भाव प्रवर्तनको लागि छुट्टै नीति चाहिन्छ कि चाहिँदैन
0: चाहिन सक्छ होला विशेष गरी किनकि हाम्रो फेडरल सिस्टम हाम्रो संघीयता ल्याउनुको कारण पनि विभिन्न ठाउँको निडको हिसाबले आफ्नो संघले आफ्नो तरिकाले काम गर्छ भनेर हो नि त अब यदि हाम्रो प्रदेश एकको कुराहरूमा पनि गर्यो भने त्यहाँ किरा समुदायको एकदमै ठूलो छ त्यहाँ आफ्नो किसिमको कुनै खालको नीतिहरू चाहिन्छ कि अब मधेसमा पहिले यो द्वन्द्वहरू अझ धेरै बढाइरहेको भएको भएर त्यसमा आफ्नो छुट्टै खालको नीति चाहिन्छ कि त्यो चाहिँ प्रदेश सरकारहरूले एकदमै गहन तरिकाले गर्नुपर्ने काम चाहिँ हो र चाहिन्छ पनि अब मधेसमा तपाईँको यो द्वन्द्व त अहिलेको मात्र होइन नि त विभिन्न टाइममा मुसलमान साथीहरूलाई विशेष गरेर चाहिँ मुसलमान साथीहरूलाई त टार्गेट गरी गरी पुलिसहरूले अट्याक गर्नेदेखि लिएर अरू मान्छेहरूले विभिन्न मान्छेहरूलाई अट्याक गर्ने घटना त हामीले एकदमै धेरै सुन्दै आएको छ बाहिर न्युजमा नआएको मात्र तर यो बारम्बार भइरहेको छ भनेपछि चाहिँ यसलाई नियन्त्रण पार्नको लागि के गर्नुपर्छ भने त प्रदेश सरकारले एकदमै गर्नु पर्छ यस्तो भन्ने कुराहरू चाहिन्छ पनि होला
1: एकदम अब नागरिक आफैले नि व्यक्तिगत रूपमा के योगदान गर्न सक्छन् यो सामाजिक सद्भावको लागि
0: व्यक्तिगत रूपमा भनेको त सबैभन्दा पहिला चाहिँ आफ्नो मनले खुला गरेर एकअर्कासँग गफ गर्नु
1: पर्छ।
0: हामी जति कम गफ गर्छौँ त्यति एकअर्काबाट टाढिन्छौँ, त्यति एकअर्काको कुराहरू बुझ्दैनौँ र त्यति एकअर्काको हामीले जस्तो खालको पनि हामीले आफ्नो दिमागमा कथाहरू बनाउन सक्छौँ। हामी जति धेरै एकअर्काको संस्कार संस्कृतिको बारेमा अब मलाई चिन्ने जति पनि हुन्छ धेरै जस्तो कुरा कि म फर्स्ट मुगुम पर्सन हो कि म मात्र उहाँहरूले चिन्नु भएको मुगुम जातिको मान्छे भनेको मै मात्र हो। अनि म जोसँग पनि भेट्छु म उहाँहरूले एकदमै आफ्नो समुदायको बारेमा के हो कस्तो भनेर एकदमै धेरै भन्ने गर्छु किनकि हाम्रो समुदायमा गर्ने कति क्रियाकलापहरू एकदमै फरक हुन सक्छ उहाँको लागि एकदमै नयाँ हुन्छ तर कुरा गर्दै गइसकेपछि त बुझिन्छ नि त। अनि मलाई पनि अझै कति कुराहरू थाहा हुँदैन उहाँहरूसँग कुरा गर्छु म बुझ्छु र अर्कोपालि म यदि कुनै त्यस्तै खालको इन्भाइरोमेन्ट छ भने म त्यसमाथि रेस्पेक्टफुल पनि हुन सक्छु। भनिसकेपछि हाम्रो एज अ नेपाली नागरिक जुन हामी डाइभर्स सोसाइटीमा बस्छौँ हाम्रो जिम्मेवारी भनेको चाहिँ एकअर्काको बारेमा बुझ्नु, एकअर्काको बारेमा कुनै आफ्नो नेरेटिभ नबनाइकन खुला मनबाट चाहिँ एकअर्कालाई अप्रोच गर्नु चाहिँ सबैभन्दा बेस्ट तरिका हुन्छ।
1: एकदम राम्रो कुरा भन्नुभयो पेमा वाङजी। अब कुनै एउटा समुदायमा तनाव बढ्न थाल्यो भने त्यो समाधानको लागि पहिलो कदम के हुनुपर्छ?
0: पहिलो कदम भनेको त जहाँबाट थाहा भइरहेछ ए अब अलिकति यहाँ चाहिँ के हुन लागेको छ भनिसकेपछि सर्वप्रथम त निकायसँग गएर निकायले अलिकति यसलाई पोजिटिभली अब अस्ति भएको जस्तो तरिकाले होइन वार्ता गराउन सकिन्छ कि के रहेछ त कारण यदि कसैले इन्स्टिगेट धेरै जसो चाहिँ तपाईँको यो द्वन्द्वहरू कसैले इन्स्टिगेट गरेर हुन्छ कि समुदायबाट अर्ग्यानिकली आएको हुँदैन, कोही एउटाले घोचिरहेको हुन्छ कोही एउटाले पुल गरिरहेको हुन्छ होइन, त्यो मान्छेहरू को हो त्यस्तो शक्ति को हो भनेर पत्ता लगाउनु पर्यो र उहाँहरूको थ्रुबाट चाहिँ काम गर्नु पर्यो कि किनभने अहिलेसम्म देखेको त म्याक्सिमम धेरै जस्तो इन्स्टिगेटेड नै हुन्छ। कसैले पनि समुदायमा अचानक दुईजनाको बीचमा झगडा भएर भएको भन्दा पनि कसैले गराएर गरिरहेको हुने भएको भएर चाहिँ उचित निकायहरूले यस्तो मन त्यसैले गर्दा तपाईँले अघि नै भएको कुरा प्रदेश विभिन्न प्रदेशको आफ्नो हिसाबले यस्तो मोनिटरिङ निकाय पनि चाहिन्छ होला जसमा चाहिँ मान्छेहरूले अनोनमस रूपमा आफ्नो सेफ्टीलाई ध्यानमा राखेर यस्तो खालको रिपोर्टहरू गर्न सकोस्, यस्तो खालको काहीँ घटना हुन लागेको छ किनकि समुदायमा त कतै कतै थाहा भइरहन्छ नि यहाँ चाहिँ के भइरहेको छ अब यो बेला चाहिँ के हुन सक्छ है भनिसकेपछि त्यस्तो रिपोर्ट गर्ने सेफली रिपोर्ट गर्ने ठाउँहरू होस् र त्यसलाई चाहिँ शान्तिपूर्वक नै एकदमै स्ट्राटेजिक रूपमा निर्णय पार्ने पनि स्ट्राटेजीहरू चाहिँ निकायहरू विभिन्न जुनै पनि निकायहरू त्यसमा परिचालित हुन्छ उहाँहरूले चाहिँ परिचालन हुँदाखेरि त्यस्तो खालको काम गर्नेहरू स्टेप्सहरू चाहिँ सोच्नु पर्ने हुन्छ।
1: एकदम महत्वपूर्ण कुरा भन्नुभयो पेमा वाङजी। तपाईँ युवा नवयुवाको प्रतिनिधि हुनुहुन्छ होइन, विभिन्न ठाउँमा बसेर अभियान चलाइरहनु भएको छ। आज हामी सामाजिक सद्भावको विषयमा तपाईँसँग धेरै कुरा गरिरहेका छौँ। अब हामी अन्त्यमा जाँदा जाँदा चाहिँ अघि नै हामीले धेरै कुरा भन्यौँ युवाको भूमिका अझ बढी महत्वपूर्ण हुन्छ किनकि तपाईँहरूकै भर्खरकै भदौको एक वर्ष एक वर्ष अगाडिको भदौको नवयुवाको विद्रोहको कुरा गर्ने हो भने पनि युवाहरूकै अग्रसरतामा होइन यो परिवर्तन भएको अनि युवाहरूले गाउँ ठाउँमा आफ्नो भूमिका बढाउन सक्यो भने जे कुरा पनि गर्न सक्छन् होइन। यो सामाजिक सद्भाव बढाउनको लागि कतै सामाजिक सद्भाव बिथुलिनु खोजेको छ भने त्यहाँ चाहिँ शान्ति स्थापना गर्नको लागि आपसी सद्भाव बढाउनको लागि पनि युवाहरूको भूमिका अझ महत्वपूर्ण हुन्छ। अब जाँदा जाँदा चाहिँ देशभरका युवाहरूलाई तपाईँको के आग्रह छ?
0: देशभरिको युवाहरूलाई मेरो आग्रह भनेको चाहिँ हामीहरू हाम्रो नेपालको पहिलेदेखिकै हेर्यो भने जब चाहिँ हामी मोडर्न नेपाल बनेर आयौँ त्यसपछि के इतिहास हामी धेरै जस्तो समुदाय एकअर्कासँग मिलेरै बसेको इतिहास छ हामीसँग। हामीहरू सबैजनाले आफ्नो खालको किसिमको जति पनि भावना छ आफ्नो खालको धार्मिकदेखि लिएर आफ्नो खालको आस्था जस्तो पनि आस्था छ त्यो पहिलेदेखि नै सम्मान गर्दै आएको। तपाईँको धेरै ठाउँमा देख्यो भने स्तुपा र मन्दिरहरू चाहिँ सँगसँगै हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ मेरो एकमात्र आग्रह के हो भन्दाखेरि आफूसँग अगाडि भएको मान्छे आफ्नो यदि उहाँहरू आफ्नो हाम्रो जस्तो ब्याकग्राउन्डबाट सिमिलर ब्याकग्राउन्डबाट आएको छैन भने पनि एकअर्को बारेमा बुझ्न खोज्छौँ। हरेक कुरालाई चाहिँ हामी हुर्किँदाखेरि हामीले जस्तो पनि कुरा सुन्दै हुर्क्यौँ त्यसलाई चाहिँ हामीले केही मूल मसालासँग चाहिँ बुझौँ। त्यसमा केही न केही चाहिँ पहिलाको जेनेरेसनहरूको आफ्नो केही पूर्वग्रहित विचारहरू हुनसक्छ जुन चाहिँ हाम्रो जेनेरेसनले त्यस्तो तरिकाले सोच्नु नपर्ने पनि हुनसक्छ। त्यसले गर्दाखेरि हामीले गर्ने हामीले बोल्ने हामीले लेख्ने हरेक कुरामा चाहिँ हामीले एकअर्काप्रतिको सम्मान र तथ्य हो कि होइन भन्ने खालको कुराहरू रिसर्च गरेर फ्याक्ट चेक गरेर हाल्ने गरौँ र सकेसम्म हामी बसिरहेको समाजमा चाहिँ एकअर्काको बारेमा बुझ्ने सेयरिङ गर्ने र हाम्रो जस्तो खालको डाइभर्सिटी युनिटी इन डाइभर्सिटी भन्छौँ त्यो डाइभर्सिटीलाई एक्सपेक्ट गरेर युनिटी गर्ने खालको काम चाहिँ हाम्रै जेनेरेसनले गर्नुपर्छ किनकि अब हामी पछि आउनु भनेको हामीभन्दा यङ्गर जेनेरेसन हो जसले फेरि यस्तै कुरा सुन्दै आयो भने उहाँहरूकोमा झन् अर्कै खालको इम्प्रेसन पर्न सक्छ। त्यसैले हाम्रो समाजलाई चाहिँ हामीले जस्तो चाहेको छौँ जुन सद्भावपूर्ण चाहिँ भएको छन् त्यो चाहिँ हामीले नै निर्माण गर्ने हो भन्ने खालको कुरा चाहिँ भन्न चाहन्छु र एकअर्कासँग अझ धेरै गफ गरौँ एकअर्काको कुराहरू अझ धेरै बुझ्न खोजौँ भनेर चाहिँ भन्न चाहन्छु
1: सँगसँगै तपाईँलाई पनि सामाजिक सञ्जाल प्रयोगको कुरा गर्नुभयो सामाजिक सञ्जाल प्रयोगमा युवाहरूले अझ धेरै सावधानी अपनाउने उहाँ पनि त्यो सामाजिक सद्भाव बढाउनुको लागि चाहिँ भूमिका महत्वपूर्ण हुन्थ्यो
0: तर सामाजिक सञ्जालमा चाहिँ युवा मात्र होइन युवा भन्दा बाहेक जति पनि हुनुहुन्छ सामाजिक सञ्जालमा उहाँहरूले चाहिँ अलिक विशेष ध्यानै पुर्याउनु पर्छ किनकि कति हामी साथीहरूको फिडमा आउने कमेन्ट चाहिँ सबै युवाको मात्र चाहिँ छैन
1: धेरै धेरै धन्यवाद पेमा वाङमोजी तपाईँको यो महत्वपूर्ण विचार भनाइ र अनुभवको लागि
0: धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो युवा अभियन्ता एवं जेनजी मुभमेन्ट एलायन्सको सदस्य पेमा वाङमा आजको कार्यक्रममा हामीले सामाजिक सद्भावको विषयमा केन्द्रित रहेर कुरा गर्यौं उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु नमस्कार

0: सबै हुनेहरू सुनाले के भएको छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जमा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। नौमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कलकत्तामा बेच्नु जस्तो लक्ष्य छ त कतै लागौसो त भाइ के भएको तिमीलाई दाइती भन त
1: खै दिदी के हुनु? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेछ, छाड्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुर्को सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षण तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो सेवकलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै ठिक परिवार हो, मलाई माफ गर।
2: बारिशमा ल सृजना गरी धुमसरी तुल्याउने वस्तुवा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथामा जोड़ दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालु। लागु एसेट बुक समाज निर्माणका लागि जिल्ला प्रशासक कार्यालय सोलु खगु र सोलु एसेटको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
3: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महाकुल गाउँपालिकाको कार्यालयको अर्थ पुस्त 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राप्त भएको चौथो त्रैमासिक वैशाख झेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकलाई भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पैसा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही कारण 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 63 97 104।
4: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने पूरा जीवन का रंग
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घंटा भित्र शिशुलाई स्तनपान गराऊ। छ महीनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महीना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

0: アクティビタビビ、イオナイグバナナコスイトナコカムセミ、ビジネスサマンキマバザルカチャーチャーロカポセチャーリ、アテイパン。オフ、アブサマンナ、パスマノリザノコノキキャー、ダッドハン、キュープリコストサマナナソウ、ビジネスサマンナ、カフェルキナザノ、アンデイシュークマナ、ショップトパインシャドウ。ए वरा दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुनी भने सुनि दुखुमा नगरपालिका ओडामिनो पासमा उनको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिक्रीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइडिङका सामान जे खुसी त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लाइज सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000 सुनि दुखुण्ड नगरपालिका पाँच सैनिरी सुनखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्पर्क छ
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870385 र 9816034213
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु
2: उपभोक्ता अधिकारको संरक्षण गरौं नस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे दूषक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नफाको उद्देश्य घुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचसहित नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोषको प्रदेशद्वारा जनहितमा

0: बाटा बचाउ र बचाउ लिङ्गनी हिंसा सामाजिक अपराध हो। बालबालिका लिङ्गनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा सुनेपछि असन्तोष साथीलाई परिचित नदिँदा र जसिकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहितमा

अभी तो भाई तो भर लो मेरो बनो की हजरा।

0: यो गाउँ आजहरु छछछ बालेर जाऊ
1: आ पर्दैन आमा केही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अजारमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
3: नेपाल सरकार विज्ञापन
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
5: डिप्रेसन नदीलाई लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोग्नु शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड राख्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वास्तवमा नलाग्ने आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ लगातार युक्ति समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मैले समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटिपूर्ण व्यवहार दबाव कर्ताव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्रको भोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 वा प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा हिट पेपरद्वारा जनहितमा जनसन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञ

0: दशमा स्नातक तह प्रथम वर्ष को वर्ण सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरू द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बू बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना मे 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने मे 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-51-01-05-56, 98-41-63-53-37 र 0-38-52-56। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुख।

0: प्राधिकरण सोलुखु वितरण केन्द्र को सार्वजनिक
1: सूचना
2: संपूर्ण विद्युत उपभोक्ता महानुभावर में विद्युत सुरक्षा तथा चेतनामूलक संदेश को सूचना जारी कर
0: विद्युत का पुल तार ट्रांसफर्मर तथा अन्य विद्युत संरचना सधैं टाड़ा रहन्होस् बुझेको हातले विद्युत सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युत जोखिमबाट बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा

0: सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
1: धूम्रपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
1: मलाई मुखले घाँटेको क्यान्सर छ। बाँचेर पनि म मेरो तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो। धूम्रपान गर्न छोड, स्वस्थ जीवन बाँच।

0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Sony FM. The studio time.
2: 10 p.m. Rasko 10 baje.
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलू दुतकुम नगर पालिका पांच सोलू कुम्बू
4: सामुदायिक रेडियो सोलू एफएम 101.2 मेगाहर्ज में भर्खर सुन्नु भयो राष्ट्रीय गीत यो राष्ट्रीय गीत संगे आज को हम समग्र प्रसारण यही अंत्य करने बेला भएको छ हामी भोलि बिहान पांच बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौं आज को प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद तपाईको मीठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोलु एफएम परिवार आजका लागि बिदा हुन्छौं नमस्कार शुभरात्री